0: त कसैले मन गर्नु भएको छ सेवा गर्नलाई भने त्यो मन किन गरी भन्नुपर्ने अवस्था त होइन, त्यसलाई समन्वय गरेर चाहिँदो चाहिँ के छ अबको आवश्यकता, ग्यापमा चाहिँ काम गर्न सकियो भने हामीसँग हेल्पिङ ह्यान्डहरू थुप्रो छन्, त्यो हेल्पिङ ह्यान्डहरूले पक्कै पनि हाम्रो मिसन एउटै हो सबैको सेवा गर्ने, त्यो सेवा गर्ने भावलाई चाहिँ अगाडि बढाउन प्रयत्न गर्छ।
1: पक्कै पनि यो महासंकटमा सेवा सबैभन्दा ठूलो धर्म हो र सबैले बहु सरोकार अघि हामीले भनेको शब्द नै त्यही हो, हामी सबै एकजना एउटा पक्षले मात्र गरेर यस्तो महाविपत्तिमा काम गर्न सकिँदैन र पोषण जस्तो कुरा फेरि सबैसँग सरोकार राख्ने विषय हो र अलिकति हामीले त्यहाँ देख्छौं मान्छेलाई एउटा पीड़ाबाट कसरी उठ्ने प्रक्रियाहरू हेर्छौं, त्यो सबै कुराहरू हेर्दाखेरि हाम्रो धर्म संस्कृति रहन सहनले कति असर पार्दो रहेछ, होइन, कुसको शब बनाएर त्यसको प्रतीकको रूपमा आफ्नो संस्कार अगाडि बढाउनु परेको छ, होइन, त्यस्ता सबै पीड़ाहरू छन् र त्यसलाई गाइड गर्नको लागि एउटा आफ्नो धर्मका धर्मगुरूहरूको पनि भूमिका हुन्छ। यहाँ निरन नेपालको उपाध्यक्ष हुनुहुन्छ डाक्टर नम्रता पाण्डे, उहाँको पनि केही कुराहरू सुनौ र यस्तो बेलामा चाहिँ अलिकति मनलाई बहकाउनको लागि मनलाई एउटा स्थिर अवस्थामा लगेर यो बाट अब उठ्नुपर्छ, जे जे गुमाइयो अब जे बाँकी छ त्यसमा त्यसबाट उठ्नुपर्छ भन्ने कुराहरू लिएर मान्छे अगाडि बढ्नको लागि चाहिँ निरनले कसरी काम गरेको छ र धर्मगुरूहरूको त्यहाँ कस्तो भूमिका छ?
2: अरे यो चाहिँ एकदमै ठूलो भयानक, हामीले नसोचेको र अकल्पनीय चाहिँ यो विपद हामीले भोगिराख्दाखेरि यसले एकदमै बहु तरिकाले चाहिँ मानवीय जीवनमा प्रत्यक्ष प्रभावित हुनेहरू र हामी परोक्ष रूपमा हेर्नेहरूलाई पनि धेरै ठूलो एउटा पीड़ाको महसुस हुँदो रहेछ र हजुरले भने जस्तै त्यो गएर आखिरमा सुरुमा एउटा ज्यान शरीर जोगाउने र प्राण जोगाउने चीजमा आउँदो रहेछ, त्यसपछि गइसकेपछि अब अलिकति एक दुई दिन भएर बितिसकेपछि दैनिकी सामान्य जीवनमा कसरी फर्किने भन्ने हुँदो रहेछ न, अनि हामी त्यसमा प्रत्यक्ष लागिरहेका छौं र रिपोर्टिङदेखि लिएर अवस्थाहरू बुझ्ने त्यहाँ जाने। हजुरले भने जस्तै मलाई एकजना आमा हुनुहुन्थ्यो अनि उहाँले के चिज खोजिराख्नु भएको जस्तो मलाई महसुस भइरहेको थियो अनि म चाहिँ एउटा सामाजिक मनोपरामर्शको एउटा ट्रेनर पनि भएको हुँदाखेरि पनि मैले हजुरलाई अहिले के चिज भइदियो हुन्थ्यो जस्तो लागेको भनेको बिहान उठेर सूर्यलाई अर्घ चढाउने र तुलसी मठमा पानी दिने, त्यो चिजले मलाई यति धेरै भयो कि म एकदम आफू भावुक पनि भएँ। अब हामी के खोज्छौं भन्ने कुरा र यो शरीर र जीवन भइन्जेल हामीले हाम्रो संस्कारलाई हाम्रा चिजहरूलाई हाम्रो दैनिकीलाई एउटा वृद्ध वृद्धहरूमा त्यो चिज छ भने नानी बाबुहरू उहाँले भने जस्तै टोलाइराख्ने नबोल्ने खान मन नलाग्ने कुराहरू छ, उहाँहरूले आफ्नो स्कूल कापी किताबहरू सम्झिराख्नु भएको छ, त्यहाँ गर्भवती महिला किशोरीहरू हाम्रो चाहिँ शौचालयका कुराहरू खानेकुराहरू

लाई अब यो मनोसामाजिक परामर्श पनि सँगसँगै चाहिएको छ। यसलाई चाहिँ मिडियाले धेरै ठूलो भूमिका निर्वाह गर्दो रहेछ र यो कुरा पनि हाम्रो चाहिँ आधारभूत आवश्यकतामै पर्छ है, पोषण र मनोसामाजिक परामर्श सँगसँगै पर्छ भन्ने कुरालाई चाहिँ मिडिया मार्फत नै हामीले धेरै नै यसलाई अलिकति अगाडि ल्याउने कोसिस चाहिँ गर्यौं र त्यसपछिको भयानक दृश्य भनेको 13-14 दिनसम्म भइसक्दाखेरि पनि एउटा परिवारजनलाई आशा छ जसको 3 पुस्ता नै छैन, गाउँ छैन, उहाँहरूसँग प्रत्यक्ष हामी सँगसँगै हिँड्दाखेरि कस्तो महसुस हुँदो रहेछ भने अब त्यो जुन आफ्नो कर्मकाण्डहरू गरिहाल्ने हो कि फर्किने हो कि आशा भन्ने चीज कस्तो हुने, अनि अब धेरै अनि पशुपतिनाथ त्यहाँ उहाँहरूले त्यो अब कुसको सह बनाएर भए पनि गर्नु पर्यो, अब त 15 दिन भइसक्यो 14 दिन भइसक्यो भन्दाखेरि त्यो हृदय विदारक दृश्यहरूले पनि साह्रै नै हामीलाई गाह्रो हुँदो रहेछ। र अब यो हिजो अघि सरले सेयर गरिदिनुहुन्थ्यो, हिजो भूकम्पमा पनि हामीले यो कुरा बेहोरेको हो, कोरोनाको संकटमा पनि हामीले यो कुराहरूलाई बहुआयामिक तरिकाले जीवनलाई सहज बनाउनको लागि र हामीले दिने परामर्श र हाम्रो सहयोग भन्ने कुरा कहाँ कहाँ कसरी आवश्यक पर्छ भन्ने कुरा केही लर्निङ त हामीलाई भएको हो। र अहिले गाह्रो चाहिँ एउटा के भयो भने अघि उहाँले नै एउटा सरले कुरा निकाल्नु भएको थियो, हामी प्रत्यक्ष गएर यो कुरा गरिहाल्नु भन्ने चाहिँ नसकिने रहेछ, यो त विपद हो होइन। जस्तै अब यहाँ भुइँचालो आयो भने यो ढोकाबाट मात्रै भाग्नु

0: हामी तत्कालै कसलाई जसलाई भए पनि एकजनाको भए पनि ज्यान जोगाउन सकिन्छ कि, एकजना भए पनि पोसिलो खाना दिन सकिन्छ कि भन्ने, एकजना भयो भने त्यो आत्मीयता दिन सकिन्छ कि भन्ने स्थितिमा चाहिँ गाह्रो रहेछ यो कुरा। अब हुन त यसलाई सरकारी लेभलबाट चाहिँ यो सबै पक्षहरूलाई बहु सरकारवालाहरूसँग समन्वय गरेर उहाँहरूले खटाइदिए पनि हुने हो हुन चाहिँ हामी चाहिँ कस्तो भइरहेको छ भने गर्न धेरै गर्न चाहिरहेका छौँ तर त्यहाँसम्म पहुँच हाम्रो पनि नपुग्ने खालको अवस्था चाहिँ एकदमै प्रत्यक्ष रूपमा भोगिरहेको हो र यो कुराहरू चाहिँ मैले धेरै मिडियाहरूबाट आवाज उठाउँदै पनि आइरहेको छु किनभने यो विपद भनेको हामीले प्लान गरेर आउँदैन र अबको प्लान भनेको अब त हामीलाई पोषणको कुरा भयो मनोभावनात्मक स्वास्थ्यका कुराहरू भयो अब दीर्घकालीन रूपमा सोच्नुपर्ने अब छ धेरै धेरै काम अब झन् धेरै काम छ भन्ने कुरा मलाई महसुस भइरहेको छ र यो हाम्रो धार्मिक आस्था दैनिकी जीवनशैली मनोभावना होइन मनोसामाजिक आफ्नो स्वास्थ्य शारीरिक स्वास्थ्य सबै कुराहरूलाई लिएर हामीले धेरै ठूलो प्रोजेक्ट गर्नुपर्ने होला जस्तो चाहिँ मलाई अब चाहिँ महसुस भइरहेको छ र यो कुरालाई हामी मिडिया मार्फत जानकारी धेरै गराउन सक्छौँ कि हामी कुन तरिकाले हामी एकदम गभर्मेन्टसँग नजिक भएर चाहिँ हाम्रो सेवा दिन सक्छौँ एकदमै सेवा दिने अवसर छ र मैले त मलाई मेरो आफ्नो नियमित काम भन्दा पनि मलाई कहीँ मनोसामाजिक परामर्शको रूपमा अथवा हरेक कुराहरूलाई कसरी गर्न सक्नुहुन्छ भनेर चाहिँ मैले आफूलाई त्यसरी पनि अगाडि बढाइरहेको छु र निरन नेपाल हामी त्यसरी नै सबैसँग सहकार्य गर्दै अगाडि बढिरहेका छौँ र होलिस्टिक रूपमा चाहिँ अबको प्रभावित प्रत्यक्ष रूपमा र परोक्ष रूपमा प्रभावितहरू हामी सबैहरूलाई नै एउटा अबको दीर्घकालीन समस्या अब पोस्ट ट्रमा चाहिँ अब देखिँदैछ क्या अब त्यसपछि बिरामी हुने पोषणको न्यू अब अहिले त सुरुमा त खाने त बचाउने त चाउचाउले नै हो पानी नै हो त्यो भर्खरै एक दुई दिनलाई प्राण जोगाउनको लागि शरीर जोगाउनको लागि र जुन होल्डिङ सेन्टरका सरसफाइका कुराहरू छन् र विशेष गरी एकदमै त्यसलाई प्रत्यक्ष असर पार्ने भनेको बालबालिका महिला गर्भवती उहाँहरूलाई नै धेरै कुराहरू किशोरीहरूको महिनावारीको कुराहरू छ शौचालयका कुराहरू छन् जुन देख्दाखेरि हामीले एकदमै त्यो प्याकेजमा राहतको प्याकेज चाहिँ सँगसँगै त्योसँग जानुपर्छ क्या
1: हस् यहाँलाई धेरै धेरै धन्यवाद छ र हाम्रो सम्पूर्ण अतिथिहरू तपाईँहरूको केही जिज्ञासा छैन भने हामी कार्यक्रमलाई टुङ्ग्याउँछौँ र तपाईँहरूको अमूल्य समयको बावजुद पनि यो कार्यक्रममा समय दिएर उपस्थित भइदिनु भयो आफ्ना महत्वपूर्ण कुराहरू तपाईँहरूले राखिदिनु भयो त्यसको लागि हामी धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ र आज तपाईँहरूले उठाएको सवालहरूलाई हामी हाम्रो सञ्चार माध्यम मार्फत र धेरैभन्दा धेरै मानिसहरूले यो ज्ञान आर्जन गरून् भन्ने किसिमले प्रचार प्रसार गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दै पोषण संवादबाट म दीपक आचार्य पनि बिदा हुन्छु नमस्कार।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठीक 6 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: आज देशका पश्चिमी भेगमा ठूलो पानी पर्ने सम्भावना, बाढ़ी पहिरोको जोखिम, देशका प्रमुख राजमार्ग अवरूद्ध, यात्रा गर्दा सतर्कता अपनाउन आग्रह, भोटेकोशी बाढ़ीको आज एक महिना पूरा, राहत र पुनर्स्थापनामै चुनौती।
1: प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण पूर्वाधारदेखि बाढ़ी राहतसम्म मुख्य एजेण्डा, राष्ट्रिय गौरवका आयोजना निर्माणका लागि वर्षौ बित्यो अझै पनि कछुवाकै गतिमा, अब अख्तियारलाई भ्रष्टाचारका शंकास्पद व्यक्तिको पोलिग्राम।
2: वित्तीय सुशासन कायम गर्ने अर्थ मन्त्रालयकै बेरुजु करिब 1.5 खर्ब र सुवागढ़ी नाका खुलाउन सहमति जुट्दै, अन्तर्राष्ट्रिय बजारमा घुम्नका लागि नेपाल सुरक्षित रहेको सन्देश दिन माग।
1: सुडानबाट विस्थापितहरूमा भोकमरी संकट आउन सक्ने राष्ट्रसंघको भनाई, युक्रेनलाई थप हतियार खरिदमा रकम निकासा गर्न यू सहमत, इरानद्वारा

0: अन्त्यका लागि अमेरिकासँग साथ दिने योजना प्रस्ताव
1: र आईसीसी T20 अन्तर्राष्ट्रिय वरियतामा नेपालको दुई स्थान सुधार विश्व एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालद्वारा अफगानिस्तान पराजित आज जापानसँग खेल्ने
2: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: साझा खबरको सबैभन्दा शुरूमा भोटेकोशी बाढ़ीको आज एक महिना पूरा राहत र पुनर्स्थापनामै चुनौती देखिएको प्रसंग
0: रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीको एक महिना बितिसक्दा पनि विपदको घाउ पुरिन सकिरहेको छैन। खोज तथा उद्धारसँग राहत वितरण जारी छ, तर ठूलो धनजनको क्षतिले अबको मुख्य चुनौती पुननिर्माण र पुनर्स्थापना बनेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणको विवरण अनुसार बाढ़ीबाट 453 जनाको मृत्यु र 5550 जना बेपत्ता भएका छन्। करिब 4.8 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति भएको प्रारम्भिक आकलन छ भने पुननिर्माण र पुनर्स्थापनाका लागि 7.23 अर्ब रूपियाँ भन्दा बढ़ी आवश्यक पर्ने देखिएको छ। बाढ़ीले सड़क, पुल, घर, विद्यालय, स्वास्थ्य संस्था र जलविद्युत आयोजनादेखि व्यापारिक प्रतिष्ठानसम्म व्यापक रूपमा क्षति पुर्याएको छ। 37 मोटरेबल पुल मध्ये 33 बगेका छन् भने 69 किलोमिटर सड़क क्षतिग्रस्त भएको छ। यसले प्रभावित बस्तीलाई सामान्य जनजीवनमा फर्काउने काम अझ जटिल बनाएको छ। राहत वितरणको काम भइरहेको छ। राहतले तत्कालको संकट टार्न सक्छ। विस्थापित परिवारको थायी आवास, रोजगारी, सड़क, पुल निर्माण, पुननिर्माण र प्रभावकारी उत्पादन क्षेत्रलाई पुनर्जीवित गर्न दीर्घकालीन योजना र ठूलो स्रोत आवश्यक पर्ने विज्ञहरूले बताएका छन्। हालसम्म करिब 200 व्यक्तिको शवको पहिचान हुन सकेको छैन भने डीएनए परीक्षणपछि शव हस्तान्तरण गर्न अझै एक महिना कुर्नुपर्ने नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेले सीआईएनसँग बताउनुभयो।
3: पहिचान नभएको शवहरू सबैको डीएनए प्रोफाइलिङको काम गर्नुपर्ने भएको कारणले अर्थात 1286 जनाको डीएनए प्रोफाइलिङ गर्नुपर्ने छ शवको, अर्थात बोन र टिथको भनौँ। 1997 आफन्तको चाहिँ ब्लड स्याम्पल प्राप्त भएको अवस्थाहरू छ। यो सबैको डीएनए प्रोफाइलिङ गर्नुपर्ने छ। ब्लडको चाहिँ करिब 1200+ डीएनए प्रोफाइलिङ काम सकिसकेको अवस्थाहरू छ भने बोन टिथको 600+ प्रोफाइलिङको काम सकिएको अवस्थाहरू छ। बोन तथा अर्थात् टिथको डीएनए प्रोफाइलिङ गर्दाखेरि चाहिँ एकैचोटिमा रिपोर्ट नआउन सक्ने पनि सम्भावना हुँदो रहेछ। 25-30% रि गर्नुपर्ने पनि भएको कारणले ठ्याक्कै भनेकै टाइममा नसकिने अवस्था पनि भएको कारणले करिब करिब एक महिनाभित्रमा चाहिँ सबै यो सकिएर म्याचिङसम्मको काम सकेर सब हस्तान्तरण गर्न सकिन्छ कि भन्ने हिसाबले योजनाहरू बनाएर कामहरू गरिरहेको अवस्थाहरू छ।
0: हाल विपदमा मृत्यु भएका व्यक्तिहरूको परिवारलाई 2,00,000 र एकै परिवारमा एक भन्दा बढ़ी व्यक्तिको मृत्यु भएमा प्रति व्यक्ति थप 1,00,000 राहत दिने कानूनी व्यवस्था भएको छ। भोटेकोशी बाढ़ीबाट विस्थापितको पुनर्स्थापनाका लागि भूमि व्यवस्था मन्त्रालयले नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा गठन गरेको समितिद्वारा नुवाकोटमा 2,665 रोपनी, 6 आना र सुवामा 591 रोपनी, 9 आना र धादिङमा 22 रोपनी जग्गा पहिचान समेत गरेको छ।
1: यसबीच 3 दिनदेखि निरन्तर भइरहेको वर्षाले मुलुकभर जनजीवन प्रभावित भएको छ। संघीय राजधानी काठमाण्डु जोड्ने पृथ्वी राजमार्ग सहित विभिन्न राजमार्गमा बाढ़ी पहिरोले क्षति गर्दा सवारी साधन आवागमन अवरूद्ध भएको छ। सड़क विभागका अनुसार पृथ्वी राजमार्गको कृष्णभीरमा सड़कको ग्याबिन त्रिशुली नदीमा झरेको छ। त्रिशुली नदीमा आएको बाढ़ीले कटान गरेका कारण 14 भदौमा कृष्णभीरमा सड़क खण्डमा पहिरो गएको थियो। त्यसपछि केहीमाथि नयाँ ट्रयाक खनेर 18 दिनपछि यातायात सञ्चालन गरिएको थियो। विभागले हाल सञ्चालन रहेको सड़कमा कुनै समस्या नभएको जनाएको छ। मलेखु मुगलिन सड़क आयोजना प्रमुख सजना अधिकारीले कृष्णभीरमा खोलिएको नयाँ ट्रयाकमा माथिबाट लेदो झरेर जम्मा भएको तर अन्य क्षति नभएको बताउनु भएको छ।
0: यसैबीच वर्षा गराउने प्रणाली शुक्रबारदेखि पश्चिम क्षेत्रमा सक्रिय भएको छ, तर पूर्वी नेपालको वर्षा भने क्रमशः थामिँदै गएको छ। बंगालको खाड़ीमा विकसित न्यून चापीय क्षेत्रले सोहोरेर ल्याएको जलवायु चक्रवातयुक्त हावा पश्चिमतर्फ फैलिँदै गएपछि पश्चिमी क्षेत्रमा ठूलो वर्षा हुन थालेको हो। शुक्रबार गण्डकी र लुम्बिनीका केही स्थानमा अत्यधिक वर्षा भएकोमा आज भने वर्षा कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने भोलिसम्मै वर्षाको सम्भावना रहेको छ। पश्चिमी क्षेत्रमा वर्षा थप सक्रिय हुन सक्ने भएकाले सम्बन्धित क्षेत्रमा सतर्कता अपनाउन आग्रह समेत गरिएको छ। महाशाखाका मौसमविद डेभिड ढकालले गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको जानकारी गराउनु भएको छ। पूर्वी तराईमा कम वर्षा हुन सक्छ। मध्यमा काठमाडौँ सहित क्षेत्रकामा पनि निरन्तर झरी हुने सम्भावना छ, तर बेला बेलामा भने वर्षा हुने र आकाश केही खुल्न सक्ने सम्भावना पनि रहेको छ। यता गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका अधिकांश स्थानमा धेरै मेघगर्जन चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। त्यसैगरी मौसममा गडबडी भएपछि स्थानीय निकायले नेपाल पर्यटन बोर्ड र संरक्षण क्षेत्रहरूले पर्यटक तथा पदयात्रालाई सतर्क रहन समेत आग्रह गरेका छन्। प्रमुख पदयात्रा मार्ग अन्नपूर्ण, मनास्लु र खुम्बु क्षेत्रमा वर्षा तथा हिमपात भइरहेको छ। केही पदयात्रा क्षेत्रमा नदी तथा खोलाको बहाव बढ़न सक्ने र पदमार्ग तथा पुलमा समेत असर गर्न सक्ने चेतावनी दिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले हिजो सार्वजनिक गरेको मौसम अपडेट अनुसार मनाङमा हल्का हिउँ परेको छ। मुस्ताङको लुमाङथान, कागबेनी, जोमसोम, घासा, पोथाना, घान्द्रुक, छेमरूङ लगायतका क्षेत्रमा पनि वर्षा भइरहेको छ। अन्नपूर्ण, मनास्लु र खुम्बु क्षेत्रमा वर्षा र हिमपात भइरहेको छ भने केही पदयात्रा क्षेत्रमा नदी तथा खोलाको बहाव समेत बढ़न सक्ने भएकाले सचेत रहन आग्रह समेत गरिएको छ।
1: साझा खबरमा अब राष्ट्रिय गौरवका आयोजनाको निर्माणको प्रसंग। देश विकासको गेम चेन्जर मानिएका राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक देखिएको छ। राष्ट्रिय योजना आयोगको पछिल्लो विवरण अनुसार 27 गौरवका आयोजना मध्ये 24 अझै निर्माणाधीन छन्, तर अधिकांश तत्काल सम्पन्न हुने अवस्थामा छैनन्। सबैभन्दा गम्भीर अवस्था पूर्व पश्चिम विद्युतीय रेल मार्गको रहेको छ। 16 वर्षमा यसको भौतिक प्रगति 3.6% मात्रै पुगेको छ भने लागत अनुमान 70 अर्बबाट बढ़ेर 10 खर्ब 17 अर्ब रूपियाँ पुगेको छ। बूढ़ी गण्डकी जलविद्युत आयोजना अझै भौतिक निर्माणमै प्रवेश गर्न सकेको छैन। करिब चार खर्ब छ अर्ब लागत अनुमान गरिएको आयोजना मुआवजा लगायतका काममा 42.80 अर्ब खर्च भइसके पनि निर्माण मोडालिटी र स्रोत व्यवस्थापन टुंगिएको छैन। यस्तै राष्ट्रपति चुरे संरक्षण 1.6% कर्णाली करिडोर 13 वर्षमा 13% र एमसीए नेपाल विद्युत प्रसारण आयोजना 18.24% सीमित छन्। सिक्ता सिंचाई 2.51%, महाकाली सिंचाई 19 वर्षमा 31% मात्रै अघि बढ़ेका छन्। लागत र समय दुवै बढ़ने अर्को उदाहरण बबई सिंचाई आयोजना हो। 38 वर्षमा 81.97% काम सकिए पनि यसको लागत 2.87 अर्ब बढ़ेर 26.79 अर्ब पुगेको छ। हुलाकी राजमार्गको लागत पनि 47 अर्बबाट बढ़ेर 1.01 अर्ब भन्दा माथि पुगेको छ। आयोगका अनुसार आयोजनाको पर्याप्त पूर्व तयारी नगरी काम शुरू गर्नु, वातावरणीय तथा कानूनी अवरोध, जग्गा अधिग्रहण, निर्माण सामग्री अभाव, स्थानीय विवाद, ठेक्का व्यवस्थापन र स्रोत तथा निर्माण मोडालिटी टुंगो नलाग्नु ढिलाइका प्रमुख कारण हुन्।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा मौसम सम्बन्धी पूर्वानुमानको सूचनालाई खेलवाड नगर्न विज्ञको सुझाव।
4: हल्का रूपमा ए होइन है भनेर पनि लिने अवस्था चाहिँ रहँदैन, सतर्कता अपनाउने र चाहिँ अगाडि बढ़न सक्ने किसिमको जस्तो भत्ता चाहिँ देखिन्छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण, पूर्वाधारदेखि बाढ़ी राहतसम्मको मुख्य एजेण्डा, अब अख्तियारलाई भ्रष्टाचारका शंकास्पद व्यक्तिको पोलिग्राम गर्ने अधिकार लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
5: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
1: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
5: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
6: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन। बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
0: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
7: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
1: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
7: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
0: प्रधानमन्त्री बालेन्द्र शाहको आगामी नोभेम्बरमा हुने भनिएको भारत भ्रमणको तयारी तीव्र पारिएको छ। भ्रमणको औपचारिक मिति तय हुन बाँकी रहे पनि नेपाल भारत बीचको पूर्वाधार सहकार्य, भोटिकोसी बारीपछिको राहत तथा भारतीय सहयोगमा निर्माण भएका परियोजनाको उद्घाटनलाई प्रमुख योजना बनाउने तयारी गरिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार नेपाल प्रहरी एकाडेमी, भैरवाको एकीकृत जाँच चौकी र दार्चुलाको महाकाली पुल उद्घाटनको तयारी पनि भइरहेको छ। यी परियोजनाको भ्रमणलाई राजनैतिक भेटवार्ता भन्दा पनि विकास तथा पूर्वाधार सहकारीमा केन्द्रित गर्ने संकेत समेत गरिएको छ। भोटेकोसी बाढ़ीपछि भारतले गरेको उद्धार तथा राहत सहयोगलाई थप विस्तार गर्ने विषय पनि छलफलमा उठ्नेछ। बाढ़ीबाट भएको क्षतिको पुननिर्माणमा भारतको सहयोग कसरी परिचालन गर्न सकिन्छ भन्ने विषयमा पनि भ्रमणमा महत्वपूर्ण छलफल हुने बताइएको छ। यसअघि प्रधानमन्त्री शाहले तत्काल विदेश भ्रमण नगर्ने नीति लिँदै आएकोमा भारतको निमन्त्रणा समेत पछि सार्नु भएको थियो, तर अर्थमन्त्री स्वर्णिम वाग्लेको भारत भ्रमण र उच्चस्तरीय कूटनीतिक संवादपछि प्रधानमन्त्रीको भारत भ्रमणको वातावरण बनेको हो।
1: भदौको भोत्रेकोशी बाढ़ीपछि सम्पर्क विच्छेद बनेका नुवाकोट र सुवा अझै सीधा सड़क सम्पर्कमा जोड़िन सकेका छैनन्। नुवाकोटको उत्तरगया पब्लिक स्कूल नजिकको 300 मिटरको भीरमा ट्रयाक बनाउने र दुई जिल्ला जोड्ने फलाखु खोलामा बेलिब्री जडानको काम अझै सकिएको छैन। सड़क विभागको तयारी भने दशैंसम्म रसुवागढ़ी नाकासम्मको सड़क ट्रयाक खोल्ने रहेको छ। अहिले बेत्रावती रसुवा साफ्रुवेशी खण्डमा 1.5 दर्जन भन्दा बढ़ी मेसिन परिचालन गरिएका छन्। रसुवागढ़ी नाका सम्म सड़क पुर्याउने र नाका खोल्ने तयारीमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल जुट्नु भएको छ। चीन सरकारलाई अनुरोध गर्ने र नेपालका लागि चिनिया राजदूतलाई भेटेर सड़कदेखि नाका खुलाउनेसम्मको कुरामा पहल भइरहेको मन्त्री लम्सालले हिजो मात्रै नेपालका लागि चिनिया र राजदूत वाङ माङ माओ मिङसँग सिंहदरबारमा भेटेर रसुवामा बाढ़ीबाट क्षतिग्रस्त पूर्वाधारको पुननिर्माण तथा विकास, रसुवागढ़ी नाका पुनसंचालन, करिब 6 लाख नेपाली नागरिकको राज्यसँगको सम्पर्क तथा सहज आवतजावतका लागि आग्रह गर्नुभएको थियो।
0: अब पत्र पत्रिकामा प्रकाशित खबरको पालो। आजको नयाँ पत्रिकाले अख्तियारलाई भ्रष्टाचारका शंकास्पद व्यक्तिको पोलिग्राफ परीक्षण गर्ने अधिकार शीर्षकमा नयाँ पत्रिकाको पहिलो पृष्ठमा खबर प्रकाशित छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्बन्धी अनुसन्धानका क्रममा शंकास्पद व्यक्तिको पोलिग्राफ परीक्षण गर्न सक्ने कानूनी अधिकार पाएको छ। सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोग नियमावली 2059 संशोधन गर्दै आयोगलाई यस्तो अधिकार दिएको हो। त्यस्तै भित्रपृष्ठमा नयाँ पत्रिकाको भित्रपृष्ठमा सड़क अवरोधले राजधानीमा ग्यास र तरकारी आपूर्ति असहज शीर्षकमा अजित अधिकारीले लेख्नु भएको खबर प्रकाशित छ। सबै प्रकारको तरकारीको भाव अत्यधिक वृद्धि भएको छ भने खाद्यान्नमा भने समस्या छैन। बिहिबारदेखि परेको लगातारको वर्षाले देशको राजधानी जोड्ने मुख्य सड़क अवरूद्ध हुँदा खाना पकाउने एलपी ग्यास र तरकारी आपूर्ति असहज बनेको छ। लामो समयको ग्यास आपूर्ति भइरहेको असहजतालाई सरकारी स्तरबाटै पहल भएर भारतबाट आयात हुने परिणाम बनाइएका बेला सड़क अवरूद्ध भएपछि उपत्यकाका उपभोक्ताले ग्यास पाउन थप शास्ति खेप्नु परिरहेको छ। त्यस्तै सिरा धनुषा जोड्ने कमला पुल निर्माण अन्तिम चरणमा शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै अन्नपूर्णको पहिलो पृष्ठमा टेन्टभित्र पानी छिर्दा बाढ़ी पीड़ितको बिजोक शीर्षकमा देवचन्द्र भट्टले लेख्नु भएको नुवाकोटको खबर छ। भोटेकुसीको बाढ़ीले घर बगाएपछि नुवाकोटका विभिन्न स्थानमा अस्थायी रूपमा बस्दै आएका बाढ़ी पीड़ितहरू अविरल वर्षाका कारण झन समस्यामा पर्न थालेका छन्। त्यस्तै अर्थकै बेरजू 1.5 खर्ब शीर्षकमा नागरिक दैनिकको पहिलो पृष्ठमा दिलीप पौडेलले लेख्नु भएको खबर पनि प्रकाशित छ।
1: कान्तिपुरको पहिलो पृष्ठमा प्रधानमन्त्री शाहले राष्ट्रसंघमा उठाए बाढ़ी, जलवायु, न्याय, किसानलाई मल र विश्व व्यवस्थासम्मका मुद्दा शीर्षकमा पहिलो खबर छापिएको छ। सम्बोधनमा प्रधानमन्त्रीले रोजेको फरक बाटो शीर्षकमा अनुप काफ्लेले लेख्नु भएको खबर समेत रहेको छ। काठमाण्डुमा हिजो बिहान करिब 5 बज्दै थियो। न्यूयोर्कमा प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको रोस्ट्रममा उक्लिए। कालो टोपी अनि काले चस्मा आफ्नो परिचित शैलीमा उभिएका उहाँलाई बोल्न करिब 15 मिनटको समय दिइएको थियो। महासभामा उहाँले उहाँको सम्बोधनलाई लिएर नेपालमा मात्र होइन विश्वभर छरिएका प्रवासी नेपालीमाझ उत्सुकता थियो। कतिपयको मनमा व्यग्रता मिसिएको थियो। कम बोल्ने प्रधानमन्त्री शाहले पद सम्हाले यता संयुक्त राष्ट्रसंघको महासभामा पुगेर पहिलो पटक लामो सार्वजनिक सम्बोधन गर्नुभएको हो। काठमाण्डु फर्कदा संसदमा 6 महिनादेखि प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै आएका प्रतिपक्षी दल र आफ्नै पार्टीका समर्थकहरू पनि उहाँको पर्खाईमा हुने खबरमा उल्लेख रहेको छ। त्यसै गरी भित्रपृष्ठमा एमाले केन्द्रीय कमिटि निर्णय नीति न नेतृत्व पुनर्गठन शीर्षकमा को खबर रहेको छ। गंगा विसीले लेख्नु भएको खबरमा एमाले केन्द्रीय कमिटी बैठकमा करिब 20% सदस्यले उठाएको नीति र नेतृत्व पुनर्गठन गर्नुपर्ने मत दबाएर अध्यक्ष केपी शर्मा ओली बलियो हुने गरी निर्णय गरिएको छ। एमाले पुरानै नीति र नेतृत्वमा पुनर्जागरण अभियान चलाउने निर्णय गरेको खबरमा उल्लेख रहेको छ। नेकपा महाधिवेशन अनिश्चित शीर्षकमा अर्को खबर रहेको छ। नेकपामा 1 वर्षदेखि तदर्थ नेतृत्व एकता अभियानमा जोड़िएका दलहरूका भ्रातृ संगठन को समायोजन नै बाँकी शीर्षकमा लेखिएको खबरमा करिब 1 वर्षदेखि तदर्थ नेतृत्वमा चलिरहेको नेकपाको महाधिवेशन अनिश्चित बनेको उल्लेख रहेको छ। महाधिवेशन गर्ने विषयमा सर्वसहमति छ। कहिले गर्ने भन्ने निर्णय हुन बाँकी छ। यसबीचमा 2 महिने राजनैतिक अभियान चलाउने निर्णय भएको नेकपाका प्रवक्ता प्रकाश ज्वालाले बताउनु भएको छ। डिफेन्स कोर्सका लागि छुट्टै विश्वविद्यालय स्थापना हुँदै संसदमा दर्ता भयो राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सम्बन्धी विधेयक शीर्षकमा अर्को खबर रहेको छ। सुरक्षा अधिकारीलाई आवश्यक नेशनल डिफेन्स कोर्स सहित सुरक्षा र प्रतिरक्षा सम्बन्धी अन्य विषय अध्यापन गराउन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्न लागिएको हो। सरकारले नेपाली सेनाको रेखदेखमा सञ्चालन गर्ने गरी राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेशनल डिफेन्स युनिभर्सिटी खोल्न लागेको हो। रक्षा मन्त्रालयले प्रतिनिधि सभामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता गरेको छ। यसैगरी गोर्खापत्रको पहिलो पृष्ठमा पनि प्रधानमन्त्रीको सम्बोधनलाई प्राथमिकताका साथ स्थान दिइएको छ। नेपालको विपद विश्वकै लागि चेतावनी, हिम नदी र बाढ़ी भिसा वा राहदानी बोकेर यात्रा गर्दैन, जलवायु न्याय साझा जिम्मेवारी, हिमाली जलवायु अनुकूल पुनर् उत्थान संयन्त्र स्थापना गरौं भन्ने उहाँको अभिव्यक्तिलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ। त्यसै गरी 25 जिल्लामा यातायात सञ्चालन रोकमा भन्ने शीर्षकमा अर्को खबर लेखिएको छ। लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा बाढ़ी पहिरो र डुबानको जोखिम बढ़ेपछि सड़कदेखि बस्तीसम्म जनजीवन प्रभावित बनेको छ। नदी तथा खोलामा पानीको बहाव बढ़दा तटीय बस्ती डुबानको जोखिममा परेका छन् भने पहाड़ी क्षेत्रमा बाढ़ी पहिरो र लेदोले सड़क तथा यातायात अवरूद्ध बनाएको छ। गृहमन्त्री सुदन गुरूङ ललितपुरको च्यासल स्थित नेपाल कम्युनिष्ट पार्टी एमालेको मुख्यालय आसपास क्षेत्रमा पुगी खोला तथा पानीको बहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिनुभएको थियो। सो क्रममा संचारकर्मीसँग कुरा गर्दै उहाँले सुरक्षाकर्मी उच्च सतर्कताका साथ कार्यक्षेत्रमा खटिएको प्रतिक्रिया दिनुभएको थियो। मुख्य राजमार्ग र सड़क अवरूद्ध भइरहँदाखेरि यातायात सञ्चालनमा अवरोध सिर्जना भएको खबरमा उल्लेख रहेको छ।
0: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र संघले 55,000 भन्दा बढ़ी सुडानी शरणका लागि पूर्वी चाड प्रवेश गरेको जनाएको छ। सहायता कोष निकै कम भए पनि विस्थापन तीव्र हुँदै गएको चेतावनी राष्ट्रसंघले दिएको छ। सन् 2023 अप्रेलमा शुरू भएको युद्धले 2,00,000 भन्दा बढ़ी मानिसको ज्यान लिएको सहायता कर्मीहरूले अनुमान समेत गरेका छन्। यसले विश्वकै सबैभन्दा ठूलो भोकमरी र विस्थापनको संकट निम्त्याउने समेत राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघले हाल करिब 1,13,00,000 मानिस यस द्वन्दका कारण जबरजस्ती विस्थापनमा परेको समेत बताएको हो। युरोपेली संघ यूएई सदस्य राष्ट्रहरूले युक्रेनलाई आपूर्ति गरिएका हतियारको थप आपूर्ति गर्न बनाइएको कोषबाट 6.6 अर्ब युरो जारी गर्न सहमति जनाएका छन्। युरोपेली शान्ति सुविधा कोष अन्तर्गत प्रतिपूर्तिको प्रतीक्षामा थिए युक्रेनलाई सैन्य सहयोग दिन हंगेरीको विरोधका कारण भुक्तानीका लागि भिटो लागिएको थियो। अप्रेलमा पीटर म्यागारले भिक्टर ओरबानलाई प्रतिस्थापन गरेपछि बुडापेस्टले नीति परिवर्तन गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र इरानले पश्चिम एसियामा जारी द्वन्द अन्त्य गरी हर्मुज खुला गर्न र आफ्नो आणविक कार्यक्रमबारे वार्ता पुनः शुरू गर्न अमेरिका समक्ष 7 दिने योजना प्रस्ताव अघि बढ़ाएको छ। इरानी विदेश मन्त्रीले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा मध्यस्थता मार्फत अमेरिकी पक्षसँग प्रस्ताव अघि बढ़ाएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
1: साझा खबरमा अब खेल खबर। आईसीसी टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपालले दुई स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल दुई स्थान सुधार गर्दै 14 नम्बरमा उक्लिएको हो। नेपालले 181 रेटिङ प्राप्त गरेको छ। एसियाली खेलकुदमा आज भएको खेलमा अफगानिस्तानलाई हराएसँगै नेपालले वरियतामा सुधार गरेको हो। अफगानिस्तान भने एक स्थान तल झर्दै 10 नम्बरमा पुगेको छ। यसैबीच 20 एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। अफगानिस्तानले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 102 रन बनाएको थियो। जवाफी ब्याटिङमा नेपालले 10.3 ओभरमै विजयी लक्ष्य पूरा गरेको हो। नेपाल अब समूह चरणको अन्तिम खेल आज जापानसँग खेल्दैछ। समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। र नेपाली महिला कबड्डी टोलीले एसियन खेलकुद प्रतियोगिता एसियाडमा लगातार दोस्रो पटक काँस्य पदक जितेको छ। जापानको आइची र नागोया शहरमा चलिरहेको 20 एसियाडमा हिजो टोकाई छिटिजन जिम्नाजियममा भएको सेमी फाइनल प्रतिस्पर्धा छिमेकी राष्ट्र भारतसँग पराजित भएपछि नेपालको अगाडि पदक यात्रा टुंगिएको हो।
0: वर्षा निरन्तर भएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न नदी तटीय क्षेत्रमा जोखिम विशेष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब मौसम पूर्वानुमान सूचनाको महत्वको प्रसंग। तीन दिन लगातार वर्षाका कारण देशभरको जनजीवन प्रभावित भइरहेको छ। मुख्य गरी नदी तटीय क्षेत्रमा जोखिम बढ़ेको छ। यस्तो अवस्थामा मौसम सम्बन्धी जानकारी कति आवश्यक छ भनेर हामीले मौसमविद डेभिड ढकालसँग कुराकानी गरेका छौं।
4: लुम्बिनी र कर्णाली प्रदेशमा अलिकति बढ़ी वर्षा हुने जस्तो देखिन्छ भने 10 गते शनिबारको हकमा चाहिँ विशेष गरी गण्डकीबाट पश्चिमतिरको भूभागमा गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेश आसपासमा चाहिँ अलिकति बढ़ी वर्षा केन्द्रित हुने जस्तो देखिन्छ र 11 गते चाहिँ अलिकति वर्षा कम हुँदै जाने त्यसपछिका दिनहरूमा वर्षा कम हुने जस्तो जाने जस्तो
1: घट्दै जान्छ 11 गते यहाँले अब भारी अति भारी वर्षा भन्नुभयो साँच्चै नै ठूलो पानी पर्ने धेरै ठूलो पानी पर्ने नै सम्भावना हो भनेर बुझ्न सकियो।
4: यसो छ हामीले चाहिँ मौसम पूर्वानुमान गर्ने गर्दाखेरि चाहिँ जस्तै हल्का वर्षा पनि भनिरहेका छौँ मध्यम वर्षा पनि भनिरहेका छौँ यो हल्का वर्षा भनेको चाहिँ 10 मिलिमिटरसम्म वर्षा भयो भने चाहिँ जुन हाम्रो चाहिँ वर्षा मापन यन्त्र हुन्छ जहाँ चाहिँ कति पानी पर्यो भनेर नापिन्छ जसलाई रेनगेज पनि भन्ने गर्छौँ
1: यसलाई मान्दाखेरि यतिसम्म भयो भने हल्का भयो यतिसम्म भयो भने मध्यम भयो पुरै भयो भने भारी भयो भन्ने जस्तो भयो होइन
4: यसलाई नाप्दाखेरि पनि हामीसँग छुट्टै किसिमको स्केल छ हामीले जुन गाउँघरमा युज गर्छौँ स्केल त्यो स्केल जस्तै स्केल छ स्केलको आधारमा चाहिँ कति वर्षा भयो भनेर नाप्न सक्छौँ जस्तो हल्का वर्षा भनेको चाहिँ 10 मिलिमिटरसम्म वर्षालाई चाहिँ हामी हल्का भन्छौँ 10 देखि 50 मिलिमिटरलाई मध्यम भन्छौँ र 50 देखि 100 मिलिमिटरलाई चाहिँ हामी भारी वर्षा भन्छौँ 100 देखि 200 मिलिमिटरसम्म वर्षा भयो भने त्यसलाई चाहिँ धेरै भारी भन्छौँ भनेदेखि 200 मिलिमिटर भन्दा बढी वर्षा हुँदाखेरि चाहिँ त्यसलाई चाहिँ अति भारी वर्षा भनेर भन्छौँ दुई दिनमा विशेष गरी चाहिँ भारीदेखि धेरै भारी वर्षाको सम्भावना चाहिँ अलिकति थोरै स्थानहरूमा चाहिँ त्यो किसिमको सम्भावना देखिन्छ भने भारी वर्षाको सम्भावना चाहिँ अलिकति देखिन्छ भनेको यो भनेको चाहिँ धेरै नै प्यानिक हुनपर्ने धेरै नै हुने यो सामाजिक सञ्जालहरूमा चाहिँ देखिएको जस्तो अत्याधिकै हुने किसिमको वर्षाको सम्भावना चाहिँ कम कमै छ त्यस्तो सम्भावना देखिँदैन यद्यपि भारी धेरै भारी वर्षाको सम्भावना
1: भए पनि केही केही स्थानमा चाहिँ त्यो सम्भावना छ
4: एक दुई स्थानमा विशेष गरी लुम्बिनी र गण्डकी प्रदेशको एक दुई स्थानमा 200 मिलिमिटर भन्दा बढी वर्षा हुन्छ कि जस्तो देखिन्छ नत्र अन्य भूभागहरूमा त्यो किसिमको सम्भावना देखिएको छैन
1: अहिले अब यहाँले भने चाहिँ त्यो सामाजिक सञ्जालहरूमा छ्यापछ्याप्ती नै छ कि यति धेरै ठूलो पानी पर्छ तपाईँ कतै पनि यात्रा नगर्नुहोला भन्ने खालको पनि कुरा छ होइन अनि अलिकति तर्सिने खालको धेरैजनाले आफ्नो यात्रा क्यान्सल पनि गर्नुपर्छ त्यो राम्रो पक्ष पनि हो होइन तर यो मौसमको कुरा आउँदै गर्दाखेरि चाहिँ जसरी आउँछ नि खबरहरू त्यसलाई चाहिँ तपाईँले कसरी लिनुहुन्छ
4: यसो हो हामीले पनि देखिरहेका हुन्छौँ महाविपत्ति आउँदैछ भन्ने जस्तो चाहिँ समाचारहरू चाहिँ देखिन्छ अब त्यसरी पुरै प्यानिक भएर डर त्रासमा चाहिँ बस्नपर्ने अहिलेको वर्षा चाहिँ होइन यो चाहिँ त्यस्तो धेरै ठूलो अत्याधिक ठूलो वर्षा हुने र चाहिँ महाविपत्ति महाप्रलय आउने किसिमको वर्षाको सम्भावना चाहिँ देखिँदैन यद्यपि यहाँ चाहिँ भारीदेखि धेरै भारी वर्षाको सम्भावना पनि रहेकोले गर्दाखेरि चाहिँ यसलाई चाहिँ हल्का रूपमा ए होइन है भनेर पनि लिने अवस्था चाहिँ रहँदैन
0: साझा खबरको अन्त्यमा हामी एक कुराकानीसँगै साझा खबरको अन्त्यमा आइसकेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबरका शीर्षक फेरि एकपटक
1: आज देशका पश्चिमी भेगमा ठूलो पानी पर्ने सम्भावना बाढ़ी पहिरोको जोखिम देशका प्रमुख राजमार्ग अवरूद्ध यात्रा गर्दा सतर्कता अपनाउन आग्रह भोटेकोशी बाढ़ीको आज एक महिना पूरा राहत र पुनर्स्थापनामै चुनौती
0: प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण पूर्वाधारदेखि बाढ़ी राहतसम्म मुख्य एजेण्डा राष्ट्रिय गौरवका आयोजना निर्माणका लागि वर्षौं बित्यो अझै पनि कछुवाकै गतिमा अब अख्तियारलाई भ्रष्टाचारका शंकास्पद व्यक्तिको पोलिग्राफ गर्ने अधिकार
1: वित्तीय सुशासन कायम गर्ने अर्थकै बेरुजु करिब 1.5 खर्ब रसुवागढ़ी नाका खोलाउन सहमति जुट्दै अन्तर्राष्ट्रिय बजारमा घुम्नका लागि नेपाल सुरक्षित रहेको सन्देश दिन माग
0: सुडानबाट विस्थापित भएकाहरूमा भोकमरीको संकट आउन सक्ने राष्ट्रसंघको चिन्ता युक्रेनलाई थप हतियार खरिदमा रकम निकासा गर्न युए सहमत इरानद्वारा युद्ध अन्त्यका लागि अमेरिकासँग साथ दिने योजना प्रस्ताव
1: र आईसीसी टी20 अन्तर्राष्ट्रिय वरियतामा नेपालको दुई स्थान सुधार विश्व एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालद्वारा अफगानिस्तान पराजित आज जापानसँग खेल्ने
0: हौस् त प्राविधिक साथी रवि धितालाई धन्यवाद अहिलेलाई सुशीला श्रेष्ठ र सन्तोष गन्धर्व विदा भयौं तपाईँको आजको दिन शुभ होस् नमस्कार।

सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।

0: ले चाहिँ अब विशेष गरी अब पहिरो प्रभावित क्षेत्रहरूमा चाहिँ ढुङ्गाहरू खस्ने विशेष गरी अब आफ्नो आसपासको क्षेत्रहरूमा चाहिँ क्रमिक रूपमा पानी गलिसकेको अवस्था छ र सानसानो पहिरोहरू माटोहरूको डिस्कहरू खस्ने ढुङ्गाहरू खस्ने जुन कतै कतै चाहिँ चिरा परेको पनि देखिन्छ त्यो अवस्था देख्नुभयो भने चाहिँ आफू सुरक्षित स्थानमा जानुहोला र विशेष गरी अब बाढी आउने संकेत चाहिँ अब साइरन बज्ने अवस्था आउन सक्छ सूचना आएपछि चाहिँ आफू सुरक्षित स्थानमा जाने किनभने अहिले चाहिँ सामान्य हिसाबले बुझ्नु पर्दाखेरि चाहिँ लगातार पानी परिरहेको अवस्था छ र हामी खोला तटीय क्षेत्रमा बस्ने र नजिक बस्ने तराई क्षेत्र आसपासको र भ्याली खोला नजिक बस्ने सर्वसाधारणहरू चाहिँ अब लगातार पानी परेको हिसाबले चाहिँ हामी आफै नै सुरक्षित स्थानमा बस्नुपर्ने अवस्था चाहिँ देखिन्छ सर।
1: अब कतिपय सूचनाका विश्वसनीय आधारहरू होइन अहिले अल्गोरिदममा चलिरहेछ समाज पनि धेरै ठाउँमा चाहिँ विश्वसनीय सूचनाहरू चाहिँ प्रदान भइरहेको देखिँदैन। आज डरलाग्दो वर्षा पर्ने, भारी वर्षा हुने, सतर्क रहन आग्रह, यस्तो खालका चाहिँ थम टाइटलहरू राखेर पनि कतिपय समाचारहरू संचार माध्यमहरूले प्रसारण गरेको पनि देखिन्छ। सबैभन्दा विश्वसनीय आधार मौसमको जानकारी लिने विश्वसनीय आधार र चाहिँ नागरिकहरूले सतर्क हुनका निम्ति सपोर्ट गर्ने चाहिँ आधारहरू के छन् हामीसँग?
0: हजुर, हजुरहरूले चाहिँ अब बजारमा आएको हल्लाहरूभन्दा पनि आधिकारिक मौसम सूचनाको लागि चाहिँ नेपाल मौसम विज्ञान विभागको वेबसाइट www.dhm.gov.np/mfd टाइप गरेर चाहिँ हाम्रो वेबसाइट भिजिट गरेर चाहिँ त्यहाँ मौसमी अवस्था, अहिले कता कता पानी परिरहेको छ, आगामी तीन दिनसम्म कस्तो मौसम अवस्था रहनेछ भनेर हेर्न सक्नुहुनेछ। र अर्को चाहिँ हाम्रो नेपाल वेदर फोरकास्ट भन्ने फेसबुक पेज छ, त्यसमा फलो गरेर लाइक गरेर पनि त्यसमा पछिल्लो मौसमी सूचनाहरू चाहिँ जानकारी लिन सक्नुहुन्छ। यो सँगसँगै 1155 हाम्रो टोल फ्री नम्बर छ, 1155 फोन गरेर पनि पछिल्लो मौसमी सूचनाको बारेमा चाहिँ जानकारी लिन सक्नुहुनेछ।
1: अब सम्भवत 12 गतेपछि सबै मौसम चाहिँ सफा हुन सक्छ होइन?
0: हजुर हजुर।
1: आज यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद रोजन सर, नमस्कार।
0: हजुर नमस्कार।
1: जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिछाने आदरणीय श्रोता छोटो विश्राम लिन्छौ, नेपाली बसमा पुनः उपस्थित हुनेछौ।
2: सुरक्षित भविष्यको लागि

0: sip on ya. Extreme energy drink.
1: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
2: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
1: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
2: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर दितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
1: सरल प्रक्रिया, सुलभ ब्याज दर,
2: देशभर रहेका नेपाल बैंक लिमिटेडका साथमा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: रेडियो दिदी बहिनी 95.2 में।

0: पारिएको छ। 15 महाधिवेशनमा नेपाली कंग्रेस यतिखेर होमिएको छ। कंग्रेसले आफ्ना नेता कार्यकर्ताहरूलाई सम्बन्धित ठाउँमा हटाएको छ। पालिका अधिवेशनहरू पनि यतिखेर भइ नै रहेका छन्। अब नेपाली कंग्रेसले गगन थापाको नेतृत्वलाई अझ बलियो र सुदृढ बनाएर अगाडि बढ़ाउने गरी काम गरिरहेको छ। आदरणीय श्रोता, आजको बहसमा हामी चर्चा गर्न चाहन्छौ, अब कंग्रेसको एउटा पक्ष यतिखेर छुटेको छ। कंग्रेसलाई मिलाउन सकिन्छ, कंग्रेसलाई एकडिक्का बनाउन सकिन्छ, कंग्रेस एकडिक्का बनाउने आधारहरू यतिखेर के छन् गगन थापा पक्षसँग? आजको बहसमा हामी चर्चा गर्दैछौ। इतर पक्षले आश्विन 15 गतेबाट महाधिवेशन गर्दैछ। अब नेपाली कंग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालतमा छ। मुद्दा विचाराधीन अवस्थामा छ। सर्वोच्च अदालतको विचाराधीन मुद्दाले के फैसला दिन्छ, के आदेश आउँछ, त्यो एउटा फरक पाटो होला। तर नेपाली कंग्रेसलाई एकडिक्का बनाउने आधारहरू यतिखेर पार्टीसँग छन् कि छैनन्? दुईटा महाधिवेशन सँगसँगै हुँदाखेरि पछि आधिकारिकता कसलाई दिने, आधिकारिकता कसरी प्रदान गर्ने, दुईटा महाधिवेशनबाट चुनिएर आएको नेतृत्वको आधिकारिकता के हुन्छ? यो विवाद मत्थर हुँदै जान्छ, यो विवाद समाधान हुँदै जान्छ, वा यो विवाद अझ बढेर जान्छ? आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ, बहस गर्दैछौ र नेपाली कंग्रेसको पछिल्लो राजनीतिक घटनाक्रम र चलिरहेको महाधिवेशन र इतर पक्षले आश्विन 15 गतेबाट गर्ने भनिएको महाधिवेशन, यी दुईटा महाधिवेशनले, दुईवटा महाधिवेशनबाट आएको नेतृत्व, दुईवटा फरक फरक नेतृत्वले चाहिँ नेतृत्वलाई कसरी एक ठाउँमा उभ्याउन सकिन्छ, यसको राजनीतिक अर्को प्रयास चाहिँ के हुन्छ, यसको कूटनीतिक प्रयास के हुन्छ, कंग्रेसलाई एकडिक्का बनाउने आधारहरू यतिखेर के हुन्छन्, आजको बहसमा हामी चर्चा गर्छौ। आदरणीय श्रोता, किनभने नेपाली कंग्रेसको यो महाधिवेशनलाई, विशेष महाधिवेशनबाट जसरी नेपाली कंग्रेसलाई रिफर्म गर्ने गरी एउटा तपका अगाडि बढ़्यो र गगन थापा पक्षले आधिकारिकता प्राप्त गर्यो, यसले कंग्रेसमा एक किसिमको उल्लास सिर्जना गरेको छ। आज हामी बहस गर्दैछौ। आदरणीय श्रोता, अहिलेको परिस्थितिमा अब कंग्रेसलाई मिलाएर ल्याउनुपर्छ भनेर निकै ठूला प्रयत्नहरू पनि भए, निकै ठूला कोशिशहरू पनि भए, तर त्यो कोशिश अहिलेको अवस्थामा व्यर्थ भएको छ। तर बाटाहरू धेरै छन्, मिल्न सक्ने आधारहरू धेरै छन्, यस विषयमा पनि हामीले चर्चा गरेका छौं, दुवै पक्षका नेताहरूसँग छलफल गरेका छौं, बहस गरेका छौं। अब अहिलेको स्थितिमा निर्वाचन आयोगले आधिकारिकता प्रदान गरिसकेको छ, सर्वोच्चले आधिकारिकता प्रदान गरिसकेको छ र धेरै नेपाली कंग्रेसका नेता कार्यकर्ताहरू गगन थापा अर्थात संस्थापन पक्षमा गइसके पछाडि, भित्रिसके पछाडि, यसले पार्टीलाई अझ बलियो बनाउँदै, सुदृढ बनाउँदै लगेको छ। यतिखेर हामीसँग प्रत्यक्ष रूपमा जोड़िनु भएको छ नेपाली कंग्रेसका प्रवक्ता देवराज चालिसी। चालिसीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: नमस्कार, गुड मर्निङ।
0: नेपाली कंग्रेसको 15 महाधिवेशन भव्यताका साथ अर्थात उत्साहका साथ सम्पन्न गर्दै हुनुहुन्छ यहाँहरूको भनाई अनुसार, तर एउटा पक्ष छुटेको छ। यो अधिवेशन महाधिवेशनको जुन मूल मर्म थियो कंग्रेसलाई एकडिक्का बनाउने, त्यो बाटोमा चाहिँ तपाईँहरू किन जान सक्नु भएन?
1: होइन, यो अब मनोवैज्ञानिक तपाईँको समाचार मात्रै हो। पार्टीको लगभग तपाईँको अधिकांश साथीहरू समितिएरै चुनावमा अधिवेशन तपाईँ चलिरहेको छ। जिल्ला जिल्लाको रिपोर्ट हेर्नुभयो भने यसमा अलिकति असन्तुष्टहरूको संख्या न्यून छ। यो पनि राजनीतिक असरको रूपमा हो। लगभग कतिपय साथीहरू जो बाँकी रहनु भएको साथीहरू छ, विशेष गरेर उहाँहरू पनि यो अधिवेशन, यो प्रारम्भिक चरणको अधिवेशन सकिसकेपछि, यो जिल्ला यो क्षेत्रीय स्तरको अधिवेशन सकिसकेपछि पनि तपाईँको 16 गतेसम्म केन्द्रीय तहमा रहनुभएका अग्रजहरूलाई समेट्ने प्रयासहरू पनि हुन्छ। पार्टीमा यो विधान संशोधनको प्रक्रिया छ, त्यसमा पनि तपाईँको सिनियर नेताहरू जो रिटायरमेन्टको राजनीतिमा हुन्छ, जो ग्रेसफुल एक्जिट खोजिरहनु भएको छ, उहाँहरूलाई पनि पार्टीमै छलफल होला, विशेष व्यवस्था होला वैधानिक रूपमा। त्यस कारण गर्दा यो अब जति छ यो प्रतरात्मक रूपमा मात्रै समस्या छ भन्ने हाम्रो अनुभूति छ। जुन किसिमको उत्साहपूर्वक सहभागिता देखिएको छ, देशभरि लाखौं लाख कार्यकर्ताहरू जसमा सहभागी हुनुहुन्छ, लाखौं जनताहरूको यसमा चाहिँ तपाईँको चासो छ, यसले के देखाएको छ भने पार्टी व्यवहारिक रूपमा पनि सम्पूर्ण रूपमा एकजुट भएको देखिएको छ। मात्र अलिकति केही केन्द्रीय नेतृत्वमा रहनुभएका केही पुराना हाम्रा अग्रज नेताहरू छुटेको अनुभूति भएको छ र त्यही पनि मलाई लाग्छ क्रमिक रूपमा समाधान हुँदै जान्छ, केही सुधारले उहाँहरूलाई समेट्ला पनि। तर व्यवहारिक रूपमा विभाजनको जुन किसिमको प्रसार छ, त्यो विभाजन व्यवहारिक रूपमा पनि छैन, अब तपाईँको वैधानिक रूपमा त विभाजन छैन थिएन, आज पनि छैन र भोलि पनि हुँदैन।
0: एउटा कुरा नि प्रवक्ताज्यू, मैले भर्खरै मात्र डाक्टर प्रकाश शरण महजीसँग यसभन्दा अगाडि कुरा गरेको छु, होइन, उहाँले भन्नुभएको छ हामीले अब पन्ध्रौं महाधिवेशन त असोज 15 गतेबाट शुरू हुँदैछ, 15 महाधिवेशन हामीले महाधिवेशन गर्दैछौ। मैले उहाँलाई भने अब दुईटा नेतृत्व निर्वाचित भएर आउने अवस्था त रह्यो नै, अब महाधिवेशन दुईटा गरिसक्दाखेरि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा छ, अब यस पछाडि पनि त्यसको फैसला के आउला त्यो अर्को पाटो हो, तर भोलि पनि यो निष्ठाले चाहिँ वैधानिकता जलाइदियो, त्यो पक्षलाई मान्ने कि नमान्ने, जाने कि नजाने भनेर मैले सोद्धाखेरि त्यो समयले बताउँछ भन्ने खालको कुरा राख्नुभयो डाक्टर साहबले। अब विभाजनतर्फ त गयो नि त कंग्रेस त, होइन?
1: अब यो कस्तो छ भने अब पार्टीकै नाममा केही दुई चारजना मान्छे बस्ने, अब तपाईँको चौतारामा बस्ने, केही फेसबुकमा पोस्ट गर्ने, त्यसलाई चाहिँ पोलिटिकल कलेभर दिने, त्यो चिज चाहिँ तपाईँको 1,00,000 मान्छे एकातिर, 5 जना मान्छे एकातिर भए पनि त्यो चाहिँ विभाजनकै कुरा भन्न सकिँदैन। पार्टीमा मतहरू ठुलो र सानो हुनसक्छ, र केही सानो मतहरू पनि तपाईँको म फरक हो मोमेन्ट हो भनेर पार्टीमा समानान्तर गतिविधि गर्ने चरित्रलाई चाहिँ लोकतान्त्रिक चरित्र बनिँदैन। असहमति छ भने आफ्नो असहमतिहरू पार्टीको वैधानिक फोरममा राखेर कुरा गर्न सक्नुपर्छ, वडामा होस्, क्षेत्रमा होस्, केन्द्रमा होस्, जहाँ होस्। पार्टीभित्र के कारणले आफ्नो असहमति हो, नीतिगत कारण असहमति हो कि संरचनागत असहमति हो कि पार्टीले ल्याएको प्रोग्राममा असहमति हो कि, यस्ता खालका कुराहरू चाहिँ तपाईँको पार्टीको फोरमभित्र यदि ठिक छ, विशेष नियमित बारेमा उहाँहरू आजसम्म त्यही रटान लिएर बस्नुहुन्छ भने पनि त्यो ठिक हो कि त्यो बेठिक हो भन्ने कुरा पार्टीको बीचभित्र पार्टी कार्यकर्ताको बीचमा छलफल गर्नुपर्छ नि त। पार्टीको कार्यकर्ताको बीचमा नआउने अनि तपाईँको अदालतमा मुद्दा देखाएर त्यहाँ छ भन्ने नाममा पार्टीमा तपाईँको यो किसिमको बसले त कुनै सार्वजनिक यसको अर्थ राख्दैन नि त। मलाई जति पनि उहाँहरूको लजिक दिनुभएको छ भयो, त्यही निष्ठा देखाइरहनु भएको छ, तर आम कार्यकर्ताहरू पार्टीमा एउटा प्रभाव भोगिरहेको छ, एउटा उत्साहको सञ्चार आएको छ, 16,000 नयाँ युवाहरू तपाईँको पार्टीको लिडरसिपको संरचनामा प्रवेश गरेका छन्, नेतृत्वदायी अङ्गमा शुरूआत गरेका छन्, सबै सारा तपाईँको हेर्नुभयो बुद्धिजीवीहरू कष्टहरूको रूपमा आज हजारौं बुद्धिजीवीहरू डक्टर इन्जिनियर प्रोफेसरहरू जस्ता विज्ञ मानिसहरू पार्टीको अब राजनीतिक संरचनामा बसेका छन्। यो उत्साह र उमङ्गमा यसलाई प्रोत्साहन गर्दै जाने हो कि सानो कचकच कचकच गरेर अदालतको मुद्दा सबै झगडिया जस्तो 5-7 जना मान्छे लिएर बसेका छ चौतारामा पोस्ट हालेका छ, त्यो किसिमको राजनीतिलाई मर्यादित राजनीति नि भन्दैन, व्यवहारिक राजनीति नि भन्दैन, र पार्टीलाई न्याय गर्ने राजनीति नि भन्दैन, मात्र आफूलाई पदको लागि केन्द्रित आफ्नो राजनीतिक महत्वाकांक्षाको निरन्तरताको लागि कतिपय परिवर्तनहरूले त्यसलाई कसैको समर्थन गरेन होला, अनुमोदन गरेन होला, तर कतिपय कुराहरू त तपाईँको पेसेन्स पनि राख्नुपर्छ, प्रक्रियामा छिर्नुपर्छ, जनमतमा आधारित हुन्छ, अर्काले बनाइदिने नेता अर्काले दिने भोट भनेको आम कार्यकर्तामा निर्भर हुन्छ, पार्टीको नेता को भन्ने कुरो कार्यकर्ताको मतले निर्धारण गर्ने कि अदालतको निर्णयको प्रतीक्षा गर्ने, राजनीति भनेको त जनतामा आधारित हुन्छ कि कार्यकर्तामा आधारित हुन्छ कि कानुनी तपाईँको अडचन पैदा गरेर जबरजस्त ब्ल्याकमेल गर्दै लाने हो र, त्यसको कोही तरिकै होइन नि त,
0: मिलाउन सकिएन नि त, पार्टीलाई मिलाउन सकिएन नि त, अन्तिम आवरमा लचकता अपनाउन सकिएन।
1: म तपाईँलाई बताउँछु संसारमा कुन त्यस्तो पार्टी छ जसले आफ्नो 10,00,000 कार्यकर्ताको 100% तपाईँको चाहिँ नेतृत्व दिन सक्छ, 5 जना मान्छेले आफ्नो महत्वाकांक्षा पुरा भएन भने पनि त 10,00,000 मात्रै 5 जना मान्छे अलग हुन सक्ला नि त, अनि त्यो मिलाउन सकिएन भने कुन फर्मुला छ त्यो? राजनीतिक विवाद हो भने विवादको निरूपण गर्ने पार्टीभित्र पद्धति हुन्छ, व्यक्तिका एक एकवटा असहमति असन्तुष्टिहरू जो पदसँग जोडिएका छन्, जो आकांक्षासँग जोडिएका छन्, यस्ता हरेक लाख हजारौं मान्छेका पदसँग जोडिएका आकांक्षाहरू संसारमा कुनै पार्टीले पूरा गर्न सक्दैन। हाम्रो वडा वडामा पनि त सभापति धेरैलाई चाहिएको छ नि, सबैलाई सभापति त पाइएन, हरेकलाई महाधिवेशन पछि चाहिएको सबैले त पाउन सक्दैन। वडा वडामा तपाईँ देखिरहनु भएको चुनाव भएको, पालिका पालिकामा तपाईँ देखिरहनु भएको छ चुनाव, पद त एउटा छ नि, चुनाव त भएछ, अनि त्यो असहमति हुने हार्ने मान्छे या कमजोर भएको मान्छेले के अर्को पार्टी गठन गर्न सक्छ? उसको असन्तुष्ट सम्बोधन गर्ने विधि के हो त उसो भए? कुनै औषधि छ? चुनाव र मतले फरक मतलाई तपाईँको फाइनल गर्नुभन्दा अगाडि, मत निर्धारण गर्नुभन्दा अगाडि पार्टीभित्र कुनै विधि हुन्छ कि छलफल छलफलपछि विचारको एकीकरण होला, विचारसँग सम्झौता होला, कार्यक्रमसँग सम्झौता होला, यदि वैचारिक हो भने, होइन व्यक्तिगत असन्तुष्टि हो भने मतले निर्धारण गर्छ, को नेता हो, को चुनाव जित्ने, को हार्ने, कसको के हुने, कसले के पद पाउने भन्ने कुरो त चुनावले निर्धारण गर्छ नि त।
0: यसको मतलब किस्तीमा पद बाँड्न हिँड्न सकिन्न होइन त्यसो भए
1: किस्तीमा पदहरू त हिँड्न सकिँदैन वैधानिक प्रक्रियाबाट आउनुपर्छ मैले त्यो अहिले 15 गतेको जुन समानान्तर अधिवेशनको जबरजस्त राजनीतिकरण गर्न खोजिएको छ र प्रचार गरिरहेको छ त्यसको कुनै तुक छैन तर आम हेर्नुहोस् त पब्लिकमा त्यसकारण मेरो आग्रह चाहिँ के हो भने पुराना नेताहरू जो सम्मानित हुनुहुन्छ अग्रज हुनुहुन्छ पार्टीको लागि आवश्यकता छ अझै पनि तपाईँको हामीले संरक्षण बाँकी नै छ त्यति कतिपय नेताहरूको वैधानिक व्यवस्था गर्न सकिन्छ कि नयाँ पद सिर्जना गर्न सकिन्छ कि पूर्व सभापतिहरूको लागि पद पुरै चाहे सिर्जना गर्न सकिन्छ कि उहाँको पार्टीको भूमिका के रहने यी विषय त छलफलका विषय हुन् नि पार्टीलाई चाहिने नेताहरू जो विशेष महाधिवेशनमा आउनु भएन नआएकै कारणले अहिलेसम्म उहाँहरूको गुनासो छ छुट केही साथ नेताहरू छुट्नु भएको छ उहाँहरूको हकमा के गर्ने चुनाव लड्नु भएन तर पार्टीमा चाहिन्छ भने उहाँहरूलाई कसरी व्यवस्था गर्ने कसरी सभा आयोजन गर्ने यी कुरा त बाँकी अधिवेशन पछि पनि हुन्छ अधिवेशनको दौरानमा पनि हुन्छ यो त छँदैछ नि तर त्यो सम्भावनालाई बाँकी राखेर पार्टीमा आम जनताको निराशा फैलाउने गरेर पार्टीमा समानान्तर गतिविधि गरेर पार्टीको न्याय हुन्छ जिम्मेदार मान्छे अग्रज मान्छे त झन् आफू उदाहरण बन्नुपर्छ नि त झन् आफै नै तपाईँको उदाहरण छ त्यो किसिमको उदाहरण पेश गरियो भने नयाँ पुस्ताले के सिक्छ
0: होइन लाउलाउ खाउँ खाउँ भन्ने बेला भागबाट खोसियो भने त तनाव त भइ नै हाल्छ नि त देवरा चालिसेजी
1: होइन एउटै व्यक्तिलाई 30 वर्षसम्म पद खाइरहने पद खाने विधि पनि एउटा केही मेन्सिपको झगडी गरेर पद पाइरहने अब अहिले त अहिले भर्खर एउटा एक्जाम्पल हेर्नु केन्द्रीय समितिका सबै सदस्यहरू वडा वडामा गएर चुनाव लडाइहाल्छ यो त हिजो व्यवस्था थिएन आफ्नो तपाईँको पदको निरन्तरताको लागि पनि अनुमोदन बाध्यकारी बनाएको छ नि त त्योभन्दा अगाडि त थिएन नि नेता भनेको तपाईँको केही मान्छेको मुठीको चिज त होइन नि केही मान्छेले खाने अवसरको सिद्धान्त त होइन नि त अब सबैले पार्टी भनेको त आफ्नो पार्टी हो सबै समान छन् सबै हकदार छन् र पार्टीमा के पाउने के नपाउने भन्ने विधिलाई त न्यायचित गर्नु पर्यो नि त यो किसिमको शैली जो मान्छे खाइपाई आएको छ एक्कासी नपाउने बित्तिकै हुने किसिमको आक्रोश र असन्तुष्टि जुन तुष्टिकरण व्यक्त भइराखेको छ त्यसले पार्टीले राम्रो नतिजा दिँदैन
0: होइन अब यहाँले भन्नुभयो पद सिर्जना गरेर पनि समायोजन गरिन्छ व्यवस्थापन गर्ने काम चाहिँ गरिन्छ तर महाधिवेशनै अर्को भइसक्यो महाधिवेशनबाट तोकेर आउने प्रतिनिधिहरू अब दुईटा आधिकारिकता त कसले पाउँछ त्यसो सर्वोच्चकै पोल्टामा हो यो कुरा
1: होइन यो तथाकथित यो खालको अधिवेशनहरू यो किसिमको शैली मैले तपाईँलाई बताउँदैछु 1 लाख मान्छे एउटा प्रक्रिया भाग लिन्छ 10 लाख मान्छे एउटा प्रक्रिया भाग लिन्छ यदि ती 10 लाखमा 50 जना मान्छेले भाग लिएन भने त्यसलाई समानान्तर संगठन भन्नुहुन्छ
0: त्यो चाहिँ खालि इगोको लडाई मात्र हो उतातिर
1: इगोको लडाई मात्रै हो यो
0: त्यसको औचित्य छैन त्यो महाधिवेशनको
1: राजनीतिक त्यसको फिल्डमा पनि छैन आम संगठनभित्र पनि यसको प्रभाव हुँदैन मात्र अदालतलाई प्रभाव पार्नेहरू 15 गते भनी शब्द राखेर त्यस्तो दुई अदालतलाई तपाईँ सन्देश समानान्तर गतिविधिको राज्य अस्तित्वमा रहिरहने जुन किसिमको दिनुभएको छ त्यसको कुनै अर्थ छैन हेर्नुहोस्
0: तर उहाँहरूको तयारी त तीव्र छ नि त फेरि गाउँ गाउँतिर वडा वडातिर
1: तपाईँको रेडियोमा तीव्र मैले त मैदानमा हेरेको छु त्यो तीव्रता कति छ भनेर
0: अहिले भर्खरै प्रकाश राम मजीले मलाई भन्नुभयो नि त हामी त एकदमै व्यापक रूपमा चाहिँ गर्दैछौँ 15 गतेबाट भनेर
1: अहिले शब्दमा व्यापकता हुन सक्छ व्यवहारमा कति व्यापक छ भने फिल्डमा देखिया छ नि त
0: अहिलेको यो अधिवेशनबाट अहिलेको महाधिवेशन तपाईँ वडा हुँदै पालिकासम्म पुग्नु भएको छ त्यहाँ पनि त कतै कतै झमेला त निस्कियो नि त होइन
1: यो झमेला त डेफिनेटली यसलाई हामीले तपाईँको के छ भने जो जस्तो एक्जाम्पल वडा वडामा चुनाव भयो गाउँपालिका गाउँपालिका महानगरमा हरेक ठाउँ चुनाव भयो त्यसले त देखियो त पद एउटा आकाङ्क्षा संख्या त निकै ठुलो छ त यही अधिवेशन गर्ने क्रममा साथीहरू काहीँ कतै जस्तो एक ठाउँमा हाम्रो अलिकति साथीहरूको अभद्रता देखियो भन्ने कुरा देखियो त्यसलाई अनुशासनको तपाईँको समिति आकर्षित भइसकेको छ पार्टीभित्र आफ्ना मतहरू राजनीतिक रूपमा प्रस्तुत हुनुपर्छ आफ्नो असहमतिहरू मर्यादित संस्कारित हुनुपर्छ अन्य पार्टी र काङ्ग्रेस पार्टीको शैली त फरक छ हामीले हाम्रा बहसहरू पनि तपाईँ खुलेआम गर्न सक्छ पालिका गाउँपालिका महानगरमा हरेक ठाउँ चुनाव भयो त्यसले त देखियो त पद एउटा आकाङ्क्षा संख्या त निकै ठुलो छ यही अधिवेशन गर्ने क्रममा साथीहरू काहीँ कतै जस्तो एक ठाउँमा हाम्रो अलिकति

0: कहिले काहीँ कतिपय 700-1 फुट अब देशभरि हजारौं 10,000 ठाउँमा भएका चुनावमा एउटा कुनै सानो इकाइमा सानो युनिटमा भएको अभद्रतालाई पनि हामी नोटिसमा लिइसकेका छौँ। त्यो अनुशासन कार्यमा पालन गर्नुपर्छ, अन्यथा काहीँ पनि अब पार्टीको प्रतिस्पर्धामा अस्वस्थताको कुनै समाचार छैन।
1: जाँदा जाँदै कंग्रेसलाई एकदिक्का बनाउने के त्यस्तो खालको बुटी छ अहिले? बाँकी
0: बुटी, यसको बुटी भनेको एकदिक्का जसलाई छैन भने लाग्छ, जसलाई पार्टीको अहिले मूल प्रभावमा समावेश नभएको कुनै असन्तुष्टि जो पालेर बस्नु भएको छ उहाँलाई म अझै पनि के अनुरोध गर्नु गर्छु भने पार्टीभन्दा ठूलो व्यक्ति हुँदैन। पार्टीको आदर्श सिद्धान्त भन्दा बाहेक व्यक्तिका आचरण हुँदैन, मान्यता मान्य उनले ग्राह्य हुँदैन। पार्टी सेन्ट्रिक भनेर सोच्ने हो भने यही पार्टीको लागि मान्छे गोली खाए, यही पार्टीको लागि मान्छे जेलमा बसे, लाखौं 10-20 लाख मान्छेहरूले पद पनि नपाइकन पार्टीलाई लगातार मदत गरिरहेका छन्। त्यो ग्रेटर इन्ट्रेस्टमा जुन किसिमको सहयोग र समर्पण भाव छ पार्टीको नेतृत्वमा रहनुभएका नेताहरूमा, त्यो समर्पण भाव रहनु पर्छ कि पर्दैन भने त्यो किसिमको भावना पैदा होस्। वर्तमानका प्रति होइन इतिहासका प्रति जवाबदेही हुनुहोस्। इतिहासले के भनेर आफूलाई मूल्याङ्कन गर्ला सम्झेला त्यसमा सचेत हुनु जरुरी छ। यो व्यक्तिले बोलेका भाषाहरू आफ्ना लागि हो कि पार्टीका लागि हो भन्ने कुरो छुट्याउन सक्ने क्षमता आम कार्यकर्तामा छ भने कोही मानिसहरू बलिदान गरेर त्याग गरेर पार्टी बचाउने, कोही मान्छे अर्काले त्याग गरेर बनाएको पार्टीबाट लिइरहने र केही समय नपाएको अवस्थामा दिने प्रतिक्रियाले आफ्नो भोलिको इतिहास चाहिँ के मूल्याङ्कन गर्छ त्यसलाई आधार बनाएर भोलि हुने पार्टी एक बनाएर भोलिका दिनमा पनि कतिपय ठाउँहरू छ केही आवश्यक अत्यावश्यक महत्वपूर्ण मान्छेलाई पार्टीले छोड्दैन पनि। अहिले जुन जुन सुधारहरू हामीले गर्दै गयौं, आम तपाईँ नवीकरणलाई सबै सहभागी हुने अवसर बनायौं, छुटेका साथीहरूलाई केन्द्रीय समितिमा समायोजन हामीले गर्यौं, त्यसका बावजुद पनि केही छुट्नुभएका साथीहरूलाई भोलि पनि थप व्यवस्थापन गर्छौं। यी सबै सम्भावनाहरूलाई कायम राखौं, तिक्तताको भाषा नबोलौं, पार्टीलाई दुर्घटना उन्मुख नबनाऊ, पार्टीलाई आलोचित नगरौं, पार्टीभित्र तपाईँको यो चाहिँ नराम्रो फुटको झगडाको समाचार नबनाऊ, उत्साह

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 7 बज्यो।

0: एक्सट्रीम एनर्जी ड्रिंक
1: नेपाल बैंकले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
2: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
1: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
2: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर दितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
1: सरल प्रक्रिया, सुलभ ब्याज दर,
2: देशभर रहेका नेपाल बैंक लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: नेपाल ब्याङ्कले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
1: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
0: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
1: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, सियर धितो राखी सियर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
0: सरल प्रक्रिया, सुलभ ब्याज दर,
1: देशभर रहेका नेपाल ब्याङ्क लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

हाम्रो धरतीले धर धरी आँसु झारिरहेछ गौरी।

बाढी पहिरोको कारण सड़क अवरुद्ध भएको छ। तपाईहरु विशेष सम्बन्धित निकाय मानिसहरूलाई फोन गरेर मात्र यात्रा गर्नु होला। र यो पहिरो चाहिँ

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो। अहिले बिहानको ठिक 9 बज्यो।

0: अंक बाँड्दै नेपाल पुग्यो क्वार्टर फाइनल।
1: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
2: समाचार अब विस्तारमा। अविरल वर्षासँगै देशका विभिन्न स्थानमा बाढ़ी र डुबानका कारण जोखिममा परेको बस्तीका मानिसलाई सुरक्षित स्थानमा सार्न थालिएको छ। निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढ़ी बस्तीमा पस्न थालेपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको हो। सुस्ता गाउँपालिका 5 सुस्ता स्थित थारूटोलका 78 घर परिवार बाढ़ी पसेपछि सुस्तामै रहेको सामुदायिक भवन तथा आफन्त कहाँ सारिएको स्थानीय प्रशासनले जनाएको छ। यस्तै गुल्मीको रूरू क्षेत्र गाउँपालिका 1 अन्तर्गत लामो चौपारी आसपासका बस्तीमा कालीगण्डकी र रिडी खोलाको प्रभाव बढ़ेपछि स्थानीयलाई सजग गराउँदै बस्ती खाली गराउन थालिएको छ। स्थानीयले घरमा रहेका सामानहरू गैराती नै सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदी, देवघाट, चितौन र दरम खोला टक्सार, बागलुङ जिल्ला जलमापन केन्द्रमा जलस्तरले सतर्कता तह

0: पार गरेको छ। जलस्तर बढ़दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दालाई आज बेलुकीसम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। बाँकेको राप्ती नदी तटीय क्षेत्रका बासिन्दा बाढ़ीको जोखिममा परेका छन्। राप्ती नदीले राप्ती सुनारीको दुई नम्बर वडादेखि नरैनापुरसम्मकै तल्लो तटीय क्षेत्रका बासिन्दालाई वर्षेनी जोखिम राखमा राख्दै आएको छ। राप्ती सुनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले गाउँपालिकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको बताउनुभयो। भारी वर्षापछि हुन सक्ने बाढ़ी र डुबान व्यवस्थापनलाई मध्यनजर गरेर राप्ती सुनारीमा हाल करिब 1500 देखि 2000 जनासम्मलाई राख्न सक्ने क्षमता रहेका सुरक्षित आश्रयस्थल तयारी अवस्थामा राखिएको गाउँपालिकाका अध्यक्ष पौडेलले बताउनुभयो।
1: सेलुकुम्बको खुम्बु क्षेत्रमा हिमपातका कारण फँसेका 7 विदेशी पर्यटकको उद्धार गरिएको छ। भारी हिमपातका कारण सगरमाथा क्षेत्रको इन्जात छे आइसल्याण्ड पीक क्षेत्रमा रोकिएका 7 विदेशी पर्यटकको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी कमान सिंह थापा मगरले जानकारी दिनुभयो। उहाँका अनुसार हिमपातका कारण माथिल्लो क्षेत्रमा आवागमन कठिन भएपछि स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको सहयोगमा उनीहरूलाई सुरक्षित स्थानमा ल्याइएको हो। खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ। प्रमुख जिल्ला अधिकारी थापा मगरका अनुसार खुम्बुको उच्च क्षेत्रमा आधा मिटर भन्दा बढ़ी हिउँ जमेकोले पर्यटकलाई जोखिमयुक्त स्थानतर्फ थप अघि बढ़न रोक लगाइएको छ। इम्जा छे सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने खुम्बु क्षेत्रको महत्वपूर्ण पर्वतारोहण गन्तव्य हो। हाल सगरमाथा क्षेत्रमा 1200 भन्दा बढ़ी पर्यटक रहेको प्रशासनको भनाइ छ। उनीहरूको अवस्थाबारे स्थानीय तह प्रहरी तथा अन्य सरकारवाला निकाय मार्फत निरन्तर जानकारी लिइरहेको प्रशासनले जनाएको छ।
0: देशका पूर्वी भेगमा लगातार वर्षा भएपछि सप्तकोशीमा जलस्तर अत्यधिक बढ़ेको छ। सप्तकोशी नदीमा जलस्तर उच्चतहमा बढ़ेपछि सुनसरी स्थित कोशी ब्यारेजका 43 ढोका खोलिएका छन्। पछिल्लो जलस्तर मापन अनुसार कोशी ब्यारेजमा पानीको बहाव प्रति सेकेण्ड 3,16,795 क्युसेक रहेको छ। जलस्तर उच्च खतराको तहमा पुगेपछि 43 ढोका खोलिएको जिल्ला प्रशासनले सुनसरी जनाएको छ। कोशी ब्यारेजमा 56 ढोका छन्। जलस्तर निरन्तर बढ़िरहेकाले सप्तकोशी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ।
1: देशका विभिन्न स्थानमा आज पनि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अस्तिदेखि लगातार जस्तै वर्षा भइरहने क्रम जारी रहँदा आज दिउँसो र राति पनि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो। दिउँसो गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान छ। यस्तै कोशी र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मध्य प्रदेश तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका का भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ। राति पनि बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मध्य प्रदेशका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराईका भूभागका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ। देशका हिमाली भूभागमा हिमपात जारी रहनेछ। हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। बलियो न्यूनचापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तीसगढ़ प्रदेश आसपासमा रहेको छ। यो प्रणाली उत्तर पश्चिमतर्फ सर्दै आगामी 24 घण्टामा क्रमशः कमजोर हुने न्यूनचापीय प्रणालीको रूपमा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।
0: भुटेकोशी बाढ़ी आएको एक महिना पूरा भएको छ। एक महिना बित्दै गर्दा खोज उद्धार तथा राहत वितरण कार्य जारी नै रहेको छ। आजभन्दा ठिक एक महिना अघि भदौ 10 गते बिहान आएको अकल्पनीय बाढ़ीको महाविपदले रसुवा नुवाकोट धादिङ सहितका जिल्लाका विभिन्न स्थानमा अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति पुर्याएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढ़ीबाट हालसम्म 1453 जनाको मृत्यु भएको छ भने 5,550 जना अझै बेपत्ता छन्। यसै गरी 13,795 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका प्रभावित आश्रयस्थलमा पनि छन्। बाढ़ी प्रभावितको खोज उद्धार तथा राहत सहित अन्य सेवाका लागि 3 सुरक्षा निकायका सुरक्षाकर्मी परिचालित रहेका छन्। बाढ़ीबाट 4,28,28 करोड़ भन्दा बढ़ीको क्षति तथा नोक्सानी भएको आकलन गरिएको छ। उक्त विपदको द्रुत क्षति तथा आवश्यकता आकलन आरडीएनए प्रतिवेदन अनुसार पुनर्निर्माण एवं पुनर्स्थापनाका लागि 7,23,31,52,00,000 रूपियाँ आवश्यक पर्नेछ। विनाशकारी बाढ़ीबाट 7,570 निजी घर क्षतिग्रस्त भएका छन्। यसबाहेक 48 सार्वजनिक भवन 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। 759 मेगावाट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावाटका 5 सोलर प्लान्ट प्रभावित भएका छन् भने 69 किलोमिटर सड़क खण्ड क्षतिग्रस्त, 37 मोटरेबल पुलमा क्षति पुगेकोमा 33 बगेका छन्। यस्तै 68 झोलुङ्गे पुलमा क्षति पुगेको छ। करिब 7,570 घरहरू प्रभावित हुँदा 8,300 घर परिवार र करिब 40,000 जनसंख्या प्रभावित भएका छन्। बाढ़ीका कारण उत्पादन क्षेत्र अन्तर्गत 1,806 हेक्टर कृषि बालीका साथै पशुपालन, पक्षी पालन तथा माछापालन पनि प्रभावित भएको छ। त्यसै गरी 17 ब्याङ्क शाखा र 4,800 व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन्। बाढ़ी प्रभावितको खोज, उद्धार तथा राहत वितरण जारी छ भने क्षतिग्रस्त झोलुङ्गे पुल, पुनर्निर्माण, सड़क सञ्जालको पहुँचले जोड्ने लगायतका कार्य द्रुत रूपमा जारी छन्। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम मार्बल।
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन अमेरिका जानुभएका प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्कँदै हुनुहुन्छ। महासभामा भाग लिन मंगलबार साँझ अमेरिका प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाह आज स्वदेश फर्कन लाग्नु भएको हो। उहाँले हिजो बिहान महासभालाई सम्बोधन गर्नुभएको थियो। सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भटेकोशी त्रिशुली बाढ़ीलाई जलवायु परिवर्तनले निम्त्याएको संकटका रूपमा प्रस्तुत गर्दै हिमालय क्षेत्रमा बढ़दो जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गराउनु भएको थियो। साथै उहाँले जलवायु संकटका कारण सृजना हुने विपत्तिको न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने आवाज उठाउनु भएको छ। उहाँले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्ता समेत गर्नुभएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानले संयुक्त राष्ट्र संघको महासभामा भारतसँगको तनाव र काश्मीरको मुद्दा उठाएको छ। पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले सिन्धु नदीको पानी रोक्ने भारतीय प्रयासलाई युद्धको कार्यवाही मान्ने बताउनु भएको हो। न्यूयोर्कमा जारी संयुक्त राष्ट्र संघको 81 महासभालाई सम्बोधन गर्दै शरीफले सिन्धु नदीको पानी रोक्ने भारतको एकपक्षीय निर्णयको कुनै पनि कानूनी आधार नभएको बताउनुभयो। उहाँले सिन्धु नदीको पानी पाकिस्तानका लागि मात्र नभई सम्पूर्ण क्षेत्रका लागि जीवनरेखा रहेको बताउनुभयो। पानीलाई हतियारका रूपमा प्रयोग गर्न नपाइने भन्दै शरीफले भारतका दावी र कदमहरूलाई राष्ट्रसंघका विज्ञ तथा आर्बिट्रेशन कोर्टले पनि खारेज गरेको उल्लेख गर्नुभएको छ। यस्तै पाकिस्तानी प्रधानमन्त्री शरीफले कश्मीर मुद्दा पनि राष्ट्रसंघमा उठाउनु भएको छ। उहाँले कश्मीरवासीले आत्मनिर्णयको अधिकार प्राप्त नभएसम्म उनीहरूको पक्षमा कूटनीतिक, राजनैतिक र नैतिक समर्थन दिइरहने समेत उहाँले बताउनुभयो। साथै शरीफले कश्मीर पाकिस्तानको घाटीको नशा रहेको र सधैं रहने दावी गर्नुभयो। भारतले जलाएको सीमापार आरएसएस गतिविधिले धार्मिक घृणालाई बढ़ावा दिइरहेको पाकिस्तानी प्रधानमन्त्रीको आरोप छ।
1: र अब खेल समाचार। विश्व एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा जापान र नेपाल बीचको खेल वर्षाका कारण नतिजा विहीन भएको छ। वर्षाका कारण ढिला गरी शुरू भएको खेल 15 ओभरमा झारिएको थियो भने दोस्रो इनिङ्स सञ्चालन नै हुन सकेन। निसिममा टस हारेर पहिले ब्याटिङमा आएको नेपालले 15 ओभरमा झारिएको खेलमा पूरै ओभरमा 4 विकेट गुमाएर 149 रन बनाएको हो। नेपालका लागि सन्दीप जोरा र लोकेश बमले अर्धशतकीय पारी खेले। सन्दीप जोराले 32 बलमा 57 रन बनाए भने लोकेश बमले 22 बलमा 52 रनको विस्फोटक पारी खेले। आसिफ शेखले 21 रन जोड़े। शुरूआती ब्याटर कम स्कोरमै आउट भए पनि सन्दीप जोराले नेपालको इनिङ सम्हालेका थिए। जापानका लागि रियो साकुरानो, थोमस इब्राहिम, ताकासाही, कुसुदा नारानी र डेक्लान सुजुकीले एक एक विकेट लिए। नेपालको इनिङ सकिने क्रममा फेरि वर्षा शुरू भएपछि दोस्रो इनिङ शुरू नै हुन सकेन, जसका कारण अंक बाढ़ियो। यो नतिजासँगै नेपाल समूह एमा दुई खेलमा तीन अंक जोडेर विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अफगानिस्तान दुई खेलमा दुई अंकका साथ उपविजेता बन्यो। क्वार्टर फाइनलमा नेपालले श्रीलंकासँग खेल्नेछ, अफगानिस्तानले भारतसँग खेल्नेछ। पहिलो खेलमा नेपालले हिजो अफगानिस्तानलाई 5 विकेटले पराजित गरेको थियो।
0: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: बाढ़ी र टुबानको जोखिममा परेका विभिन्न ठाउँबाट बस्दै स्थानान्तरण गरिँदै सोलुखुम्बुको खुम्बुमा फँसेका पर्यटकको उद्धार।
0: आज पश्चिम नेपालमा धेरै भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान। कोशी बारिशका 43 ढोका खोलियो।
1: भोटेकोशीमा आएको विनाशकारी बाढ़ीको एक महिना पूरा, खोजी र उद्धारको काम जारी। अबको ध्यान पुननिर्माणतर्फ केन्द्रित गरिँदै
0: राष्ट्रसंघमा पाकिस्तानले उठाए भारतसँगको तिक्ततापूर्ण सम्बन्धको प्रसंग। सिन्धु नदीको पानी रोक्ने कार्य युद्धकै अंश रहेको टिप्पणी।
1: र एसियाली खेलकुद अन्तर्गत नेपाल र जापान बीचको क्रिकेट वर्षाले रद्द, अंक बाँड्दै नेपाल पुग्यो क्वार्टर फाइनल।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौ, नमस्कार।
4: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
5: AIO?
6: Yes, AIO. All in one mart. The best place for shopping.
7: के छ र हो खास त्यहाँ?
5: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
7: वाउ, कहाँ छ र यो?
5: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
8: All in one mart, helping make your life easier.
9: 21 औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी। करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम। डिश होम, खुशीको कनेक्शन।
1: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

0: एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
1: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
0: कोशी मधेस र बागमती प्रदेशमा वर्षा रोकियो, पश्चिमतर्फ भारी वर्षाको सम्भावना। वर्षजन्य घटनाबाट काभ्रे र डोल्पामा दुईजनाको मृत्यु।
1: भोटेकोशीमा विनाशकारी बाढ़ी आएको एक महिना पूरा, बेपत्ताको खोजी जारी, अबको ध्यान पुनर्निर्माणतर्फ केन्द्रित गरिँदै।
0: राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह आज स्वदेश फर्कँदै सबै क्षेत्रका जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन गर्न नेपालको आग्रह।
1: पाकिस्तानले राष्ट्रसंघमा उठायो भारतसँगको तिक्ततापूर्ण सम्बन्धको प्रसंग। सिन्धु नदीको पानी रोक्ने कार्य युद्धकै अंश रहेको टिप्पणी।
0: र एसियाली खेलकुद अन्तर्गत नेपाल र जापान बीचको क्रिकेट वर्षाले रद्द, अंक बाँड्दै नेपाल पुग्यो क्वार्टर फाइनल।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
4: अनि कर्सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
4: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
4: थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
4: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
4: सुरक्षा घरको
3: साथ जीवन।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। तीन दिनदेखि परिरहेको झरी केही प्रदेशमा रोकिएको छ। काठमाडौँ उपत्यका सहित बागमती प्रदेशमा पानी पर्न रोकिएको छ। मौसम बदलिरहे पनि पछिल्लो तीन घण्टादेखि हल्का बाहेक पानी परेको छैन। कोशी र मध्य प्रदेशमा पनि पानी पर्न रोकिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने धेरै स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ। बिहान पखदेखि मध्याहसम्म तीनवटा प्रदेशमा मौसम केही सफा भए पनि दिउँसो यी प्रदेशहरू सहित देशका विभिन्न स्थानमा भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही स्थानमा अति भारी वर्षा पनि हुने सम्भावना छ। मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरी समेतको सम्भावना रहेको मौसमविद रोजन लामिछानेले जानकारी दिनुभयो। उहाँका अनुसार भोलि पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानीसहित हावाहुरीको सम्भावना छ।
0: काभ्रेमा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ। धुलिखेल नगरपालिका नौ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक पुरूषको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टका अनुसार धुलिखेल नगरपालिका नौ ठुलीटारका 57 वर्षीय हिरालाल गौतमको बगेर मृत्यु भएको हो। यसैबीच डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका सात रावल बडामा गैराती भीरबाट खसेको ढुंगाले लाग्दा एकजनाको मृत्यु भएको छ, एकजना घाइते भएका छन्। दुईजना गाईगोठमा सुतिरहेको अवस्थामा वर्षासँगै भीरबाट खसेको ढुंगाले लाग्दा एकजनाको मृत्यु भएको हो। त्रिपुरा सुन्दरी नगरपालिका सात रावल डाँडा बस्ने 33 वर्षीय मनरूप केसीको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। 38 वर्षीय चन्द्ररूप केसी घाइते भएका छन्। बगर हरेल खोला स्थित गाईगोठमा सुतिरहेको अवस्थामा वर्षासँगै भीरबाट खसेको ढुंगाले उनीहरूलाई लागेको थियो। जिल्ला प्रहरी कार्यालय टोल्पाका प्रहरी निरीक्षकको कमानमा गएको प्रहरीको टोलीले घटनास्थलमा पुगी उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
1: विनाशकारी भोटेकोशी बाढ़ी आएको एक महिना पूरा भएको छ। एक महिना बित्दै गर्दा खोज उद्धार तथा राहत वितरण कार्य जारी नै रहेको छ। आजभन्दा ठिक एक महिना अघि भदौ 10 गते बिहान आएको अकल्पनीय बाढ़ीको महाविपदले रसुवा, नुवाकोट, धादिङ सहितको क्षेत्रमा विभिन्न अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति पुर्याएको छ। राष्ट्रिय विपद जोखिम निर्णय

0: तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढ़ीबाट हालसम्म 1453 जनाको मृत्यु भएको छ भने 5550 जना अझै बेपत्ता छन्। यसै गरी 13795 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका प्रभावित आश्रयस्थलमा पनि छन्। बाढ़ी प्रभावितको खोज उद्धार तथा राहत सहित अन्य सेवाका लागि तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालित छन्। बाढ़ीबाट 4.8 अर्ब 28 करोड़ भन्दा बढ़ीको क्षति तथा नोक्सानी भएको आकलन गरिएको छ। उक्त विपदको द्रुत क्षति तथा आवश्यकता आकलन आरडीएनए प्रतिवेदन अनुसार पुनर्निर्माण एवं पुनर्स्थापनाका लागि 7.23 अर्ब 31.52 करोड़ रूपियाँ आवश्यक पर्नेछ। विनाशकारी बाढ़ीबाट 7570 निजी घरहरू क्षतिग्रस्त भएका छन्। यसबाहेक 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। 759 मेगावाट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावाटका 5 सोलर प्लान्ट प्रभावित भएका छन्। 69 किलोमिटर सड़क खण्ड क्षतिग्रस्त, 37 मोटरेबल पुलमा क्षति पुगेकोमा 33 पुल बगेका छन्। यस्तै 68 झोलुङ्गे पुलमा क्षति पुगेको छ। करिब 7570 घरहरू प्रभावित हुँदा 8300 घर परिवार र करिब 40000 जनसंख्या प्रभावित भएको छ। बाढ़ीका कारण उत्पादन क्षेत्र अन्तर्गत 1806 हेक्टर कृषि बालीका साथै पशुपालन, पंक्षी पालन तथा माछा पालन पनि प्रभावित भएको छ। यसै गरी 17 ब्याङ्क शाखा र 4800 व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन्। बाढ़ी प्रभावितको खोज उद्धार तथा राहत वितरण जारी छ भने क्षतिग्रस्त झोलुङ्गे पुल पुनर्निर्माण, सड़क सञ्जालको पहुँचले जोड्ने लगायतका कार्य द्रुत रूपमा जारी छन्।
1: नेपालले हिमालदेखि समुद्रसम्म जोड़िएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायबीच सामूहिक र समन्वित प्रयास आवश्यक रहेकोमा जोड़ दिएको छ। संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा सगरमाथा टू द सी अ कल टू एक्सन फर अ क्लाइमेट रेजिलियन्ट फ्यूचर शीर्षकमा नेपालले आज आयोजना गरेको विशेष कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले जलवायु प्रणालीले राजनैतिक सीमालाई नचिन्ने भएकोले हिमाल, नदी, समुद्र तथा तटीय क्षेत्रलाई एउटै परिस्थितिक प्रणालीका रूपमा हेर्नुपर्ने बताउनुभयो। नेपालले पछिल्ला जलवायुजन्य विपदका घटनापछि जलवायु परिवर्तनका कारण सिर्जित जोखिम र त्यसको प्रभावलाई अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्ने सन्दर्भमा भएको उक्त कार्यक्रममा उहाँले गत महिना लाङटाङ क्षेत्रमा चट्टान र हिमनदीको ठूलो हिस्सा खस्दा जनधन तथा महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति भएको बताउनुभयो। उक्त घटनालाई हिमालयन सुनामीका रूपमा चित्रित गर्दै उहाँले जलवायुजन्य विपदबारे बहस अपरिहार्य भएकोमा जोड़ दिनुभएको मन्त्री खनालको निजी सचिवालयले जनाएको छ। यसैबीच परराष्ट्र मन्त्री खनालले जलवायु जोखिममा रहेका राष्ट्रहरूको मञ्च सीबीएफको नेताहरूको बैठकलाई सम्बोधन गर्नुभएको छ। सो क्रममा उहाँले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको साझा आवाजलाई सशक्त बनाउन हिमाली राष्ट्र र साना टापु विकासशील राष्ट्रबीच थप सुदृढ़ सहकार्य आवश्यक रहेको बताउनु भएको छ। बैठकमा बारबाडोसका प्रधानमन्त्री समेत रहनुभएका जलवायु जोखिममा रहेका राष्ट्रहरूको मञ्चका अध्यक्ष मिया अमर मोटलीको नेतृत्वप्रति प्रशंसा गर्दै मन्त्री खनालले जलवायु जोखिममा रहेका राष्ट्रहरूको आवाजलाई विश्व मञ्चमा प्रभावकारी रूपमा उठाउँदै आएकोमा बारबाडोसको अध्यक्षलाई धन्यवाद दिनुभएको थियो।
0: संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन अमेरिका जानुभएका प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै हुनुहुन्छ। महासभामा सहभागी हुन मंगलबार साँझ अमेरिका प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाह आज स्वदेश फर्किन लाग्नु भएको हो। उहाँले हिजो बिहान महासभालाई सम्बोधन गर्नुभएको थियो। सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशी त्रिशुली बाढ़ीलाई जलवायु परिवर्तनले निम्त्याइरहेको संकटका रूपमा प्रस्तुत गर्दै हिमाली क्षेत्रमा बढ़दो जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउनु भएको थियो। साथै जलवायु संकटका कारण सृजना हुने विपदको न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने आवाज उठाउनु भएको छ। उहाँले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग पनि भेटवार्ता गर्नु भएको छ।
1: नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन आज शुरू हुँदैछ। प्रतिकूल मौसमका कारण क्षेत्रीय अधिवेशनहरूको तालिका संशोधन गरिएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो। उहाँका अनुसार आजदेखि 13 गतेसम्म क्षेत्रीय अधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिएको छ। मौसम प्रतिकूलताका कारण आजको लागि निर्धारित समय सीमामा 3 दिन थप गरिएको कटुवालले बताउनुभयो। मध्य प्रदेश लगायत विभिन्न जिल्लामा वडा अधिवेशन नै सम्पन्न हुन ढिला भएको हुँदा पनि प्रदेश प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन 13 असोजसम्म धकेलिएको हो। असोज 13 गतेसम्म प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न भए निर्धारित मितिमै महाधिवेशनको प्रक्रिया अगाडि बढ़ाउन कुनै समस्या नहुने उहाँको भनाइ छ। त्यसमा पनि केही ढिलाइ भयो भने असोज 18 महाधिवेशन उद्घाटन गर्नुपर्ने अवस्था आउन सक्ने कटुवालले बताउनुभयो। कांग्रेसमा यसपटक पालिका सभापति र प्रदेश सभा क्षेत्रीय सभापति पनि महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भएकोले अधिवेशन गराउने पर्ने बाध्यता छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नेपाल र सेनेगल बीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। संयुक्त राष्ट्रसंघको एकासी महासभामा सहभागी हुने सिलसिलामा न्यूयर्कमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र सेनेगलका परराष्ट्र मन्त्री शेख नियाङले कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त विज्ञप्तिमा आज हस्ताक्षर गर्नुभएको हो। परराष्ट्र मन्त्रीको निजी सचिवालयका अनुसार त्यसअघि दुवै मन्त्री बीच भेटवार्ता भएको थियो। उहाँहरू बीचमा पारस्परिक हितका विविध विषयमा परामर्श भएको जनाइएको छ। यो सँगै नेपालको कूटनीतिक सम्बन्ध 188 देशमा विस्तार भएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानले संयुक्त राष्ट्रसंघको महासभामा भारतसँगको तनाव र काश्मीरको मुद्दा उठाएको छ। पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले सिन्धु नदीको पानी रोक्ने भारतीय प्रयासलाई युद्धको कार्यवाही मान्ने बताउनु भएको हो। न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्दै शरीफले सिन्धु नदीको पानी रोक्ने भारतको एकपक्षीय निर्णयको कुनै पनि कानूनी आधार नभएको बताउनुभयो। उहाँले सिन्धु नदीको पानी पाकिस्तानका लागि मात्र नभई सम्पूर्ण क्षेत्रका लागि जीवनरेखा रहेको बताउनुभयो। पानीलाई हतियारका रूपमा प्रयोग गर्न नपाइने भन्दै शरीफले भारतका दावी र कदमहरूलाई राष्ट्रसंघका विज्ञ तथा आर्बिट्रेशन कोर्टले पनि खारेज गरेको उल्लेख गर्नुभएको छ। यस्तै पाकिस्तानी प्रधानमन्त्री शरीफले कश्मीरी मुद्दा पनि राष्ट्रसंघमा उठाउनु भएको छ। उहाँले कश्मीरवासीले आत्मनिर्णयको अधिकार प्राप्त नभएसम्म उनीहरूको पक्षमा कूटनैतिक, राजनैतिक र नैतिक समर्थन दिइरहने समेत बताउनुभयो। साथै शरीफले कश्मीर पाकिस्तानको घाटीको नशा रहेको दावी गर्दै दावी समेत गर्नुभयो। भारतले चलाएको सीमापार आरएसएस गतिविधिले धार्मिक घृणालाई बढ़ावा दिइरहेको पाकिस्तानी प्रधानमन्त्रीको आरोप छ।
1: र अब खेल समाचार। विश्व एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा जापान र नेपाल बीचको खेल वर्षाका कारण नतिजा विहीन भएको छ। वर्षाका कारण ढिला गरी शुरू भएको खेल 15 ओभरमा झारिएको थियो भने दोस्रो इनिङ्स सञ्चालन नै हुन सकेन। निसिममा टस सहारेर पहिले ब्याटिङमा आएको नेपालले 15 ओभरमा झारिएको खेलमा पूरै ओभरमा 4 विकेट गुमाएर 149 रन बनाएको हो। नेपालका लागि सन्दीप जोरा र लोकेश बमले अर्धशतकीय पारी खेले। सन्दीप जोराले 35 बलमा 57 रन बनाए भने लोकेश बमले 22 बलमा 52 रनको विस्फोटक पारी खेले। आसिफ शेखले 21 रन जोड़िए। शुरूआती ब्याटर कम स्कोरमै आउट भए पनि सन्दीप जोराले नेपालको इनिङ्स सम्हालेका थिए। जापानका लागि रियो साकुरानो, थोमस इब्राहिम, ताकासाही ताकाहासी, कुसुदा नारानी र डेक्लान सुकजुकीले एक एक विकेट लिए। नेपालको इनिङ्स सकिने क्रममा फेरि वर्षा शुरू भएपछि दोस्रो इनिङ शुरू हुन नै सकेन, जसका कारण अंक बाँडियो। यो नतिजासँगै नेपाल समूह एमा दुई खेलमा 3 अंक जोडेर विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अफगानिस्तान दुई खेलमा 2 अंकका साथ उपविजेता बन्यो। क्वार्टर फाइनलमा नेपालले श्रीलंकासँग खेल्नेछ। अफगानिस्तानले भारतसँग खेल्नेछ। पहिलो खेलमा नेपालले हिजो अफगानिस्तानलाई 5 विकेटले पराजित गरेको थियो।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: कोशी मधेश र बागमती प्रदेशमा वर्षा रोकियो। पश्चिमतर्फ भारी वर्षाको सम्भावना। वर्षाजन्य घटनाबाट काभ्रे र डोल्पामा दुईजनाको मृत्यु।
0: भुटेको सीमा विनाशकारी बाढ़ी आएको एक महिना पूरा। बेपत्ताको खोजी जारी। अबको ध्यान पुनर्निर्माणतर्फ केन्द्रित गरिँदै
1: राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह आज स्वदेश फर्कँदै सबै क्षेत्रका जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन गर्न नेपालको आग्रह।
0: पाकिस्तानले राष्ट्रसंघमा उठायो भारतसँगको तिक्ततापूर्ण सम्बन्धको प्रसंग। सिन्धु नदीको पानी रोक्ने कार्य युद्धकै अंश रहेको टिप्पणी।
1: र एसियाली खेलकुद अन्तर्गत नेपाल र जापान बीचको क्रिकेट वर्षाले रद्द, अंक बाँड्दै नेपाल पुग्यो क्वार्टर फाइनल।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छ, नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू

अनि सुन न, म त्यसमा धेरै माया गर्छु क्या, माया नगरे पनि भोलि भेट्न त सक्छ होला नि।

देख्ने कलम मसँग भइदिएको भए भविष्य देख्ने आँखा मसँग भइदिएको भए सायद तिम्रो र मेरो भेट फेरि पनि हुने थियो हुँदैन थियो बिछोड मलाई माफ गर र चाहेर पनि तिमीदेखि धेरै टाढा हुँदैछु भएको जुनी भएछ भने म तिम्रै हुनेछु।

छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यता तेरो पुलिस म चाहिँ तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी डोन्ट बी पुलिस वरिपरि नजरकोमा हेर्न

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक छ बज्यो।

0: नेपाली रेडियो नेटवर्कको साँझ 6 बजेको नेपाली खबरमा खबर सहयात्री अर्पणा खनाल सँगै माधव दुलालको नमस्कार।
1: संयुक्त राष्ट्र संघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन शाह स्वदेश फिर्ता, विमानमै पुगेर अर्थमन्त्री, गृहमन्त्री र पर्यटन मन्त्रीको स्वागत, अन्तर्राष्ट्रिय छवि र प्रतिष्ठा अभिवृद्धि भएको परराष्ट्रको दावी,
0: नारायणी नदीमा बाढ़ीको सतर्कता तह पार गर्यो, गण्डक ब्यारेजको सबै ढोका खोलियो, सुस्तामा बाढ़ी पस्दा 100 बढी घर डुमानमा, किस्मा भीरमा पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन, रसुवाको भुटेकोशी नदीमा विनाशकारी बाढ़ी आएको आज 1 महिना पूरा,
1: कांग्रेसको 15 महाधिवेशनको तयारी तीव्र, ओली प्रचण्ड र रविलाई निम्तो छिमेकी पाहुना समेत बोलाउने तयारी, नयन सिंह महरलाई महामन्त्रीमा अगाडि सार्ने डडेलधुरा कांग्रेसको निर्णय,
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा इरानको युद्ध विराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको तयारी, पाकिस्तानको बलुचिस्तान प्रान्तमा पछिल्लो 48 घण्टामा 16 जना आतंकवादी मारिएको पाकिस्तानी सेनाको खुलासा,
1: र जापान र नेपाल बीचको खेल वर्षाका कारण नतिजाविहीन, नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश, नेपालले अब श्रीलंकासँग खेल्ने।
2: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो, बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो, जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा, मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
5: त्यसैले त राजा च्याउनै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
6: हो नि काका, राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि,
5: हामीले राजा च्याउ त्यसै भनेको हो र,
7: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फिर्ता सम्बन्धी खबरबाट, प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किनु भएको छ। संयुक्त राष्ट्र संघको 81 महासभामा सम्बोधन गरेर प्रधानमन्त्री शाह आज स्वदेश फर्किनु भएको हो। 14 सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह असोज 6 गते कतारको दोहा हुँदै अमेरिकाको न्यूयोर्क पुग्नु भएको थियो। प्रधानमन्त्री शाहले नेपाली समय अनुसार असोज 6 गते शुक्रबार बिहान संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो। त्यस लगत्तै उहाँले संयुक्त राष्ट्र संघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुभएको थियो। भ्रमणका क्रममा न्यूयोर्क स्थित नेपाली स्थायी नियोगमा आयोजित विभिन्न ब्रिफिङ तथा औपचारिक स्वागत समारोहमा सहभागी हुनुभएका प्रधानमन्त्री शाह न्यूयोर्कबाट दोहा हुँदै काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

0: लाई विमानमै पुगेर अर्थमन्त्री डाक्टर स्वर्णिम वागले, गृहमन्त्री सुदन गुरूङ, संस्कृति मन्त्री गणेश पौडेलले स्वागत गर्नुभएको छ। झमझम पानी परेको समयमा अवतरण गर्नुभएका प्रधानमन्त्री शाह विमान नजिकै लगिएको गाड़ीमा चढ़ेर बाहिरिनु भएको छ।
1: प्रधानमन्त्री फर्किए लगतै परराष्ट्र मन्त्रालयले महासभामा नेपालको सक्रिय र सफल सहभागिताले अन्तर्राष्ट्रिय मंचमा नेपालको छवि एवं प्रतिष्ठा अभिवृद्धि भएको दावी गरेको छ। मन्त्रालयले प्रधानमन्त्री शाहले सम्बोधनका क्रममा भुटेको छिमा आएको विनाशकारी बाढ़ीलाई जल वायु संकटको गम्भीर प्रभाव तथा विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत गर्दै विपदबाट भएको ठूलो जनथनको क्षति, भौतिक पूर्वाधार र जनजीविकामा परेको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउनु भएको उल्लेख गरेको छ। मन्त्रालयले जारी गरेको प्रेस नोटमा प्रधानमन्त्री शाहले नेपाल जलवायु संकटको अग्र पंक्तिमा रहेको उल्लेख गर्दै विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नेपालको योगदान 0.1% भन्दा कम भए पनि जलवायु परिवर्तनका असमान र गम्भीर असरहरू भोगिरहेको बताउनु भएको उल्लेख गरिएको छ। महासभाका क्रममा आयोजना हुने अति कम विकसित मुलुकहरू, भूपरिवेष्टित विकासोन्मुख मुलुकहरू, असंलग्न मुलुकहरू तथा 77 राष्ट्र समूह र चीन लगायतका मन्त्री स्तरीय बैठकहरूमा परराष्ट्र मन्त्री सहभागी भइरहनु भएको छ। साथै संयुक्त राष्ट्रसंघले आयोजना गरेका अन्य उच्चस्तरीय छलफल तथा विभिन्न आयोजनामा पनि उहाँले सम्बोधन गरिरहनु भएको छ। परराष्ट्र मन्त्रीले छिमेकी मुलुक लगायत विभिन्न मित्र राष्ट्रका समकक्षी तथा संयुक्त राष्ट्रसंघका उच्चस्तरीय पदाधिकारीहरूसँग भेटवार्ता गरिरहनु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
0: नेपालले संयुक्त राष्ट्रसंघको न्यूयोर्क स्थित मुख्यालयमा सगरमाथादेखि समुद्रसम्म नामक उच्चस्तरीय जलवायु विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री शिशिर खनालले जलवायु संकटले राजनीतिक सीमा नचिन्ने बताउँदै पछिल्लो 3 दशकमा नेपालले आफ्नो हिम क्षेत्रको एक तिहाई हिस्सा गुमाइसकेको यथार्थ विश्व सामु राख्नु भएको छ। उहाँले हिमाल र समुद्रको पारिस्थितिक निरन्तरतालाई स्वीकार गर्न र जलवायु न्यायका लागि पर्याप्त जलवायु वित्त तथा कार्बन उत्सर्जन कटौती सहितका 5 महत्वपूर्ण प्रस्ताव अघि सार्दै नेपालले 46% वन क्षेत्र जोगाए पनि विश्वव्यापी तापक्रम वृद्धिका कारण गम्भीर जोखिम भोग्नु परेको बताउनु भएको छ। परराष्ट्र मन्त्री खनालले सन् 2023 संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले हिमनदीलाई बरफका जलाशयका रूपमा वर्णन गरेको स्मरण गर्नुभयो। कार्यक्रममा नेपाल संयुक्त राष्ट्रसंघ सहित विश्वका विभिन्न मुलुकबाट उच्चस्तरीय तहमा सहभागिता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालले कार्यक्रममा भुटेको सिबारीको भिडियो प्रस्तुत गरेको थियो।
1: नारायणी नदीले सतर्कता तह पार गरेको छ। लगातार परेको अविरल वर्षापछि अहिले नारायणी नदीले सतर्कता तह पार गरेको हो। नारायणी बेसिन कार्यालय चितवनका अनुसार हाल पानीको सतह 8.30 मिटर पुगेको छ। नारायणीमा बाढ़ीको खतरा बढ़ेसँगै त्रिवेणी स्थित गण्डक ब्यारेजका 36 ढोका खुला गरिएको छ। ब्यारेजमा पानीको बहाव 3,400 क्युसेकसम्म पुगेपछि सुस्ता लगायत तटीय क्षेत्रमा भीषण डुबान शुरू भएको छ। विशेष गरी सुस्ता गाउँपालिका 5 थारू टोलमा बाढ़ी पस्दा 100 भन्दा बढ़ी घर डुबानमा परेका छन्। कच्ची घरहरूमा क्षति बढ़ी पुगेको स्थानीयले बताएका छन्। बाढ़ीमा फँसेका नागरिकको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई हाई अलर्टमा राखिएको छ। सशस्त्र प्रहरी ले हालसम्म 29 सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिसकेको छ। प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालका अनुसार डुबानमा परेका परिवारलाई सुरक्षित आश्रय स्थलमा राखिएको छ भने महिला बालबालिका र वृद्ध वृद्धालाई नारायणी नदी पारी रहेको बीपी मावी बलिन नगरमा ल्याउने तयारी भइरहेको छ। गैडाकोट, देवचुली, कावाश्रोती, मध्यविन्दु र विनयी त्रिवेणी लगायत नारायणी र कालीगण्डकी तटीय क्षेत्रका सबै स्थानीय तहमा उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। नदीको बहाव यो वर्षकै उच्च मापन गरिएकोले तटीय क्षेत्रका बासिन्दालाई पूर्ण रूपमा सतर्क रहन अपील गरिएको छ।
0: सप्तरीको तिलाठी, कोइलाडी गाउँपालिका 4 र 5 कोशी नदीको पानी बस्तीमा पस्दा 17 घर परिवार प्रभावित भएका छन्। प्रभावित मध्ये चारजना सुत्केरी महिला रहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिका विपद व्यवस्थापन अधिकृत राजेश कुमार झाका अनुसार घरमा पानी पसेपछि सुत्केरी सहित प्रभावित परिवार अग्लो कोशी बाँधमा बसेका छन्।

0: शाखा अनुसार वडा नम्बर चारको टिकुलिया खङ खोलामा बैवा लाल खङ, हरिलाल खङ, बद्री खङ, रजिया देवी खङ, सुकराती खङ, चौनाई खङ, लक्ष्मण खङ, राजकुमार खङ, धर्मी खङ, जलेश्वर मुखिया र अखिलेश मुखियाको घरमा पानी पसेको छ। त्यस्तै वडा नम्बर पाँचमा भरत मण्डल, महेश शाह, सियाराम मुखिया, गंगाराम मुखिया, मन्टुन मुखिया र बेचु मुखियाको घर प्रभावित भएको झाले जानकारी दिनुभयो। सप्तरीका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार कोशीमा पानीको बहाव उच्च भएकाले कोशी छेउछाउमा पानी बढेकोले अहिले विस्तारै पानी घट्ने क्रममा रहेको जानकारी दिनुभएको छ।
1: भारतको उत्तर प्रदेश आसपास बनेको न्यून चापीय प्रणालीका कारण नेपालका मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा अहिले तीव्र गतिमा हावाहुरी चलिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हावाहुरीको यो प्रभाव शनिबार रातिभरि कायम रहनेछ भने भोलि दिउँसो विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अझ बढ़ी हावा चल्ने सम्भावना छ। भू उपग्रहबाट प्राप्त तस्वीरहरूमा समेत हावाको गति अत्याधिक देखिएकाले आकस्मिक रूपमा आउने यो हावाहुरीबाट हुन सक्ने सम्भावित क्षति र जोखिमबाट बस्न सतर्कता अपनाउन आग्रह गरिएको छ।
0: पछिल्लो 24 घण्टामा कास्कीको 85 क्षेत्रमा सबैभन्दा बढ़ी 189 मिलिमिटर वर्षा भएको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार पाल्पाको अर्चलेमा 172 मिलिमिटर, गुल्मीको भारसेमा 170.8 मिलिमिटर, म्याग्दीको कुहुनमा 165.2 मिलिमिटर र दरबागमा 161 मिलिमिटर वर्षा मापन भएको छ। अहिले कैलालीको भजनी, धनगढ़ी विमानस्थल, म्याग्दीको बेनी, पर्वतको कार्कीनेटा, पाल्पाको अर्चले, स्याङ्जाको पाँच मूलमा वर्षा भइरहेको मापन केन्द्रले जनाएका छन्। वर्षाका कारण बाँकी, म्याग्दी, पर्वत, लमजुङ, चितौन र भोजपुरका विभिन्न नदी नालामा जल सतर्कता तह नजिक पुगेको छ। बाढ़ी मापन केन्द्रका अनुसार बाँकेको किरण नाला नदी र म्याग्दीका मंगल घाटमा नदीले जल सतर्कता तह पार गरेको छ। हाल देशभर मनसुनी वायुका कारण पश्चिमी वायुको पनि आंशिक प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमका कारण विमानस्थलमा हवाई उडान समेत प्रभावित भएको छ। विमानस्थलमा यात्रुको घुइँचो लागेको छ। मौसमका कारण विमान उडानमा ढिलाइ भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: Limited access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। अविरल वर्षासँगै बाढ़ी र डुबानको जोखिम बढ़ेपछि चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा उच्च सतर्कता अप्नाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आग्रह गरेको छ। निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार निकुञ्ज र मध्यवर्ती क्षेत्र भएर बग्ने नारायणी राप्ती र

0: यु नदीका साथै अन्य साना खोलामा पानीको बहाव उच्च हुने, बाढ़ी आउने, नदी कटान हुने र डुबानको जोखिम बढ़ेकाले उच्च सतर्कता अप्नाउन आग्रह गरिएको हो।
1: धादिङको कृष्णभीरमा पहिरो खसेपछि अवरूद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। भेनीघाट रोडाङ गाउँपालिका सातका वडा अध्यक्ष कुमार बस्नेतले दिउँसो 12:30 बजेबाट राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको जानकारी दिनुभयो। उहाँका अनुसार तत्काल दुईतर्फी बाटो सञ्चालनमा ल्याउन भने समस्या देखिएको छ। थप पहिरो नगएको खण्डमा आजबाट नियमित बाटो सञ्चालनमा आउने उहाँले बताउनुभयो। बिहिबार राति ढुङ्गा सहितको पहिरो खसेपछि राजमार्ग अवरूद्ध भएको छ। मौसमका कारण पहिरो र पानीका कारण पहिरो खसेपछि विभिन्न ठाउँका राजमार्ग अवरूद्ध भएका छन्। पहिरोको जोखिमका कारण रातभर पृथ्वी राजमार्ग बन्द भएको थियो, यद्यपि अहिले बाटो एकतर्फी सञ्चालनमा आएको हो।
0: रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले जनजीवन तहस नहस पारेको आज ठ्याक्कै एक महिना पुगेको छ। तर एक महिना बितिसक्दा पनि प्रभावित क्षेत्रमा पीड़ाका घाउहरू अझै ताजा छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस बाढ़ीमा परि 1453 जनाले ज्यान गुमाएका छन् भने 5285 जना अझै बेपत्ता छन्। बाढ़ीले करिब 4.8 अर्ब रूपियाँ भन्दा बढ़ीको आर्थिक क्षति पुर्याएको छ भने समग्र पुननिर्माणका लागि 7.23 अर्ब भन्दा बढ़ी खर्च लाग्ने अनुमान गरिएको छ। नुवाकोट र रसुवाका हजारौं परिवार अहिले पनि पूर्ण रूपमा क्षतिग्रस्त घर छाडेर अस्थायी टेन्ट तथा आश्रयस्थलमा कष्टकर जीवन बिताउन बाध्य छन्। पानी पर्दा टेन्टभित्रै भेल पस्ने र खाद्यान्न जोगाउनै मुस्किल पर्ने गरेको पीड़ितहरूको गुनासो छ। यद्यपि सरकारले स्थायी बास नबनुन्जेल परिवारको संख्या हेरी मासिक 15,000 रूपियाँसम्म घर भाड़ा दिने घोषणा गरेको छ। यातायाततर्फ नेपाली सेनाले देवीघाटमा अस्थायी एक्रो पुल बनाएपछि र बेत्रावतीमा बेलिब्री जोड़िएपछि आवत जावत केही सहज बनेको छ, तर कतिपय ठाउँमा अझै पनि तुइनकै भर पर्नु पर्ने अवस्था छ। यता स्याफ्रुबेसीदेखि रसुवागढ़ीसम्मको 15 किलोमिटर सड़क खण्डमा बाढ़ीले ठूलो क्षति पुर्याएकाले त्यहाँ यातायात सुचारू हुन अझै धेरै समय लाग्ने देखिएको छ।
1: नेपाली कांग्रेसले आफ्नो 15 औं महाधिवेशनको उद्घाटन समारोहमा सत्तापक्ष र प्रतिपक्षी दलका नेतृत्वलाई निम्ता दिएको छ। उद्घाटन समारोहमा आतिथ्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाल प्रचण्डलाई निमन्त्रणा गरिएको सहमहामन्त्री उदय शमशेर राणाले जानकारी दिनुभएको छ। उहाँले हिजै तीनैजना नेतालाई भेटेर निमन्त्रणा पत्र दिनुभयो। कांग्रेसका एक पदाधिकारीले महाधिवेशनको उद्घाटन समारोहमा छिमेकी मुलुकबाट पनि अतिथिहरू बोलाउने तयारी भइरहेको जानकारी दिनुभएको छ। कांग्रेसको 15 औं महाधिवेशन असोज 16 गतेबाट शुरू हुँदैछ। आज विभिन्न जिल्लामा क्षेत्रीय अधिवेशन चलिरहेको छ। कांग्रेस सहमहामन्त्री उदय शमशेर राणाले हिजो नै नेताहरूलाई भेटेर निमन्त्रणा पत्र हस्तान्तरण गरिसक्नु भएको जानकारी दिनुभयो।
0: नेपाली कंग्रेसको 15 औं महाधिवेशनमा नेता नयन सिंह महरलाई महामन्त्री पदको उम्मेद्वारका रूपमा अघि बढ़ाउन डडेलधुरा कांग्रेसको अधिवेशनले सर्वसम्मत निर्णय गरेको छ। डडेलधुरा कांग्रेसको अधिवेशनबाट पारित निर्णय मार्फत देश तथा विदेशबाट अधिवेशनमा सहभागी हुने सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई महरलाई महामन्त्री पदको उम्मेद्वारका रूपमा अघि बढ़ाउँदै उहाँको पक्षमा उभिन अपील गरिएको छ। अधिवेशनबाट पारित अपीलमा महरलाई इतिहासको सम्मान गर्दै भविष्यको जिम्मेवारी वहन गर्न सक्ने नेतृत्वका रूपमा प्रस्तुत गरिएको छ। संगठनलाई व्यक्ति र गुट भन्दा माथि उठाएर संस्थागत बनाउने तथा बदलिदो राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति अनुसार कांग्रेसलाई नयाँ सोच, नयाँ कार्यशैली र नयाँ राजनैतिक संस्कार सहित अघि बढ़ाउनु पर्ने आवश्यकता समेत औंल्याइएको छ।
1: नेपाल सरकारले 13 देशका लागि राजदूत पदमा नियुक्तिका लागि सिफारिश गरेका व्यक्तिहरूको सम्बन्धमा कुनै सूचना वा उजुरी भए प्रमाणसहित पेश गर्न संसदीय सुनवाई समितिले आह्वान गरेको छ। समितिले आज सार्वजनिक गरेको सूचनामा प्रस्तावित राजदूतका सम्बन्धमा कसैलाई नियुक्तिका लागि उपयुक्त छैन भन्ने लायकमा स्पष्ट आधार तथा सबूत प्रमाणसहित रीतपूर्वक उजुरी दिन सकिने जनाएको छ। सूचना पहिलो पटक प्रकाशित भएको मितिले 10 दिनभित्र संघीय संसद सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने व्यवस्था गरिएको सुनवाई समितिले जनाएको छ। समितिले उजुरी दर उजुरी गर्दा प्रस्तावित राजदूतको नाम, ठेगाना, पद तथा आफूले दिएको उजुरीको स्पष्ट आधार खुलाउन भनेको छ। प्राप्त उजुरीमाथि आवश्यक प्रक्रिया पूरा गरी संसदीय सुनवाई गर्ने सार्वजनिक सूचनामा उल्लेख छ।
0: मुगुको खत्याङ गाउँपालिका दुई सेरी गाउँमा आगलागी हुँदा दुईवटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीमा शिवचन्द्र बुढा र धन बुढाका घर जलेर नष्ट भएका हुन्। आगलागीबाट भएको क्षतिको विवरण संकलन तथा घटनाको मुचुल्का तयार गर्न जिल्ला प्रशासन कार्यालय मुगुले टोली घटनास्थलमा खटाएको जनाएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर साईले आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीड़ित परिवारलाई आवश्यक राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न प्रदेश सरकारका तर्फबाट पहल गरिने बताउनु भएको छ।
1: बागलुङमा पहिरोमा परि एकजनाको मृत्यु भएको छ। निरन्तर परेको अविरल वर्षाका कारण बागलुङको तारा खोलामा एकजनाको पहिरोमा परि मृत्यु भएको हो। गैराती घरमाथिबाट खसेको पहिरोमा पुरिएर तारा खोला गाउँपालिका पाँच धस्मरका 59 वर्षीय मनबहादुर रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईले जानकारी दिनुभयो। उता अविरल वर्षाका कारण खसेको पहिरोमा परि डोल्पामा पनि एक व्यक्तिको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। त्रिपुरा सुन्दरी नगरपालिका सात पहाड़ा गाउँको रावलवाड़ा भन्ने स्थानमा त्रिपालको गोठमा सुतिरहेका अवस्थामा माथिबाट खसेको ढुङ्गा लागेर 33 मनरूप केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पदम रावलले जानकारी दिनुभयो। घाइते भएका उनलाई लिखु स्वास्थ्य चौकीमा उपचार गर्न लैजाँदै गर्दा मृत्यु भएको रावलले जानकारी दिनुभयो। प्रहरी निरीक्षक रावलका अनुसार सोही स्थानमा ढुङ्गा लागेर 38 चन्द्ररूप केसी सामान्य घाइते हुनुभएको छ। ढाडमा चोट लागेका उहाँ सामान्य उपचारपछि घर फर्किनु भएको छ। हामीसँग किसानहरूलाई धान नकाट्न अनुरोध लगाएका खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

soy. LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा refrigerator, washing machine, AC को complete range. 10 वर्षको warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुशी घर घरमा LG. LG, life's good.

0: access to all. यो आवाज हो नेपाली रेडियो नेटवर्क को। यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब बाँकी खबर। देशभर भइरहेको अविरल वर्षाका कारण बाढ़ी र पहिरोको उच्च जोखिम बढ़ेपछि जल तथा मौसम विज्ञान विभागले मौसममा पूर्ण सुधार नआएसम्म किसानहरूलाई धान नकाट्न विशेष आग्रह गरेको छ। मौसमविदका अनुसार विशेष गरी पश्चिमी भूभागमा भोलि सबै वर्षाको बढ़ी प्रभाव रहने सम्भावना रहेकाले अहिले हतार गर्दा बाली र जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले मौसम पूरै नखुले सम्म धान काट्ने योजना नबनाउन, नदी किनारका बासिन्दालाई उच्च सतर्कता अप्नाउन र प्रशासनको माइकिङ र साइरनलाई व्यवस्था नगर्न सुझाइएको छ।
2: कञ्चनपुर भन्सार कार्यालय गड्डा चौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई भन्सार विभागले जिम्मेवारीबाट हटाएर विभागमा हाजिर हुन निर्देशन दिएको छ। कञ्चनपुर भन्सार अधिकृत भट्ट र सशस्त्र प्रहरी बल नेपाल नम्बर 34 गण कैलालीका प्रमुख एसपी खुमबहादुर केसी बीच उत्पन्न विवादबारे सार्वजनिक भएका विवरणमाथि थप बुझ्नुपर्ने भन्दै विभागले भट्टलाई तत्कालका लागि जिम्मेवारीबाट हटाएको छ। भन्सार विभागले जारी गरेको सूचनामा भट्टलाई त्रिपुरेश्वर स्थित विभागमा हाजिर हुन पत्रचार गरिएको जानकारी दिइएको छ। विवादबारे थप अनुसन्धान तथा विवरण बुझ्ने क्रममा विभागले भट्टलाई कार्यालयको नियमित जिम्मेवारीबाट अलग गरेको छ। केही दिन अघि भट्टले एसपी केसीलाई टेलिफोन मार्फत हप्की दप्की गरेको अडियो सार्वजनिक भएको थियो।
1: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्ध विराम प्रस्ताव अस्वीकार गरेका छन्। अमेरिकी अखबार द वाल स्ट्रीट जर्नलको रिपोर्ट अनुसार ट्रम्पले अमेरिकामा आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः हवाई आक्रमण गर्न सकिने विषयमा आफ्ना सल्लाहकारहरूसँग छलफल गरेका छन्। इरानले अमेरिका र इरान बीचको तनाव कम गर्ने तथा रणनीतिक महत्वको हर्मुज जल डमरू मध्य पुनः खुला गर्ने देशसहित सात दिने युद्ध विराम प्रस्ताव अघि सारेको बताइएको छ। रिपोर्टमा उक्त प्रस्ताव ट्रम्पले अस्वीकार गरेको उल्लेख छ। इरानी विदेश मन्त्री अब्बास अराघचीले शुक्रबार संयुक्त राष्ट्रसंघ मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै होर्मुज जल डमरू मध्य खोल्ने प्रक्रिया अमेरिकाले सम्झौतामा उल्लेखित आवश्यक शर्त पूरा गरेपछि मात्र शुरू हुने बताएका छन्।
2: पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो 48 घण्टामा भएका छुट्टा छुट्टै सैन्य कार्यवाहीमा 16 जना आतंकवादी मारिएको पाकिस्तानी सेनाले दावी गरेको छ। सेनाको संचार शाखा अन्तर सेवा जनसम्पर्क विभागका अनुसार प्रान्तीय राजधानी क्वेटा नजिकैको साभान क्षेत्रमा आतंकवादीको आश्रय स्थल लक्षित गरी गरिएको कार्यवाहीमा 5 जना मारिएका थिए। त्यस्तै अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि स्पेस एक्सको क्रू 14 अभियानमा सहभागी हुने 4 सदस्यीय टोलीको घोषणा गरेको छ। नासाका अनुसार अमेरिका जापान र रूसका अन्तरिक्ष यात्री सहभागी हुने उक्त अभियान सन् 2027 वसन्तयाम अघि प्रक्षेपण नहुने र लामो अवधिको वैज्ञानिक अनुसन्धानमा केन्द्रित हुनेछ।
1: अब खेल खबर। जापानमा चलिरहेको 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपाल र जापान बीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ। यो नतिजासँगै नेपाल समूह एमा 2 खेलमा 3 अंक जोडेर विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। बिहान वर्षाले खेल ढिला शुरू हुँदा 15 ओभरमा झारिएको थियो। अब क्वार्टर फाइनलमा नेपालले श्रीलंकासँग खेल्नेछ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन शाह स्वदेश फिर्ता। विमानमै पुगेर अर्थमन्त्री गृहमन्त्री र पर्यटन मन्त्रीको स्वागत। अन्तर्राष्ट्रिय छवि र प्रतिष्ठा अभिवृद्धि भएको परराष्ट्रको दावी।
1: नारायणी नदीमा बाढ़ीले सतर्कता तह पार गर्यो। गण्डक ब्यारेजका सबै ढोका खोलियो। सुस्तामा बाढ़ी पस्दा 100 बढ़ी घर डुबानमा। कृष्ण भीरमा पहिरो पछ्याइएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा। रसुवाको भोटेकोशी नदीमा विनाशकारी बाढ़ी आएको आज 1 महिना पूरा।
2: कांग्रेसको 15 महाधिवेशनको तयारी तीव्र। ओली प्रचण्ड र रविलाई निम्तो छिमेकी पाहुना समेत बोलाउने तयारी। नयन सिंह महरलाई महामन्त्रीमा अगाडि सार्ने डल्लेधुरा कांग्रेसको निर्णय।
1: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा इरानको युद्ध विराम प्रस्ताव अस्वीकार। पुनः आक्रमणको तयारी। पाकिस्तानको बलुचिस्तान प्रान्तमा पछिल्लो 48 घण्टामा 16 जना आतंकवादी मारिएको पाकिस्तानी सेनाको खुलासा।
2: र जापान र नेपाल बीचको खेल वर्षाका कारण नतिजाविहीन, नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश, नेपालले अब श्रीलंकासँग खेल्ने।
1: हवस्त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो NRM 99.1 सबैका लागि सूचना।
4: नेपाली रेडियो नेटवर्क रेडियो NRM 99.1 मा यो हो फिल्मी मेलोडी।

0: त्यसलाई डाटाले ब्याकअप गर्नु पर्दा चाहिँ नेपालमा मात्रै दिनमा चाहिँ 4900 टन्स अफ प्लास्टिक आर प्रोड्युस.
1: टाटा पेन्ट्स, हामी रंगाउँछौ नेपाललाई. द ब्ल्याक हर्स, बाजेदेखि नातिसम्म, 1914 देखि अहिलेसम्म. सिटी एक्सप्रेस, मनी ट्रान्सफर.

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक 7 बज्यो।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: सेवा सुचारू गर्न आफ्नो फोनमा एशक्विक 444 हास डायल गर्नुहोस्। फोजी बोल्टे
4: नेपाल टेलिकम राष्ट्रको संचार।
5: अब समाचार विस्तारमा। मनसुनी वायुको प्रभावका कारण आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी तथा मधेस र बागमती प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। देशभर मनसुनी वायु पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज राति देशका पश्चिमी क्षेत्रमा बढ़ी वर्षा हुने महाशाखाले जनाएको छ। यसै मधेस बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। महाशाखाले भोलि साँझदेखि मौसममा क्रमशः सुधार हुँदै जाने जनाएको छ। वर्षाका कारण आएको बाढ़ी, पहिरो र हावाहुरीका कारण देशभरमा दुईजनाको मृत्यु भएको छ, एकजना बेपत्ता भएका छन् भने पाँचवटा घरमा क्षति पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका वड़ा नम्बर 7 का 33 वर्षीय मनरूप केसीलाई गोठमा सुतिरहेको अवस्थामा भीरबाट खसेको ढुंगाले लागेको थियो। गम्भीर घाइते भएपछि स्थानीय स्वास्थ्य चौकी लैजाँदै गर्दा उहाँको मृत्यु भएको थियो। धादिङको बेनीघाट रोराङ गाउँपालिका वड़ा नम्बर 2 का 55 वर्षीय सुकमाया चेपाङलाई खानी खोला तर्ने क्रममा खोलाले बगाएको छ। मलेखु स्थित अस्पतालमा उपचारका क्रममा चेपाङको मृत्यु भएको थियो। पहिरोमा परि पाल्पा रूम्दीकोट गाउँपालिका वड़ा नम्बर 6 का 69 वर्षीय कृष्ण कुमारी सारू आज दिउँसोदेखि बेपत्ता हुनु भएको छ। पहिरोले घर पुरिएपछि सारू हालसम्म सम्पर्कविहीन रहनु भएको प्राधिकरणले जनाएको छ। निरन्तरको वर्षाका कारण आएको बाढ़ी, पहिरो र लेदो सहितको बहावले देशका विभिन्न प्रदेश जोड़ने राजमार्ग तथा सहायक सड़क खण्ड अवरूद्ध भएका छन्। प्राधिकरणले उपलब्ध गराएको विवरण अनुसार कुल 29 वटा मुख्य सड़क खण्ड प्रभावित भएका छन्। प्राधिकरणका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश मुख्य राजमार्गमा सवारी आवागमन ठप्प भएको छ। बेपत्ता हुनु भएको छ। पहिरोले घर पुरिएपछि सारू हालसम्म सम्पर्कविहीन रहनु भएको प्राधिकरणले जनाएको छ। निरन्तरको वर्षाका कारण आएको बाढ़ी, पहिरो र लेदो सहितको बहावले देशका विभिन्न

0: क्षेत्र मध्य पहाड़ी लोकमार्ग राके रवि भेडेटार मेची करिडोर तथा सिद्धिचरण लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएका छन्। बागमती प्रदेशका काठमाडौँ उपत्यका जोड्ने पृथ्वीराज मार्गका विभिन्न खण्ड कृष्णभीर टिडराखानी परेवाटार कान्ति लोकपथ मदन भण्डारी अरणीको राजमार्ग बीपी राजमार्ग र कुलेखानी सिस्नेरी सड़क खण्ड पहिरो तथा बाढ़ीका कारण प्रभावित भएका छन्। अरणीको राजमार्गको धुलीखेल पकुचा खण्ड भने एकतर्फी रूपमा सुचारू रहेको छ। गण्डकी प्रदेशका मनाङको चामे बेसी शहर खण्ड म्याग्दीको बेनी जोमसोम सड़क खण्ड र पर्वतको पोखरा बेनी बागलुङ सड़क पहिरो तथा रूख ढलेका कारण अवरूद्ध भएका छन्। लुम्बिनी प्रदेशका काली गण्डकी करिडोर मदन भण्डारी राजमार्ग सिद्धार्थ राजमार्ग र घोराही थवाङ शहीद मार्ग पहिरोका कारण ठप्प छन्। कर्णाली प्रदेशको कालीकोटको शुभकालिका स्थित कर्णाली राजमार्ग र सल्यानको कपूरकोट स्थित राप्ती राजमार्ग पहिरोका कारण बन्द रहेका छन्। सड़क विभाग तथा सुरक्षा निकायको टोलीले पहिरो पछ्याउने र अवरूद्ध राजमार्गलाई पुनः सञ्चालनमा ल्याउने कार्यमा निरन्तर खटिरहेको प्राधिकरणले जनाएको छ। सर्वसाधारणलाई सड़कको स्थिति बुझेर यात्रा गर्न प्राधिकरणले अनुरोध गरेको छ। नवलपरासी बर्दघाट सुस्ता पूर्व हुँदै बग्ने नारायणी नदीमा आएको बाढ़ी खतराको तह पार गरेपछि गण्डक ब्यारेजका सबै ढोका खुल्ला गरिएको छ। नारायणी नदीमा पानीको बहाव चेतावनीको तह पार गरेपछि ब्यारेजका 36 वटा ढोका खुल्ला गरिएको हो। ब्यारेजमा पानीको सतह 3 लाख क्यूसेक पुगेपछि चेतावनीको तह मानिन्छ। यस्तै नदीमा बाढ़ी आएसँगै नदीबाट निकालिएको नेपाल र भारततर्फको दुवै नहरमा पानी पूर्ण रूपमा बन्द गरिएको छ। यसैबीच निरन्तरको वर्षाले नारायणी नदीको बहाव बढ़ेर बस्तीमा पसेपछि नवलपुरको कावासोती 17 अमलटारी र गैडाकोट 2 को बोटे बस्तीका 18 घर परिवारका 114 जनालाई सुरक्षित स्थानमा सारिएको छ। अविरल वर्षासँगै आएको बाढ़ी पहिरो र हावाहुरीका कारण विस्थापित भएका गुल्मीका 11 परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। यस्तै जिल्लाका विभिन्न स्थानमा बाढ़ी तथा पहिरोको जोखिम कायमै रहेकाले उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीले सर्वसाधारणमा आग्रह गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकामा आयोजित संयुक्त राष्ट्रसंघको 100 औं महासभामा सहभागी भई आज स्वदेश फर्किनु भएको छ। प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थमन्त्री डाक्टर श्रोणी मुआगले, गृहमन्त्री सुधन गुरूङ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल लगायतले स्वागत गर्नुभयो। महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले असोज 9 गते शुक्रबार बिहान संयुक्त राष्ट्र संघीय महासभालाई सम्बोधन गर्नुभएको थियो। सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले भोटेकोशी बाढ़ीबाट भएको जनधनको क्षतिबारे जानकारी गराउनुहुँदै यो विपद स्थानीय त्रासदी मात्र नभई विश्वका लागि एउटा चेतावनी भएको उल्लेख गर्नुभएको। प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिन आज त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेश प्रसाद ढकालले बताउनुभयो।
1: हालै भोटेकोशीमा आएको विनाशकारी बाढ़ीलाई जलवायु संकटको गम्भीर प्रभाव तथा विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत गर्दै उक्त विपदबाट भएको ठूलो जनधनको क्षति तथा जनजीविकामा परेको असर बारे विश्व समुदायको ध्यानाकर्षण गराउनु भएको, साथै नेपालले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा 0.1% भन्दा कम योगदान गरे तापनि जलवायु परिवर्तनका असमान र गम्भीर असरहरू भोगिरहेको तथा जलवायु परिवर्तन नेपालको लागि मानवीय संकट मात्र नभई विकासको संकट इमर्जेन्सी समेत रहेको बताउनु भएको, जोखिमपूर्ण हिमतालको निगरानी पूर्व सूचना प्रणालीको सुदृढीकरण र विपदका समयमा सीमा पार समन्वयका लागि हिमालयन क्लाइमेट रेसिलियन्स मेकानिजम स्थापना गर्न प्रस्ताव गर्नु भएको थियो।
0: भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग बिहिबार भेटवार्ता गर्नुभएको थियो। भेटका क्रममा महासचिव गुटेरेसले भोटेकोशी विपदमा भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्र संघ नेपालसँग ऐक्यबद्ध रहेको बताउनु भएको परराष्ट्र मन्त्रालयका निमित्त सचिव ढकालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाह 14 सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र संघको 81 औं महासभामा सहभागी हुन असोज 6 गते कतारको दोहा हुँदै अमेरिकाको न्यूयर्क जानु

0: भएको थियो। भोटेकोशी नदीमा अकस्मात बाढ़ी गएको एक महिना पूरा भएको छ। गत भदौ 10 गते बिहान भोटेकोशीमा गएको अकल्पनीय बाढ़ीको महाविपदबाट 5,285 जना सम्पर्कविहीन भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म 1,451 जनाको शव भेटिएको छ भने उपचारका क्रममा 2 जनाको मृत्यु भएको छ। हालसम्म 13,795 जनाको उद्धार भएको छ। भोटेकोशी बाढ़ीका कारण रसुवाको सड़क सञ्जाल पूर्ण रूपमा टुटेपछि स्थानीय जनजीवन कष्टकर बनेको छ। सड़क यातायात ठप्प हुँदा जिल्लामा खाद्यान्न संकट गहिरिन थालेको छ भने स्थानीय कृषक र व्यवसायीहरू आर्थिक मारमा परेका छन्। बाढ़ी गएको एक महिना बितिसक्दा पनि यातायात सञ्चालन हुन नसक्दा रसुवागढ़ी तथा आसपासका क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको हाहाकार हुन थालेको स्थानीय बासिन्दाहरू बताउँछन्। सड़क सञ्जाल विच्छेद हुँदा स्वास्थ्य क्षेत्रमा समस्या देखिएको छ। जटिल प्रकृतिका बिरामीलाई आकस्मिक उपचारका लागि अस्पताल लैजान सड़क नहुँदा हेलिकप्टर चार्टर गर्नुको विकल्प नरहेको स्थानीय बताउँछन्। दैवी प्रकोप उद्धार समिति रसुवाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेका अनुसार सड़क सञ्जाल पुनः जोड़नका लागि नुवाकोट र अन्य क्षेत्रबाट एक्सकाभेटर डोजर ल्याएर सड़क खुलाउने काम निरन्तर भइरहेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढ़ाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा समयानुकूल सुधार गर्न आह्वान गर्नु भएको छ। संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा संयुक्त राष्ट्र संघको 81 महासभाका अवसरमा आज आयोजित समूह 77 र चीनको 50 वार्षिक बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले बहुपक्षीयतालाई सुदृढ गर्न एकता र सामूहिक प्रयासलाई नवीकरण गर्नुपर्नेमा जोड़ दिँदै ग्लोबल साउथको आवाजलाई प्रभावकारी रूपमा उठाउनुपर्ने बताउनु भएको उहाँको सचिवालयले जनाएको छ। त्यसै गरी परराष्ट्र मन्त्री खनालले आजै न्यूयोर्कमा विदेशमा बसोबास गर्ने नेपाली समुदायका सदस्यहरूसँग अन्तर्क्रिया गर्नु भएको छ। कार्यक्रममा मन्त्री खनालले नेपालको विकास यात्रामा नेपाली डायस्पोरालाई महत्वपूर्ण आधार स्तम्भका रूपमा चित्रण गर्दै मुलुकको विकासमा यो समुदायको थप योगदान आवश्यक रहेको बताउनुभयो। मन्त्री खनालले डायस्पोरा संघको सहकार्यलाई थप प्रभावकारी बनाउँदै राष्ट्रिय विकासका प्राथमिकतामा उहाँहरूको योगदान अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। यही असोज 22 र 23 गते विराटनगरमा मुख्यमन्त्री सम्मेलन हुने भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा हुने 2 दिने सम्मेलनमा संघीयता कार्यान्वयन सहित राजनीतिक आर्थिक सामाजिक विकास निर्माण कानूनी व्यवहारिक लगायत पक्षमा छलफल हुने कोशी प्रदेश मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। साथै प्रदेशका मुख्यमन्त्रीको सहभागिता रहने सम्मेलनमा संघीयता कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपाय संघीय शासन व्यवस्थाको सुदृढीकरण प्रदेश सरकार गठन तथा संचालनका क्रममा भएका असल अभ्यास सहित अनुभवको आदान प्रदान प्रदेश स्तरीय एवं 3 तहका सरकार बीचको समन्वय एवं सहकार्य सुशासन लगायतका विषयमा छलफल भई स्पष्ट दिशा निर्देश गर्ने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा छलफल गरिरहेको छ। विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार आउट अफ कन्ट्री भोटिङ दिने सवालमा आयोगका पदाधिकारीले सरोकारवाला एवं जानकारहरूसँग छलफल चलाउनु भएको हो। आयोगले सम्बन्धित मुलुकमा रहेका नेपाली नागरिकको संख्या मतदाता नामावली संकलनको सम्भावित प्रक्रिया मतदानको सम्भावित विधि तथा निर्वाचन संचालनमा कूटनीतिक नियोगको भूमिका बारे विचार विमर्श गरिरहेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताउनुभयो। विदेशमा रहेका नेपालीको एकिन विवरण संकलन उनीहरूलाई मतदाता नामावलीमा समेट्ने प्रक्रिया मतदान केन्द्रको सम्भावित व्यवस्था तथा मतदानपछि मतपत्र व्यवस्थापन लगायत प्राविधिक र प्रशासनिक पक्षमा समेत आयोगले छलफल चलाएको छ। यसै सन्दर्भमा आयोगले परराष्ट्र मन्त्रालयको सहजीकरणमा हालै विभिन्न मुलुक स्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगका प्रमुखसँग पनि छलफल गरेको थियो। धनकुटाको बेलहरामा सिंचाई सुविधा नभएका पाखो तथा भिरालो बारीमा समेत सुक्खा क्षेत्रमा हुने धान राम्रो उत्पादन हुन थालेपछि अहिले त्यहाँ धान खेती विस्तार भएको छ। सुक्खा जमीनमा धान फल्ने भएपछि किसान पनि उत्साहित भएका छन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
1: धान खेती भन्ना साथ सामान्यतया समथर खेत र पर्याप्त पानीको आवश्यकता सम्झिने गरिन्छ। तर धनकुटा नगरपालिका वडा नम्बर 9 बेलारामा भने दृश्य केही फरक छ। बेलारामा सिंचाईको सुविधा नभएका पाखो र भिराला बारीमा अहिले धान फल्न थालेको छ। बेलाराका किसान भीम प्रसाद रोइलाले करिब 4 रोपनी पाखो बारीमा धान खेती गर्नु भएको छ। गत वर्ष परीक्षणका रूपमा थोरै क्षेत्रफलमा लगाएको धान राम्रो फलेपछि उहाँले यस वर्ष खेती विस्तार गर्नु भएको हो।
2: बेसी फाँडको जतिकै फलो लामा बाला भयो, पोर मुरी यहाँ 9-10 मुरी पाएका थिए 1 केजी रोपेर।
1: अहिले बारीमा धानका बाला लाग्ने बेला भएको छ। फूल खेल्दै गरेको धानबाट सुगन्ध समेत फैलिन थालेको छ। नियमित सिंचाई बिना नै राम्रो उत्पादन हुन थालेपछि किसानको आकर्षण पनि बढेको छ। बेलाराकै बाखोरका किसान मेहरमान बस्नेतले करिब 9 रोपनी पाखो बारीमा धान खेती गर्नु भएको छ।
2: यसको बासनदार पनि सब पछाडि गएर यो पछाडि चल्न थालेपछि बासन आउँछ, धान राम्रो फल्छ, काट्नु त्यो छ, पछाडि बढ्छ, पराल चाहिँ आँसदै खाने हो, राम्रो पराल हुन्छ।
1: पाखो बारीमा लगाइने धानसँगै पराल पनि उपयोगी हुने गरेको छ। गाई वस्तु तथा बाख्राले समेत रुचाएर खाने भएकाले धान खेतीबाट थप फाइदा हुने किसानको भनाइ छ। बेलाराको माथिल्लो क्षेत्र सुक्खाग्रस्त मानिन्छ। पानीको अभावका कारण बेलारामा परम्परागत रूपमा धान खेती भने सम्भव थिएन। तर सुक्खा क्षेत्रमा समेत उत्पादन हुने धानको बिउ प्रयोग हुन थालेपछि बेलाराको जमिनमा धान खेती सम्भव भएको हो। धनकुटा नगरपालिका वडा नम्बर 9 को कार्यालयले सुक्खा क्षेत्रमा उत्पादन हुने धानको बिउ किसानलाई उपलब्ध गराएको हो। वडा कार्यालयले 50% अनुदानमा 552 परिवारलाई बिउ वितरण गरेको वडाध्यक्ष टङ्क रोइलाले बताउनुभयो।
3: यसको चाहिँ अत्यन्तै राम्रो प्रभाव देखिएको कारणले यसपालि हामीले त्यसलाई एकदमै बढाएर भन्ने दुर्वर्गको आधारमा चाहिँ बिउहरू वितरण गरेका छौँ, किसानले लाउनु भएको छ।
1: कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार जिल्लामा करिब 4,900 हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। गत वर्ष जिल्लाका केही क्षेत्रमा मात्रै पाखोबारीमा हुने धान खेती गरिएको भए पनि यो वर्ष जिल्लाका अधिकांश ठाउँमा खेती विस्तार भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
0: अब अन्तर्राष्ट्रिय समाचार। थाइल्याण्डको राजधानी बैंककमा अविरल वर्षापछि आएको बाढ़ीले आज जनजीवन अस्तव्यस्त बनाएको छ। बाढ़ीका कारण यातायात सेवा प्रभावित भएको छ भने सयौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। परिस्थितिको गम्भीरतालाई मध्यनजर गर्दै अधिकारीहरूले शहरका सबै जिल्ला बाढ़ी विपदग्रस्त क्षेत्र घोषणा गरेका छन्। थाइल्याण्डको मौसम विज्ञान विभागले बिहिबारदेखि शुरू भएको भारी वर्षा आइतबारसम्म देशका अधिकांश क्षेत्रमा जारी रहने चेतावनी दिएको छ। अधिकारीका अनुसार बिहिबार यता बैंककका धेरै क्षेत्रमा 30 सेन्टिमिटर भन्दा बढ़ी वर्षा भएको छ। पाकिस्तानको उत्तर पश्चिम क्षेत्रमा भएको आत्मघाती बम विस्फोटमा परि कम्तीमा 11 सुरक्षा कर्मीको मृत्यु भएको छ। देश इस्माइल खान जिल्ला स्थित एक प्रहरी चौकीमा आत्मघातीले बम विस्फोट गराउँदा अन्य 30 सुरक्षाकर्मी घाइते भएका छन्। पाकिस्तानी तालिबान टीटीपीले यो घटनाको जिम्मेवारी लिएको छ। अब आर्थिक समाचार भुवनाचार्यबाट।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: नेपालले सन् 2030 दिगो विकास लक्ष्य SDG हासिल गर्न बाँकी अवधिलाई तीव्र कार्यान्वयनको समयका रूपमा उपयोग गर्नुपर्नेमा जोड़ दिएको छ। संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ GDI सम्बन्धी उच्चस्तरीय बैठकमा परराष्ट्र मन्त्री सुशील खनालले विकासशील मुलुकहरूको वित्तीय आवश्यकता, द्वन्द, जलवायु आपतकाल र ऋणको दबावका बीच विकासका प्रतिबद्धतालाई परिणाममा रूपान्तरण गर्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएको बताउनुभयो। मन्त्री खनालले 5 वर्षमा GDI विकासशील विश्वभर साझेदारी, स्रोत परिचालन, ज्ञान आदान प्रदान र व्यावहारिक सहकारीको मंचका रूपमा विस्तार भएको उल्लेख गर्नुभयो। गरीबी न्यूनीकरण, खाद्य सुरक्षा, विकास वित्त, हरित विकास, औद्योगिकीकरण र डिजिटल अर्थतन्त्रमा GDI को प्राथमिकताले ग्लोबल साउथका धेरै प्राथमिकतालाई सम्बोधन गर्ने परराष्ट्र मन्त्री खनालले बताउनुभयो। मन्त्री खनालले व्यावहारिक सहकार्य र दक्षिण साझेदारीमा GDI ले दिएको जोड़लाई नेपालले महत्व दिए गरिएको बताउनुभयो। निरन्तरको वर्षाका कारण मर्सेङ्गी नदीमा पानी सँगै बालुवा तथा गेग्रानको मात्रा बढेपछि लमजुङको 70 मेगावाट क्षमताको मध्य मर्सेङ्गी जलविद्युत आयोजनाले विद्युत उत्पादन बन्द गरी टर्बाइनको सफाईको कार्य थालेको छ। बेसीसार दलालमा रहेको आयोजनाले शनिबार दिउँसोदेखि विद्युत उत्पादन बन्द गरी दुईवटै टर्बाइनमा जम्मा भएको बालुवा सफाईको काम थालेको जनाएको छ। आयोजना प्रमुख तारा दत्त भट्टराईले मर्सेङ्गी नदीमा निरन्तर पानीको बहाव बढेसँगै बालुवा बढ़ी आउन थालेपछि विद्युत उत्पादनमा असर पर्न सक्ने भएकोले नेपाल विद्युत प्राधिकरणबाट अनुमति लिएर आयोजना बन्द गरिएको जानकारी दिनुभयो। टर्बाइनको बालुवा सफाईको काम सम्पन्न भएपछि अवस्था हेरेर विद्युत उत्पादन पुनः सञ्चालन गरिने भएको छ। मध्य मर्सेङ्गी लमजुङमा निर्माण भएको पहिलो ठूलो जलविद्युत आयोजना हो। आयोजनामा दुईवटा टर्बाइनबाट कुल 70 मेगावाट विद्युत उत्पादन हुँदै आएको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले खाने तेलको गुणस्तर, प्याकेजिङ र लेबलिङलाई थप सुरक्षित र भरपर्दो एवं व्यवस्थित बनाउने गरी नयाँ गुणस्तर मापदण्ड तर्जुमाको काम अघि बढ़ाएको छ। विभागले तोरी, बटमास र सूर्यमुखी लगायतका खाने तेलको गुणस्तरमा समस्या देखिन थालेपछि नयाँ गुणस्तर मापदण्डको मस्यौदा तयार पारी त्यसलाई थप व्यवस्थित गर्न लागेको जनाएको छ। प्रस्तावित मापदण्डमा तेलको गुणस्तर परीक्षणसँगै उपभोक्तालाई भ्रममा पार्ने प्रचारात्मक दावी, प्याकेजिङ र लेबलमा राख्नुपर्ने विवरण तथा तेल उत्पादन र बिक्रीमा प्रयोग हुने भाँडा लगायतका विषयमा नयाँ व्यवस्था प्रस्ताव गरिएको विभागका सूचना अधिकारी पारसमणि यादवले बताउनुभयो। चालू आर्थिक वर्षको पहिलो दुई महिनामै नेपालमा 9,74,00,00,000 रुपियाँ भन्दा बढ़ीका स्मार्टफोनहरू आयात भएका छन्। भन्सार विभागको तथ्याङ्क अनुसार साउन र भदौमा 9,74,36,00,000 रुपियाँ बराबरका 4,25,000 थान स्मार्टफोन आयात भएको देखिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने 8,87,59,00,000 रुपियाँ बराबरका 5,00,000 थान स्मार्टफोनहरू आयात भएका थिए।
0: अब खेल समाचार राजेन्द्र विक्रम शाहीबाट।
6: नेपाली राष्ट्रिय क्रिकेट टोलीले 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्वार्टर फाइनलमा स्थान बनाएको छ। नेपालले समूह ए विजेताको हैसियतमा क्वार्टर फाइनलमा स्थान बनाएको हो। नेपालले समूह चरणमा अफगानिस्तानलाई 5 विकेटले हराउँदा आयोजक जापानसँग वर्षाका कारण खेल रोकिएपछि अंक बाँडेको हो। नेपालले अब क्वार्टर फाइनलमा श्रीलंका विरूद्ध खेल्नेछ। नेपाल र श्रीलंका बीचको खेल मंगलबार हुने तालिका छ। शनिबार जापानसँगको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले वर्षाका कारण 15 ओभर झारिएको खेलमा 4 विकेट गुमाएर 149 रन बनाएको थियो। नागोया स्थित कारोगी स्पोर्ट्स पार्कको मैदानमा भएको खेलमा नेपालका लागि सन्दीप जोरा र लोकेश पमले अर्धशतकीय पारी खेले। जोराले 32 बलमा 5 चौका र 3 छक्का सहित अभिजित 57 रन तथा लोकेशले 22 बलमा 6 छक्का र 1 चौकाको मद्दतमा अभिजित 52 रनको पारी खेलेका हुन्। यस्तै आसिफ शेखले 15 बलमा 1 छक्का र 1 चौका सहित 21 रन जोडे। जापानका लागि बलिङमा इब्राहिम ताकाहासी, डेक्लान सुजुकी, जे नायन र रेउ साकुरानो थोमसले 1-1 विकेट लिएका थिए। नेपालका शारीरिक सुगठन खेलाड़ी सगेन्द्र सिंहले थाइल्याण्डको बैंककमा जारी 58 एसियाली शारीरिक सुगठन च्याम्पियनशीपमा स्वर्ण पदक जित्नु भएको छ। सिंहले पुरूष 75 केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जित्नु भएको राष्ट्रिय खेलकुद परिषद राखेपले जनाएको छ। सिंहको यो वर्षको 2 अन्तर्राष्ट्रिय स्वर्ण पदक हो। यसअघि भूटानमा भएको 16 दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनशीपमा उहाँले 80 केजीतर्फ स्वर्ण पदक जित्नु भएको थियो। प्रतियोगितामा नेपालले 3 स्वर्ण, 3 रजत र 1 काँस्य सहित 7 पदक जितेको थियो। बाँकेको नेपालगंज रंगशालामा उच्च क्षमताको प्रकाश प्रणाली अर्थात फ्लड लाइट जडान गरिने भएको छ। सरकारले मुख्य शहरमा व्यावसायिक खेलकुदको विकास र रात्रिकालीन प्रतियोगिता सञ्चालन गर्ने योजना अन्तर्गत नेपालगंज रंगशालालाई फ्लड लाइट सहित स्तर उन्नति गर्न लागेको हो। फ्लड लाइट जडान भएपछि नेपालगंजमा रात्रिकालीन खेलकुद गतिविधि बढ़ने र खेल पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पूर्व अध्यक्ष भीम ओलीले बताउनु। जिल्ला खेलकुद विकास समिति बाँकेका पूर्व अध्यक्ष मोहित शाहले मैदानको सतह, पानी निकास लगायत आवश्यक पूर्वाधार सुधार गर्नुपर्ने बताउनुभयो। फ्लड लाइट जडान भएपछि राति खेल, अभ्यास तथा अन्य कार्यक्रम सञ्चालन गर्न सहज हुने र रंगशालाको उपयोगिता बढ़ने उहाँले बताउनुभयो।
0: अब मौसम। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी तथा मध्य र बागमती प्रदेशको 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै गण्डकी र लुम्बिनी प्रदेशको 1-2 स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 31.1 डिग्री सेल्सियस, न्यूनतम 18 डिग्री सेल्सियस, वर्षा 4.3 मिलीमीटर। काठमाण्डुको अधिकतम 22.5 डिग्री सेल्सियस, न्यूनतम 16.5 डिग्री सेल्सियस, वर्षा 13.4 मिलीमिटर। पोखराको अधिकतम 21.5 डिग्री सेल्सियस, न्यूनतम 19.3 डिग्री सेल्सियस, वर्षा 56.5 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 20.6 डिग्री सेल्सियस, न्यूनतम 17.6 डिग्री सेल्सियस, वर्षा 45 मिलीमिटर। नेपालको अधिकतम 20.5 डिग्री सेल्सियस, न्यूनतम 18.8 डिग्री सेल्सियस, वर्षा 118.3 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मधेस, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा आज राति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध। भोलि साँझदेखि मौसममा क्रमशः सुधार आउने। लगातारको वर्षाका कारण देशका प्रमुख तथा सहायक राजमार्ग अवरूद्ध। नारायणी नदीमा बाढ़ीले खतराको तह पार गरेपछि गण्डकी ब्यारेजका सबै ढोका खोलियो। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी भई स्वदेश फिर्ता। पाकिस्तानको उत्तर पश्चिम क्षेत्रमा रहेको आत्मघाती बम विस्फोटमा परि कम्तीमा 11 सुरक्षाकर्मीको मृत्यु। र एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीच प्रतिस्पर्धा हुने। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हौस् त, नमस्कार।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
1: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
2: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
3: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाथ पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
4: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
5: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: कृषि मन्त्र नार्ट सँग।
5: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएन को साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा धेरै ठूलोदेखि अति धेरै पानी पर्ने सम्भावना। बागमती प्रदेशको एक दुई स्थानमा ठूलो पानी पर्ने। पश्चिम नेपालमा बाढ़ी र पहिरोको जोखिम।
1: पहाड़ी क्षेत्रमा कुरा गर्दाखेरि पहिरोको जोखिम छ। पहाड़ी कमजोर भिरालो जमिनमा जति पनि बस्तीहरू छन्, आम सर्वसाधारण चाहिँ आजको रात र भोलि उच्च सतर्कताका साथ बस्नुपर्नेछ।
0: विदेशमा रहेका नेपालीको मताधिकार बारे सरोकारवालासँगको संवादमा निर्वाचन आयोग। प्रधानमन्त्री बालेन स्वदेश फिर्ता, अमेरिका भ्रमण उपलब्धिमूलक रहेको सरकारको दावी।
2: भोटेपछि विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताउनु भएको थियो।
0: कांग्रेस संस्थापन र इतर पक्ष समानान्तर महाधिवेशनको तयारीमा। 13 देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी दिन संसदीय समितिको आह्वान। 3 महिनामा मध्य प्रदेशबाट 27 करोड़ भन्दा बढ़ीको अवैध सामान बरामद।
3: रणनीति अन्तर्गत मध्य प्रदेशमा स्वास्थ्य प्रहरी बलले उच्च निगरानी गरिरहेको छ। सीमा सुरक्षा र सहजीकरणतर्फ समेत स्वास्थ्य प्रहरी बलले काम गर्दै आइरहेको छ।
0: र एसियाड क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा, सेमी फाइनलका लागि श्रीलंकासँग प्रतिस्पर्धा गर्ने। भूटानी क्रिकेट टोलीले पोखरामा 4 अभ्यास खेल खेल्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालले पछिल्ला दशकमा महत्वपूर्ण राजनैतिक परिवर्तनहरू हासिल गरेको छ। गणतन्त्र, संघीयता, समावेशिता र लोकतान्त्रिक अधिकारका क्षेत्रमा भएका उपलब्धि नेपाली राजनैतिक इतिहासका महत्वपूर्ण उपलब्धि र घटनाहरू हुन्। तर राजनैतिक परिवर्तनको उपलब्धि नागरिकको दैनिक जीवनमा अनुभूत हुन नसक्दा व्यवस्था परिवर्तनले मात्रै अवस्था परिवर्तन हुँदैन भन्ने नागरिकलाई लाग्न थालेको छ। यस विषयमा सरोकारवाला निकायले समयमा नै ध्यान दिन आवश्यक छ।
5: आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी तथा मधेस र बागमती प्रदेशको एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेकाले नदी किनार र डुबान भइरहने क्षेत्रका नागरिकले उच्च सतर्कता अपनाउनु पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा अति ठूलो पानी पर्ने सम्भावना छ। मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ। सीआईएनसँग कुरा गर्दै मौसमविद सञ्जीव अधिकारी,
6: आज रातिको लागि पनि मधेस, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशको तराई भूभागमा चाहिँ अलिक ठूलो हावाहुरी चल्न सक्ने सम्भावना छ। र भोलि दिउँसो भइसक्दाखेरि चाहिँ यो जुन गण्डकी, लुम्बिनी प्रदेशतिर पनि धेरै हदसम्म वर्षाको गतिविधि कम भइसक्छ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मात्रै वर्षाको गतिविधि चाहिँ अलिक बढी हुन सक्ने देखिन्छ। र हावाहुरीको कुरा गर्नुपर्दाखेरि पनि भोलि दिउँसोको लागि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा थोरै ठाउँमा मात्रै हावाहुरीको सम्भावना छ। भोलि दिउँसो चाहिँ कतै पनि यस्तो धेरै भारी, अति भारी वर्षाको सम्भावना छैन। सुदूरपश्चिम प्रदेशमा मात्रै थोरै ठाउँमा अनि यो गण्डकी, लुम्बिनी, कर्णालीमा हिमाली पहाड़ी भूभागमा एक दुई ठाउँमा चाहिँ भारीसम्मको वर्षा हुन सक्छ।
5: सम्भावित जोखिमलाई ख्याल गरेर स्थानीय प्रशासनले सुदूरपश्चिम प्रदेशका पहाड़ी जिल्लाहरूमा गाड़ी चलाउन रोक लगाएका छन्। कैलाली र कञ्चनपुर बाहेक सुदूरपश्चिमका सातवटै पहाड़ी जिल्लामा आज बिहान 7 बजेदेखि भोलि बिहान 7 बजेसम्मका लागि छोटो तथा लामो दूरीका कुनै पनि गाड़ी चलाउन नपाइने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन्। ट्राफिक प्रहरीले सूचना थाहा नपाएर पहाड़तर्फ गएका गाड़ीलाई बीच बाटोबाट फर्काएको छ। बीच अस्ति बिहिबारदेखि भइरहेको लगातारको वर्षाका कारण आएको बाढ़ी र पहिरोले यातायात क्षेत्र अस्तव्यस्त बनेको छ। पश्चिम नेपालमा बाढ़ी र पहिरोको जोखिमका बारेमा सीआईएनसँग कुरा गर्दै बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुली,
7: देशको मध्य क्षेत्रमादेखि पश्चिम क्षेत्रसम्म, सुदूरपश्चिम क्षेत्रसम्मै वर्षा भइराखेको छ। कतै हल्का वर्षा छ, कतै मध्यम छ, कतै भारी वर्षा पनि भइरहेको अवस्था छ। यो क्रम मुख्यत पश्चिमी क्षेत्रमा भोलिसम्मै जारी रहने देखिन्छ। अहिले यतिखेर काठमाडौँ उपत्यकामा पनि वर्षा भइरहेको छ। ठुलो जोखिम हुने गरी वर्षा भइसकेको अवस्था चाहिँ होइन, तर रातिसम्म केही वर्षा भइराखेको कारणले नदीको छेउछाउ चाहिँ कोरिडोरको क्षेत्रमा अलिकति सतर्कता जरुरी छ। उच्च जोखिम भने छैन। नारायणी नदी जलाधारमा अहिले यतिखेर पानी परिरहेको छ र हिजोदेखि नै परिरहेको हो र नारायणी नदीमा आज बिहानैदेखि सतर्कताभन्दा माथि सबाडी र अहिले खतराको तहको नजिक पनि छ र सुस्ता क्षेत्रमा डुबान भएको र त्यहाँ उद्धार भइसकेको भन्ने जानकारी पनि छ र त्यहाँको जोखिम चाहिँ भोलि बेलुकासम्म नै रहने देखिन्छ। तिनाउ, पाणगंगा, बबई, पश्चिम राप्ती लगायत सबै नदीहरूमा बहाव चाहिँ सतर्कता नजिक छ, सतर्क रहनुपर्नेछ आज र भोलि। कर्णालीमा पनि भोलि र पर्सीलाई सतर्कता रहनुपर्ने आवश्यकता छ। कर्णालीमा बहाव बढ़िरहेको छ, सतर्कताको त नजिक पुग्ने सम्भावना छ आज राति। भने महाकालीमा चाहिँ त्यति ठूलो बाढ़ी छैन, तर पनि छेउछाउ सतर्कताको खाँचो छ। पहाड़ी क्षेत्रमा कुरा गर्दाखेरि पहिरोको जोखिम छ। पहाड़ी कमजोर भिरालो जमिनमा जति पनि बस्तीहरू छन्, आम सर्वसाधारण चाहिँ आजको रात र भोलि उच्च सतर्कताका साथ बस्नुपर्नेछ। कहीँ कतै पहिरोको जोखिम देखिएमा, धाजा फाटेमा, रूखहरू कोल्टिएमा, ठूलो आवाजहरू आएमा तुरन्तै नजिकैको सुरक्षित ठाउँतर्फ जानुपर्ने हुन्छ।
5: बाढ़ी र पहिरोका कारण राष्ट्रिय राजमार्ग तथा सड़कहरूको पछिल्लो अवस्था विवरण अनुसार सातवटा राजमार्ग र अन्य सड़क अवरूद्ध छन्। पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति राजमार्ग, सिद्धिचरण राजमार्ग, मध्य पहाड़ी राजमार्ग, काली गण्डकी करिडोर, बागलुङ बेनी सड़क, तमोर करिडोर, मूलघाट फिदिम, राप्ती राजमार्ग, कर्णाली राजमार्ग, भालुवाङ चकचके लिवाङ सड़क अवरूद्ध रहेको प्रहरीले जनाएको छ। सुस्ता गाउँपालिका पाँच सुस्ता स्थित नारायणी नदीमा आएको बाढ़ी स्थानीय थारू टोलमा प्रवेश गरेको छ। नेपाली सेना सशस्त्र प्रहरी बल लगायतको सक्रियतामा डुबानमा परेका 25 जना स्थानीयवासी र केही चौपाईहरूको उद्धार गरी सोही ठाउँमा रहेको होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी भएर प्रधानमन्त्री बालिन शाह आज स्वदेश फर्किनु भएको छ। प्रधानमन्त्री शाहलाई स्वागत गर्न कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डाक्टर सोरिम वाग्ले, गृहमन्त्री सुधन गुरूङ र संस्कृति नागरिक तथा उड्डयन मन्त्री खड्गराज पौडेल विमानस्थल जानुभएको थियो। महासभामा सहभागी हुन गएको मंगलबार साँझ अमेरिकाको न्यूयोर्क जानुभएका प्रधानमन्त्री शाह भ्रमण सकेर आज फर्किनु भएको हो। प्रधानमन्त्री शाहको भ्रमणबारे जानकारी गराउन विमानस्थलमा परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गरेको थियो। परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेश प्रसाद ढकालले महासभामा नेपालको सक्रिय र सफल सहभागिता रहेको बताउनुभयो।
2: जलवायु मुद्दामा संयुक्त राष्ट्र संघ नेपालसँग एकबद्ध रहेको जनाउनु भएको थियो। प्रधानमन्त्री शाहले नेपाल प्रतिको सद्भावका लागि महासचिव गुटरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि बधाई दिनुभएको थियो। भोटेकोशी विपदबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताउनु भएको थियो। सम्मान्य प्रधानमन्त्रीज्यूले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बानीसँग समेत भेटवार्ता गर्नुभएको थियो। भ्रमणका विषयमा परराष्ट्र मन्त्रालय तथा न्यूयोर्क स्थित नेपाली स्थायी नियोगले जारी गरेका प्रेस विज्ञप्ति तथा सामाजिक सञ्जाल मार्फत जानकारी प्राप्त गर्नुभएकै छ।
5: नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले उम्मेद्वारहरूसँग 15 महाधिवेशन निर्वाचन निर्देशिकामा तोकिएको शुल्क भन्दा बढ़ी रकम नलिन निर्देशन दिएको छ। जिल्ला निर्वाचन समितिले निर्देशिकाका विपरीत उम्मेद्वारी मनोनय शुल्क लिएको गुनासो आएको भन्दै समितिले तोकिएको शुल्क बाहेक अतिरिक्त कुनै पनि रकम नलिन निर्देशन दिएको हो। सीआईएनसँग कुरा गर्दै कार्यवाहक मुख्य सचिव कृष्ण दुलाल,
8: आज केन्द्र निर्वाचन समितिले तोकिएको समय तालिका अनुसार आज प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको निर्वाचनको कार्यतालिका थियो। बाढ़ी पहिरोको कारणबाट ठूलो पानी आउँछ, बाढ़ी आउँछ भनेर मौसमको कारणले गर्दा हामीले हिजो नै एउटा नेपाली कंग्रेसको केन्द्र निर्वाचन समितिले निर्णय गरेर सम्बन्धित जिल्लाका जिल्ला सभापति, प्रतिनिधि सभाका सभापति, क्षेत्र सभापति र नेता गणहरूसँग सल्लाह र समन्वय गरी प्रकोपको आधारमा निर्वाचन हुन सक्ने नसक्ने सम्बन्धित जिल्लाका निर्वाचन अधिकृतले निर्णय गरी सिफारिश गरी केन्द्रमा पठाउने र केन्द्रमा निर्णय गर्ने भन्ने किसिमको निर्वाचन समितिले निर्णय गरेको छ।
5: पछिल्लो 3 महिनाको अवधिमा सशस्त्र प्रहरी बल नेपालले मध्य प्रदेशबाट झण्डै 27,85,00,000 बराबरको अवैध किराना सामान, लत्ता कपड़ा, सुर्ती जन्य पदार्थ, इलेक्ट्रोनिक्स, हार्डवेयर, मोटर बोट, पर्स तथा कस्मेटिक लगायतका सामान बरामद गरेको छ। सशस्त्र प्रहरीले उक्त सामान ओसार पसारमा संलग्न 10,22,00,000 भन्दा बढ़ी मूल्यको सवारी साधन समेत नियन्त्रणमा लिई भन्सार दाखिला गरेको सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले सीआईएनसँग बताउनुभयो।
3: मध्य प्रदेशका सिमानागाबाट हुन सक्ने अवैध चोरी निकासी पैठारीलाई नियन्त्रण गर्नको लागि स्वास्थ्य परिबल सक्रियताका साथ लागेको छ। फलस्वरूप पछिल्लो 3 महिनामा मध्य प्रदेशबाट मात्रै 27,85,00,000 भन्दा बढ़ीको अवैध सामान बरामद गरिएको छ र सोही अवधिमा सिमानागामा हुन सक्ने लागू औषध असर पसारलाई समेत उच्च निगरानीमा राख्दै आइएको छ र पछिल्लो समयमा यही 3 महिनाको अवधिमा ब्राउन सुगर 193 ग्राम, चरस 9 किलो 500 ग्राम र गाँजा 1,606 किलो भन्दा बढ़ी बरामद भएको छ। 5 टन भन्दा बढ़ी हतियार बरामद भएका छन्। पछिल्लो समयमा तस्करलाई सुख नदिने र आम जनतालाई दुःख नदिने रणनीति अन्तर्गत मध्य प्रदेशमा स्वास्थ्य परिबलले उच्च निगरानी गरिरहेको छ। सीमा सुरक्षा र सहजीकरणतर्फ समेत स्वास्थ्य परिबलले काम गर्दै आइरहेको छ।
5: सोही अवधिमा 30,00,000 भन्दा बढ़ी रूपियाँ बराबरको 1,101 क्युफिट काठ बरामद गर्नुका साथै 102 ग्राम चाँदी समेत बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। संसदीय सुनवाई समितिले विभिन्नतिर देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ। आज सार्वजनिक सूचना निकालेर समितिले प्रस्तावित व्यक्तिहरू नियुक्तिका लागि उपयुक्त नभएको लागेमा स्पष्ट आधार प्रमाण सहित उजुरी दिन आग्रह गरेको हो। इच्छुक व्यक्तिले 10 दिनभित्र संघीय संसद सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा रितपूर्वक उजुरी दर्ता गराउन सक्नेछन्। सरकारले भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, अमेरिकाका लागि चिरञ्जंग थापा, बेलायतका लागि गौरव शमशेर, जंगबहादुर राणा र जर्मनीका लागि सरू जोशीलाई सिफारिश गरेको छ। साझा खबरमा अब खेल खबर। जापानमा जारी 20 औं एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा पुगेको छ। वर्षाका कारण जापान विरूद्धको आजको खेल रद्द भएपछि नेपाल 3 अंकसहित नेपाल समूह 1 को विजेताका रूपमा अन्तिम 8 मा पुगेको हो। नेपालले मंगलबार श्रीलंकासँग सेमी फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। हिजो नेपालसँग 5 विकेटले पराजित भए पनि अघि बढ़ेको अफगानिस्तानले भारतसँग क्वार्टर फाइनलमा खेल्नेछ। समूहमा नेपालको 3, अफगानिस्तानको 2 र प्रतियोगिताबाट बाहिरिएको जापानको 1 अंक जोड़्यो। र आईसीसी पुरूष टी20 विश्वकप एसिया छनौटको तयारीमा रहेको भूटान राष्ट्रिय क्रिकेट टोलीले पोखरामा 4 अभ्यास खेल खेल्ने भएको छ। आज बिहान काठमाण्डु आइपुगेको भूटानी टोली गण्डकी प्रदेश क्रिकेट संघका सचिव सुमन राज कार्कीले स्वागत गरेका थिए। गण्डकी प्रदेश क्रिकेट संघको आयोजना तथा नेपाल क्रिकेट संघ क्यानको सहयोगमा हुने अभ्यास खेल मध्ये भूटानले शुरूआती 2 खेल गण्डकी 11 विरूद्ध खेल्नेछ। त्यसपछि 2 खेल क्यान 11 विरूद्ध हुनेछ। 11 विरूद्ध बताइएको छ।
0: सन्तोषी रावल भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा मौसमी रुघाखोकीको जोखिम र बच्ने उपाय।
9: अब संक्रमित व्यक्ति छ होइन, उसलाई चाहिँ अब आँच्यो आउँछ भने आफ्नो कुहिलोले यसरी गर्ने, त्यसले गर्दा चाहिँ छिट्टाबाट अरू मान्छेमा सर्ने सम्भावना कम हुन्छ।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। चाडबाड नजिकै गर्दा बजार अनुगमन प्रभावकारी बनाउन माग, उपभोक्ता बढ़ी सचेत हुनुपर्ने लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
10: क्यासको फिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहाल, अहिले फेरि ढिलो होला नि।
12: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
11: ओहो, तिमी त घरको खाने भएछौ नि।
13: के को सरसल्लाह हो दुईजनाको?
12: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
13: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
11: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
13: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
14: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा छलफल चलाइरहेको जनाएको छ। विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने सवालमा प्रमुख आयुक्त मानबहादुर कार्की सहितका पदाधिकारीले सरोकारवाला एवं जानकारहरूसँग छलफल गरिरहेको आयोगको भनाई छ। आयोगले सम्बन्धित मुलुकमा रहेका नेपाली नागरिकको संख्या, मतदाता नामावली संकलनको सम्भावित प्रक्रिया, मतदानको सम्भावित विधि तथा निर्वाचन संचालनमा कूटनीतिक नियोगको भूमिकाबारे विचार विमर्श गरिरहेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले सीआईएनसँग बताउनुभयो। लेन्दी खोलाबाट भोटिकोशी त्रिशुली नदीमा मिसिएको विनाशकारी बाढ़ीले नुवाकोट र रसुवामा तहस नहस तथा जनधनको क्षति पुर्याएको आज एक महिना पूरा भएको छ। बाढ़ीले क्षति पुर्याउने क्रममा देवीघाटको वृद्धाश्रममा समेत क्षति पुर्याएको छ भने 1,000 भन्दा बढ़ीको मृत्यु भएको छ भने 5,000 भन्दा बढ़ी अझै बेपत्ता छन् र भग्नावशेषको रूपमा परिणत भएका कतिपय बस्तीहरूमा सरकारले अझ पुनर्निर्माणको लागि काम गर्नुपर्ने माग पनि उठिरहेको छ। कतिपय स्थानमा पुनर्निर्माणमा तीव्रता नदिइएकोमा नागरिकहरूले गुनासो पनि गरिरहेको रेडियो भैरवी नुवाकोटले खबर पठाएको छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
16: आज पनि देशका विभिन्न ठाउँमा पानी परिरहेको छ। रसुवा भोटेकोशी बाढ़ी प्रभावित जिल्लाहरूमा आज बेलुका र भोलि दिउँसोको मौसम कस्तो रहला? मौसमविद डेभिड ठकाल।
17: त्रिशुली भोटेकोशी बाढ़ीले प्रभावित जिल्लाहरू विशेष गरी रसुवा, नुवाकोट र रादिङमा आज पनि दिउँसोको तुलनामा साँझ या राति चाहिँ वर्षा अलिकति बढ़ने जस्तो देखिन्छ भने यो वर्षाको गतिविधि भोलि दिउँसो पनि अलिकति रहने र चाहिँ लगातार वर्षाको सम्भावना कम देखिएको छ, छेडिक वर्षाको सम्भावना देखिएको छ भने भोलि रातिबाट चाहिँ बिस्तारै मौसममा सुधार हुने जस्तो देखिन्छ। आज रातिको लागि चाहिँ विशेष गरी चितवन, गोर्खा, धादिङ, तनहु आसपासका क्षेत्रहरूमा चाहिँ एक दुई स्थानहरूमा चाहिँ भारी वर्षाको सम्भावना पनि देखिएको छ। यो वर्षाको क्रम चाहिँ भोलिको रातिबाट चाहिँ क्रमिक रूपमा सुधार हुँदै जाने जस्तो देखिन्छ।
16: रसुवा भोटेकोशी बाढ़ी प्रभावित जिल्लाहरूमा आज बेलुका र भोलि दिउँसो पानी पर्ने सम्भावना रहेको बताउँदै हुनुहुन्थ्यो मौसमविद डेभिड ठकाल। मौसमको फेरबदलसँगै रुघा खोकी र ज्वरोको लक्षण देखिन सक्ने चिकित्सकहरूले बताएका छन्। रुघा खोकी लाग्न नदिन के गर्ने? सशस्त्र प्रहरी अस्पतालका डाक्टर अरूण कुवर।
9: अहिलेको समयमा मौसमी रुघा खोकी चाहिँ अलि धेरै नै बढेको छ। यसबाट बच्नले अब अरू संक्रमित व्यक्तिबाट टाढा रहनुपर्छ। त्यसको लागि मास्कहरू लाउने, अलि दूरी मेन्टेन गर्ने, रुघा खोकी लागिसकेको मान्छेहरूले चाहिँ औषधिहरू सेवन गर्नुपर्छ। ज्वरो आएको छ भने ज्वरो सम्बन्धी औषधिहरू, पोसिलो खाना खानु पर्यो, झोलिलो पदार्थ त्योहरूको मात्रा बढाउनु पर्यो, अरू भनेको नियमित व्यायामहरू एक्सर्साइजहरू कन्टिन्यू गरेर राख्नु पर्यो, हातहरू धुनुपर्छ, सफा पानीहरू खानुपर्छ र खानाहरू पनि दूषित चाहिँ खानु भएन। खोकी अहिलेको समयमा भनेको हामीले ड्रपलेट इन्फेक्सन भन्छौँ, त्यो भनेको हामीले आँच्यो गर्दा खोकी गर्दा होइन हाम्रो नाकबाट निस्किने फ्लुइडहरूमा त्यही ब्याक्टेरिया भाइरसको कणहरू हुन्छ, त्यो चाहिँ अर्को मान्छेले श्वासप्रश्वास लिँदा उसकोमा सर्ने हुन्छ। त्यसै कारणले मास्क लगायो भने त्यहाँबाट जोगिन सकिन्छ। मास्क भएन भने अब संक्रमित व्यक्ति छ होइन उसलाई चाहिँ अब आँच्यो आउँछ भने आफ्नो कुहिलोले यसरी गरेर गर्ने, त्यसले गर्दा चाहिँ छिट्टाबाट अरू मान्छेमा सर्ने सम्भावना कम हुन्छ। आफूसँग पर्सनल युज गर्ने रुमालहरू त्यो युज गर्न सकिन्छ। रुवा खोकी लाग्दा ज्वरो आउने, शरीर दुख्ने, मांसपेशी दुख्ने, आँखाको गिडीहरू दुख्ने, नाकमा धेरै सिङ्गान बग्ने, घाँटीहरू दुख्ने, धेरै छिटो छिटछिट पसिना आउने, यिनीहरू नै सामान्य लक्षणहरू यिनीहरू नै हुन्। ज्वरोको लागि हामीले घरमा हुने प्यारासिटामोल सकी खाने, धेरै नै ज्वरो छ भने पानी पट्टी गर्ने, झोलिलो खाना खाने, धेरै नै ज्वरो भएमा ज्वरो नघटेमा श्वास प्रश्वासमा धेरै गाह्रो भएमा, बान्ताहरू भएमा, शरीर काट्ने होइन समस्याहरू भएमा त्यतिखेर अस्पताल पुगिहाल्नुपर्छ। नुवाकोटको तल्लो पिपल टार स्थित आयुर्वेद अस्पतालमा सेवा दिइराखेका छौँ हामीले। नुवाकोटको क्षेत्रमा जति होल्डिङ सेन्टर छ त्यहाँ पनि सानो मेडिकल टिमहरू हुनुहुन्छ। अर्को भनेको हामीले मोबाइल टिममा गस्ती गरेर सामान्य उपचार गरेर ठिक हुने बिरामीहरूले त्यहाँ उपचार गर्ने, थप उपचार चाहिएमा, थप इन्भेस्टिगेसनहरू चाहिएमा त्यो व्यक्तिलाई चाहिँ हामीले यहाँ आयुर्वेद अस्पताल र आयुर्वेद अस्पतालमा नहुन सक्ने खण्डमा काठमाडौँ अस्पतालमा रिफर गर्ने गरेको छ।
16: उमालेको वा फिल्टर गरेको पानी खाइरहन, रुघाखोकी लागेको मानिसले मास्क लगाउन, अलिक टाढै बस्न अनि धेरै ज्वरो आए नजिकको स्वास्थ्य चौकीमा जान सुझाव दिँदै हुनुहुन्थ्यो डाक्टर अरूण कुवर। नुवाकोटको विदुर नगरपालिकाले बाढ़ी प्रभावित बसिरहेको ठाउँबाट दिनदिनै फोहोर संकलन गरिरहेको छ। कोठा भाँडामा बस्नेहरूका लागि चाहिँ फोहोर राख्न चोक चोकमा डस्टबिन छन् अनि सरकारी र निजी घरहरूको फोहोर लिने बार सहितको समय तालिका तोकिएको छ।
18: बाँडाको चौतारामा सर्यो, पिपलटारमा सरेको छ, त्यसमा चाहिँ हामीले माइकिङ गर्दै जान्छौँ र होल्डिङ सेन्टरको फोहोरहरू चाहिँ डेली जसो निकाल्छौँ। होल्डिङ सेन्टरमा चाहिँ बढी बच्चाहरू प्याकेटका सामानहरू खाने हुँदाखेरि त्यहाँ बढी फोहोर चाहिँ उत्पादन हुन्छ। अनि हामीले चाहिँ पहिला कुहिने फोहोर जस्तो भातहरू भयो, घरमा खाने दाल अन्नहरू चाहिँ कुहिने फोहोरहरू चाहिँ पहिलाका खोलाका किनारहरूमा चाहिँ बङ्गुर पालनहरू थिए, ती बङ्गुर पालनका मान्छेहरूले जति फोहोर लिएर जान्थ्यो भने अहिले त्यो सम्पूर्ण बङ्गुर पालन व्यवसायहरू चाहिँ यहाँबाट पलायन भयो। पलायन भएपछि जनावरले खाने कुराहरू पनि हामीले फोहोरमा गर्ने हो। अहिले शनिबार पनि हामी होल्डिङ सेन्टरका फोहोरहरू उठाइरहेको छौँ। पब्लिकका फोहोरहरू र सरकारी अफिसका फोहोरहरू चाहिँ तालिका अनुसार हुन्छ भने होल्डिङ सेन्टरका फोहोरहरू चाहिँ हामी डेली नै उठाइरहेको छौँ। कसैको घरको एउटा फ्ल्याटमा या रुममा बस्नु भएको छ भने तपाईँको त्यो रुमभित्र चाहिँ फोहोर बढी उत्पादन हुन्छ भने तपाईँले चोकमा जस्तो संगम चोक भयो, मेन मेन चोकहरूमा चाहिँ डस्टबिन राखिदिएको छ। विदुर नगरपालिका वा साझेदार संस्था या कुनै स्कूलहरूले जिल्ला वन कार्यालयले यिनीहरूले चाहिँ डस्टबिन राखिदिएको छ। फोहोर डस्टबिनमा लगेर राखिदिनुहोस्। डस्टबिनमा लगेर राखेपछि त्यो फोहोर चाहिँ हाम्रो डेली जस्तो विदुर नगरपालिकाले प्रायः जस्तो डेली उठाएको हुन्छ। सार्वजनिक स्थानमा लगेर फोहोर नफालिदिनु होला।
16: विदुर नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने जिम्मा पाएको क्लिन द नेपालका प्रतिनिधि रामहरि रिमाल, तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। उपभोग्य वस्तु खरिददेखि उपभोगको समयमा सजग हुनुपर्ने,
19: 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ,
0: बजार अनुगमन प्रभावकारी बनाउन सरोकारवालाको माग, रिपोर्ट लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, Wi-Fi 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। दशैं लगायतका चाडपर्व नजिकै गर्दा मासु र अन्य खाद्य पदार्थको माग पनि बढ्छ। बजार अनुगमन त्यति प्रभावकारी नभएकाले यस्तो बेला अस्वस्थकर मिसावट भएका खाद्य वस्तु र मासुको असुरक्षित भण्डारणबाट जोगिनको लागि उपभोक्ताको भूमिका महत्वपूर्ण हुन्छ।
19: म पनि एउटा उपभोक्ता कर्मीको हिसाबले पनि म के भन्छु भने ग्यास नभएको होइन, ग्यास छ, तर कुरो के छ भने व्यवसायहरूले सिन्डिकेट गरेर एकै दिनमा एकै रातमा तपाईँको 1.5 अर्ब रुपियाँसम्म कमाउँछन् एउटा सिलिन्डर 150 रुपियाँमा बिक्री गर्दाखेरि।
21: राष्ट्रिय उपभोक्ता मञ्च बागमती प्रदेशका उपाध्यक्ष मनोज थापा, बजारमा उपभोक्ताले सचेत भएन भने ठाउँ ठाउँमा ठगिनुपर्ने र अस्वस्थ कुराहरू खानुपर्ने अवस्था रहेको बताउँदै,
19: 5 ड्रम तोरीको तेल 200 लिटरको 5 ड्रम भनेपछि 1000 लिटर भयो, 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ,
21: घिउ नौनीमा मिसावट, दहीमा मिसावट, अन्नमा मिसावट, जताततै स्वास्थ्यका लागि घातक हुन सक्ने वस्तुको मिसावट कसरी बस्ने,
19: यस्तो त नि मिसावट छ तपाईँको, त्यस सारलाई त भने त बच्चाहरूलाई दिँदै नदिनुहोस् भन्छु म त है आफ्नो छोराछोरीहरू। यहाँ
21: खाद्य वस्तुको मूल्य र गुणस्तर दुवैमा ठगी हुने गरे जस्तै माछा मासुको अवस्था पनि त्यस्तै छ। नेपाल पशु चिकित्सा परिषदका अध्यक्ष डाक्टर हेमराज अवस्थी चाडपर्वको बेलामा पशु रोज्दा र मासु किन्दादेखि नै सावधानी अप्नाउनु पर्ने र वध गरिसकेपछिको सरसफाईमा विशेष सचेत हुनुपर्ने बताउनुहुन्छ।
1: त्यही झिङ्गा कहाँ कहाँ पुगेर त्यही मासुमा आउँदो होला, हामी त्यही चरणमा छौँ। म अहिले पनि भनिरहेको छु कि हामी खुल्ला दिशा पिसा वास भनिरहेछौ नि, मासु जहाँ चयन कार्यान्वयन वासकै एउटा निरन्तरता हो। यदि अस्वस्थ मासु या रोगी पशुको चाहिँ नि मासु सेवन गरियो भने जुनोटिक रोगहरू जस्तो हामी टिबी भन्छौँ, बोभाइन ट्युबरकुलोसिस सर्छ, ब्रुसेलोसिस भन्ने होइन, अर्को अब प्यारासाइटको कुरा गर्नुहुन्छ भने ट्राइसिनेला स्पाइरालिस होइन त्यो छ, टेपवर्म्सहरू टेनिया स्पेसिसका जति पनि टेनिया मल्टिसेप्स भन्छौँ, टेनिया सोलियम, टेनिया सेजिनेटा होइन, यस्ता प्रकारका सिस्ट बनाएका चाहिँ नि प्यारासाइटहरू सर्ने धेरै सम्भावना।
21: विषाक्तता तथा विभिन्न रोगको जोखिमबाट बस्दै स्वच्छ र सुरक्षित मासु उपभोगमा उपभोक्ता सचेत हुनुपर्ने अवस्था छ। त्यसमा सरोकारवालाले पनि जोड़ दिनुपर्दछ, अनुगमनलाई चुस्त दुरुस्त बनाउनु पर्दछ।
1: खसी काट्ने मान्छेको लागि छुट्टै भाग एउटा कसमली मोलेर दिने चलन छ, त्यो त जसले त्यो खान्छ अझ रगत पनि खाने चलन कहीँ कहीँ त, त्यो एकदमै ब्याड हो होइन। त्यसकारण त्यो खाँदाखेरि काँचो मासु खाँदाखेरि प्यारासाइटको ब्याक्टेरियाको विभिन्न प्रकारले हामी चाहिने जोखिममा जाने, हामीलाई रोगको जोखिम भएको हुनाले पकाएर उमालेर एकदमै राम्रो 70 डिग्री 100 डिग्रीमा वान्स पुगेको मासु मात्रै खाने बानी बसाल्नुपर्छ। काँचो खानु हुँदैन, भुटेर खानुपर्छ, पकाएर खानुपर्छ।
21: गुन्द्रुक, ढिँडो, सिस्नु, कोदो र फापर जस्ता स्थानीय तथा परम्परागत पोषणयुक्त खानेकुराको प्रयोग घट्दै गएको र पिज्जा, बर्गर तथा इनर्जी ड्रिंक जस्ता बजारिया वस्तु प्रयोग हुने र ती वस्तुहरूमा विभिन्न हानिकारक तत्वहरू मिसाएको अवस्था छ। यस्ता वस्तुहरूलाई रोक्ने र स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने काम स्थानीय पालिकाले गर्नुपर्दछ। प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्मा
4: र हामी खाद्य सुरक्षाका हिसाबले त्यो जो हाम्रो फाँड छ अब कसरी त्यसलाई कृषि योग्य बनाउने, कसरी आवासीय घटाउने भन्नेमा लागिरहेका छौँ। देशभरि जग्गा वर्गीकरणको अभियान चलिरहँदा धेरैले गरिसक्दा हामी अहिले पनि हाम्रा नागरिकबाट गाली खाएर पनि अहिले पनि हामी सकिरहेका छैनौँ कि, अब बीचमा लगेर घर बनाइदिनु भएको छ, उहाँको जग्गा हो, अब त्यसलाई आवास दिन पर्यो, त्यसलाई आवास दिँदा त्यसको छेउको कित्ता कसरी छुट्याइदिने, त्यो बडो जन्जालयुक्त चिज भइरहेछ हाम्रा लागि। त्यो फाँटलाई बचाएर सकेसम्म धेरै कृषि योग्य बनाउन पाए हुन्थ्यो भन्नेमा हामी लागिरहेका छौँ।
21: बजार अनुगमन, नियमन र कार्यवाहीको अधिकार स्थानीय तहमा भएकाले त्यस अनुसारको अभ्यास गर्ने दायित्व पालिकाले निर्वाह गर्नु नै पर्दछ।
4: स्थानीय सरकार सञ्चालन ऐनले के भन्छ भने तिमीहरू बोलियो भन, 10 करोड़ भन्दा तल हुने गाउँपालिकाले हजुरहरूले नगरपालिकाले पनि हजुरहरूले भनेका सोचेका जस्ता अपेक्षा कसरी पूरा गर्न सक्छ? हाम्रो खास समस्या यहाँ हो खानेपानीको, यहाँ ट्याङ्की बनाउँदै गर्दा यसको सुरक्षा कोषको पनि राख है, यो मर्मसम्हार कोषको पनि व्यवस्था गर है, प्युठानको एउटा गाउँपालिकाले गरेको राम्रोलाई अर्को गाउँपालिका वा नगरपालिकाले रिप्लिकेट गरौन भन्दाखेरि त्यसलाई फेरि यो त अर्का कपी गर्यो, यसको इनोभेटिभनेस त रहेन भन्ने खालको यो प्रकारको चिजलाई घटाउँ।
21: ललितपुरमा रहेको नोबेल कलेजमा जनस्वास्थ्य विषय अध्ययन गरिरहेका विद्यार्थी चन्दन शाह पनि खान नजानेर कुपोषण धेरै हुने गरेको, त्यसैले पोषणको बारेमा धेरै भन्दा धेरै छलफल गर्नुपर्ने बताउनुहुन्छ।
22: ग्रामीण क्षेत्रमा त अब के के भन्छ, अब खान नपाएर, खान नजानेर पनि भनौँ, नजानेर त्यहाँ अब कुपोषण भएर जान्छ। तर अर्कोतर्फ के हुन्छ, यता शहरी क्षेत्रमा अब हामीले भनौँ जङ्क फुडको बढी सेवन होइन, अनि खानपिन नमिलेर ओबिसिटीदेखि लिएर अरू अरू रोगहरूको निम्त्याउँछ, त्यही भएर हामीले डबल बर्डन अफ डिजिज भन्छौँ। अनि त्यो कुरा अहिले हामीले अब एज अ पब्लिक हेल्थको सेक्टरको कुरा गर्दाखेरि यो आज हामीले च्यालेन्जेसको रूपमा भइरहेको छ है। अब त्यो कुरालाई अब हामीले च्यालेन्जेस भएको छ, तर एज अ नीतिगत कुरा गर्दाखेरि यसलाई हामीले अब जस्तै अब पोलिसी र पोलिसी बनाउँदाखेरि अब दुईटै पाटो हेर्नु पर्यो हामीले।
21: चाडपर्वका बेलामा खाद्य सामग्री खरिद गर्दा त्यसको गुणस्तर, म्याद, भण्डारण र स्वच्छतामा जति ध्यान दिनुपर्दछ त्यति नै त्यसको उपभोग गर्ने र केसँग मिसाउने, केसँग नमिसाउने, कुन समयमा खाने भन्ने बारेमा पनि विशेष ध्यान दिनुपर्दछ। चाडपर्वका बेलामा जथाभावी खाने बानीले तत्कालीन मात्र नभई दीर्घकालीन रूपमा समेत स्वास्थ्यमा असर पर्न सक्ने भएकाले सबैले सचेतना अपनाउनु पर्दछ। दीपक आचार्य, सीआईएन, काठमाडौँ।
0: आज राति गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा धेरै ठूलोदेखि अति धेरै पानी पर्ने सम्भावना छ। बागमती प्रदेशको एक दुई स्थानमा पनि ठूलो पानी पर्नेछ। पश्चिम नेपालमा बाढ़ी र पहिरोको जोखिम रहेकाले भोलि साँझसम्मै सावधानी अप्नाउन मौसमविदहरूले अनुरोध गरेका छन्। विदेशमा रहेका नेपालीको मताधिकारबारे सरोकारवालासँगको संवादमा निर्वाचन आयोग छ। प्रधानमन्त्री बालिन आज स्वदेश फर्कनुभयो। अमेरिका भ्रमण उपलब्धिमूलक रहेको सरकारले दावी गरेको छ। कांग्रेस संस्थापन र इतरपक्ष समानान्तर महाधिवेशनको तयारीमा जुटेका छन्। 13 देशका लागि प्रस्तावित राजदूत विरूद्ध उजुरी दिन संसदीय समितिले आह्वान गरेको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 11 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई लील प्रकाश चन्द पनि विदा हुन्छ। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
2: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ. यस्तो अवस्थामा किसानले के गर्ने?
3: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ. यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ. पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ.
4: पशुको दाना पानी. पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्. भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन. पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ. दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ. पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्.
2: पशु स्वास्थ्य. भागुते, चरचरे, लम्पी स्किन, पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ.
4: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश.
5: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि.
6: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
5: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि.
6: नेपाली पात्रो अब तपाईँको मोबाइलमा.
7: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ.
8: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
7: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो. तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ.
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ.
7: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ.
8: छोराछोरीसँग साथी जस्तै संवाद गरौ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गर्नु
7: स्वाभाविक हो. तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ.
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु.

0: छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
1: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले संसद र सांसदलाई जनताप्रति, जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग अछाम क्षेत्र नम्बर दुईबाट निर्वाचित सांसद यज्ञ बहादुर बोगटी हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू।
1: धन्यवाद।
0: पार्टीले हार्दै गर्दाखेरि एउटा सांसदको रूपमा त तपाईँले दिदिएर आउनुभयो, कसरी सम्भव भयो? संसदीय यात्राको जुन तपाईँले एउटा अवसर प्राप्त गर्नुभयो, पार्टी प्रतिको एक प्रकारको असन्तुष्टि, कतिपय पार्टी भित्रीबाट कति बाहिरबाट पनि विभिन्न प्रहारहरू भइराखेको भनेर तपाईँहरूले भन्दै आउनु भएको थियो होइन, तर पनि चुनाव त जितेर आउनुभयो छाम दुईबाट, कसरी सम्भव भयो? अलिकति
1: केही छैन, त्यो चाहिँ के भन्दाखेरिमा त्यहाँ स्पष्ट छ, त्यहाँको दुई नम्बर निर्वाचन क्षेत्रको जनताको भावना, जनताको चाहना। म चाहिँ 2074 सालमा पनि त्यहाँको जनप्रतिनिधि हुँ, सांसद भएको हुँ, त्यहाँका जनताले जिताएथे। अनि मैले चाहिँ दुई नम्बर क्षेत्रको समग्र जनताको विषयवस्तुहरू यहाँ सिंहदरबारमा आएर, काठमाडौँ आएर, त्यतिखेर पनि मैले त्यहाँका शिक्षाका अभावहरू, त्यहाँका स्वास्थ्यका अभावहरू, त्यहाँका जनताको जन स्तरको अवस्थाका बारेमा संसद र यहाँको सरकारसँग त्यतिखेरै मैले घसघस्याउने काम गरेको थियो।
0: 74 सालमा,
1: 74 सालको प्रतिनिधि सभामा म सदस्य हुँदाखेरि ती विषयवस्तु गर्दाखेरि मैले जतिखेर सांसद हुँदाखेरिमा मैले महत्वपूर्ण जनताका बीचमा बाचा गरेका विषयवस्तुहरू, चाहे त्यो जंगलघाटको पुल भन्नु, जिल्ला अस्पताललाई राम्रो भवन बनाएर अगाडि जाने भन्नु, त्यहाँका शिक्षालयहरू भन्नु, चाहे प्राविधिक शिक्षालय स्थापना गर्ने कुराहरू भन्नुहोस्, यी थुप्रै जनताका बीचमा बाचा गरेका विषयवस्तुहरू मेरो पहल कदमीबाट ती हामीले गर्यौं। र त्यस पछाडि म सांसद हटिसके पछाडि 79 पराजित भइसके पछाडि ती मेरा विषयवस्तुहरू मैले पटक पटक यहाँ माथि आएर सरकारसँग घचघच्याउने कामहरू गरेको थिएँ, र कति ती अधुराई थिए त्यो पूरा हुन सक्यो। जिल्ला अस्पतालको टेन्डर गराएको थिएँ म सांसद छोड्दाखेरि, त्यो टेन्डर पनि अस्ति अहिलेसम्म म ना यो सांसद भएर यहाँ आइसक्दाखेरि पनि त्यो चाहिँ टेन्डर हुन सकिरहेको थिएँ। जब म फेरि म सांसद भएर आइसके पछाडि त्यो अस्पतालको हस्पिटलको टेन्डर भएर अहिले अब निर्माणाधीन अवस्थामा जाँदै।
0: तपाईँले त्यतिखेर 74 सालमा राम्रो गर्नुभएको थियो भने 79 तपाईँले हार्ने अवस्था कसरी आयो त? राम्रो गर्ने मान्छेलाई त जनताले भोट दिनुपर्ने।
1: अब नेपालको राजनीतिक परिस्थिति त्यस्तै हुन्छ, त्यो बेला चाहिँ नेकपा एमालेका विरूद्धमा, आज मात्र होइन उहिलेदेखि, सिंगल नेकपा एमालेको उम्मेद्वार हामी लडेका थियौं र अरू राजनीतिक पार्टीहरू सबै एक भएर हाम्रा विरूद्धमा लागेका थिए, त्यो गठबन्धन थियो। त्यसकारणले सबै एक भएर, सबै शक्ति एक ठाउँमा भयो भनेर भन्दाखेरिमा जनताले चाहँदा चाहँदै पनि कहिलेकाहीँ चाहिँ के भन्दाखेरिमा परिणाम उल्टो आउँछ। त्यसकारणले त्यतिखेरको अवस्था त्यस्तो भयो। यसपालि फेरि जनताले लाई हाम्रो जनताको मान्ने, यहाँको विकासको पक्षमा वकालत गर्ने, मान्ने हुन सक्ने यज्ञ बोगटी हो, त्यसलाई पठाउनुपर्छ भन्ने असामका दुई नम्बर क्षेत्रका जनताले, सोझासाझा जनताले ठान्नुभयो। कुनै कसैको लोभानीमा, कुनै कसैको अल्गोरिजममा, कुनै कसैको भ्रममा जनता हाम्रो दुई नम्बर क्षेत्रको पढ्नु भएन, त्यसकारणले जनताले मलाई जिताए।
0: अनि 74 तपाईँले कति काम गर्नुभएको थियो, अब अहिले तपाईँ 82 निर्वाचित भएर आउँदाखेरि अब चाहिँ के गर्न बाँकी छ त क्षेत्र नम्बर दुईमा?
1: धेरै थुप्रै छन् जनताका अभावहरू। 74 चाहिँ दुई नम्बर क्षेत्रको विद्युतीकरणका लागि हामीले चाहिँ कामहरू अगाडि बढाएका थियौं, त्यो अहिले पनि पुर्याउन सकिरहेको छैन। आज पनि हाम्रा दुई नम्बर निर्वाचन क्षेत्रका र अछामकै भन्ने भन्नुहोस्, अछामका चाहिँ धेरै ग्रामीण बस्तीहरू, धेरै भूभागहरूमा हाम्रा चाहिँ विद्युतहरू हामीले पुर्याउन सकिरहेको छैन। हिजो हामीले 74 त्यसलाई चाहिँ टेन्डर गराएर सबै ठाउँमा अछामका पुरै पालिका

0: पुरै चाहिँ बस्तीहरूमा 91 वटै वडामा टोलहरूमा बत्ती विस्तार गर्नुपर्छ भनेर त्यतिखेर टेन्डर भएको थियो, त्यो आज पनि पुर्याउन सकिरहेको छैन। त्यो एउटा अहिले पनि बाँकी छ। हामीले चाहिँ के भन्दाखेरिमा जिल्ला अस्पताललाई 50 बेडको अस्पताल बनाउने भनेर त्यतिखेर चाहिँ 77 चाहिँ सरकारले निर्णय गरेका थियो र बजेट विनियोजित गरेका थियो, टेन्डर गराइएको थियो 79 म सांसद छँदैखेरि, र त्यो 79 टेन्डर काम हुन सकेन। बल्ल अस्ति चाहिँ म सांसद जितेर आइसके पछाडि यहाँ चाहिँ स्वास्थ्य मन्त्रालय अनि राष्ट्रिय योजना आयोग र यो शहरी विकास मन्त्रालय त्यतिखेर अहिले त भौतिक के अरे पूर्वाधार मन्त्रालय अन्तर्गत छ त्यसका विभागहरू ती सबैमा हाम्रा रोकिएका फाइलहरू रोकिएका चाहिँ के भन्दाखेरिमा जो त्यो भवन निर्माण गर्ने बजेट सुनिश्चितता गर्ने विषयवस्तुका बारेमा जितेर आइसकेको भोलिपल्टै शपथ ग्रहणको भोलिपल्टैदेखि मैले चाहिँ पहलकदमी गरियो र अहिले चाहिँ त्यो रकम सुनिश्चित भएर टेन्डर आह्वान भएर सायद अब ठेकादार पनि नियुक्ति भइसक्यो होला जस्तो लाग्छ मलाई। अब त्यो काम पनि पूरा गर्न बाँकी छ र त्यसका साथसाथै हाम्रो सबैभन्दा पुरानो सपना 2024 सालको बाटो सबै यो तराईसँग जोड्ने, मैले त भन्छु त के भन्दाखेरि त्यतिखेर असमका लागि मात्रै भनेर त्यो भनिएको थियो, कैलालीको चिस्यापानी अनि सुर्खेत हुँदै यता सुर्खेतको बाब्बेचोर जंगलघाट मंगलसेन भन्ने सड़क थियो, त्यो सड़क चाहिँ के भन्दाखेरि अछामको मंगलसेनको मात्रै सड़क थिएन, त्यो चाहिँ यसो हेर्दाखेरिमा कर्णाली प्रदेशका दैलेखको माथिल्लो भाग अनि कालीकोट हुम्ला जुम्ला अनि मुगु यी कर्णालीका र यो सुदूरपश्चिमको अछाम बाजुरा बजाङ अनि डोटीको आधा भागलाई सबैभन्दा छोटो बाटो उपयुक्त बाटो धनगढ़ी या कैलाली जिल्लामा जानका निम्ति तराईमा जानका निम्ति यति जिल्लालाई प्रभावित गर्ने 2024 सालमा चाहिँ पञ्चायतकालमा त्यसलाई चाहिँ के भन्दाखेरिमा हरिप्रसाद भण्डारी त्यतिखेरको सभापति हुनुहुन्थ्यो उहाँले चाहिँ त्यसलाई अगाडि बढ़ाउनु भएको थियो। त्यो धेरै वर्षपछि म 74 सांसद भइसके त्यसलाई रणनीतिक सड़क वैकल्पिक सड़क वैकल्पिक राजमार्गको रूपमा पनि त्यसलाई गरियो, पछि कतिपय अवस्थामा त्यसलाई काट्ने काम पनि भयो र त्यसपछि त्यहाँ जंगलघाटको पुल निर्माण गर्ने ठेका हामीले गरेका थियौं। 2077 सालमा त्यो ठेका आह्वान गरेका थियौं, ठेकादार पनि नियुक्ति भएको थियो, त्यो चाहिँ के भन्दाखेरि अहिलेसम्म पुराउन सकिरहेको छैन। ठेकादार फेरि त्यो ठेका रद्द गरियो, अस्तिबाट फेरि बजेट विनियोजित भएको छ, अब यही वर्षमा चाहिँ टेन्डर गर्नुपर्छ भनेर ठेका गर्नुपर्छ र त्यो पुल निर्माण गर्नुपर्छ। त्यो पुल निर्माण गर्यो भने सबैभन्दा छोटो बाटो कर्णाली प्रदेशका माथि हिमाली जिल्ला र अछाम लगायत बाजुरा बजाङका साथीहरूलाई धनगढ़ी जानलाई कैलाली जानलाई सबैभन्दा छोटो यता नेपालगंज काठमाडौँ आउनलाई पनि त्यो बाटो छोटो रहन्छ भन्ने कुरा हामीले भनिया छौं र अहिले पनि हामी सरकारसँग त्यो बाटो निर्माणका लागि लागिरहेका छौं, त्यो पूरा हुन सकिरहेको छैन। अनि त्यसका साथसाथै अर्को चाहिँ विद्यालयका हातमा हाम्रा जो क्याम्पसहरू छन् तिनका भौतिक संरचना अहिले पनि अभाव छ, ग्रामीण ठाउँमा चाहिँ हाम्रा विद्यालयका भवनहरू निर्माण हुन सकिरहेका छन्। केही भवन हामीले त्यतिखेर म सांसद हुँदाखेरि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत लगभग 100 भन्दा बढी विद्यालयका भवनहरू हामीले निर्माण गरेका थियौं, अहिले पनि ती चाहिँ भवनहरू अगाडि बढ्न के अरे कतिपय भवनहरू जीर्ण अवस्था छ, विद्यार्थीहरू चाहिँ के भन्दाखेरिमा पानी आयो भने स्कूल बिदा दिनुपर्ने अवस्था छ, अनि धेरै चर्को घाम लाग्यो भनेपछिमा रुखको छहारीमा गएर पढ्नुपर्ने स्थिति त्यहाँको अवस्था छ। ती भौतिक संरचनाहरू निर्माण गर्न बाँकी नै छ। अर्को महत्वपूर्ण हामीले म सांसद हुँदाखेरिमा सिटीबीटीको आंगिक कलेज बहुप्राविधिक मंगलसेन बहुप्राविधिक शिक्षाले हामीले थालनी गर्यौं, त्यसका भौतिक संरचनाहरू निर्माण गर्नुपर्ने अझ पनि छ। म सांसद हुँदाखेरिमा 5 करोड़ बराबरको एउटा चाहिँ भवनहरूको लागि टेन्डर गराइएको थियो र त्यो भवन मात्रै छ, त्योभन्दा पछि अरू भवन हुन सकेन। अस्ति म सांसद भइसकेपछि एउटा भवनको फेरि चाहिँ टेन्डर बनाउने कामहरू भएको छ, ती पनि अधुरै छन्, ती पनि पूरा गर्नुपर्ने स्थिति छ। त्यसका साथसाथै हाम्रो अहिले पनि त्यहाँ बेरोजगारी समस्या धेरै छ, सरकारलाई मेरो गम्भीर रूपमा ध्यान आकर्षण मैले अस्ति पनि गराएको छु भनेको छु। हाम्रो चाहिँ के भन्दाखेरिमा युवाहरू आज पनि भारत पलाइन्छन्। हिजो यो सरकारलाई मैले त अस्ति पनि भने, हिजो चाहिँ हामी युवाहरू विदेश भएका छन् तिनलाई गल्ली गल्लीमा गएर स्टिकर टाँसेर हामी नेपालमा ल्याउँछु भनेर त्यो जनताको मत लिएको सरकारले आज चाहिँ कति युवा हामीलाई विदेशबाट यहाँ ल्याउने काम भयो भनेर प्रश्न जनताले र मैले पनि जनताको प्रश्न युवाको प्रश्न यो सरकारलाई गरिरहेको छु र मेरो चाहना छ हाम्रा असमका युवाहरू तमाम असममै बसेर रोजगारी पाउन सक्ने खालको राज्यले त्यो व्यवस्थापन गरोस् भन्ने हाम्रो भावना छ। त्यही हिसाबले अहिले पनि हामी त्यहाँको जनताको असमको दुई नम्बर निर्वाचन क्षेत्रका जनताको भावना अभावहरू अहिले पनि छन्। ती अभावका बारेमा सरकारसँग मेरो चाहिँ त्यहाँको जनताको नासो सरकारलाई पटक पटक विभिन्न समयमा मैले घचघच्याइरहेको छु, चाहे संसदमा बोलेर चाहे मन्त्रालयमै गएर ध्यान आकर्षण गराएर।
1: दोस्रो पटक निर्वाचित भएर आउँदै गर्दाखेरि अब कानून निर्माणको पाटो पनि म केही गर्छु भनेर चुनावको बेलामा भन्नुभयो कि पुल पुलेसा सड़कमै अलि बढ़ी तपाईँको बाचा छ जो तपाईँले पूरा गर्नुपर्ने छ?
0: होइन, त्यहाँ दुईटै कुरा, अब कानून निर्माण पनि गर्नुपर्नेछ अनि विकास निर्माण पनि गर्नु छ भनेर जनताका बीचमा त्यही बाचा गरिएको। पहिलो कुरा त कानून निर्माणका सन्दर्भमा लोकतन्त्रको रक्षा अनिवार्य, त्यसको पक्षमा म चाहिँ दृढ़ संकल्पित रहनेछु। अहिले पनि लोकतन्त्रलाई म चुनावमा उभिरहँदाखेरि चुनावमा चाहिँ जनताको बीचमा प्रचार प्रसार गरिरहँदाखेरिमा त्यतिखेर पनि हामीलाई लागिरहेको थियो लोकतन्त्रको अहिले लोकतन्त्रमाथि प्रहार भइरहेको छ, यो लोकतन्त्रमाथि प्रहार हुन दिनेवालो छैन, संसदमा गएर त्यसको लोकतन्त्रलाई सुदृढ गर्ने खालका कानूनहरू निर्माण गर्नमा मेरो महत्वपूर्ण भूमिका रहन्छ भनेर भनेको थिएँ मैले, र त्यस पक्षमा म दृढै छु।
1: अहिलेसम्म संसदमा कतिपटक आफ्नो विचार राखिसके जस्तो लाग्छ? के छ
0: मैले चाहिँ विचार राखेको छु, मैले धेरै विचार राखेको छु संसदमा चाहिँ, त्यो यहाँहरूले पनि हेर्दा
1: करिब यति पटक जति भन्ने त्यस्तो केही छ कि छैन?
0: मैले चाहिँ त्यो ठ्याक्कै यकिन गरेका छैन, हिजो मात्र मेरो चाहिँ मेरो बोल्ने समय र संशोधनका प्रस्तावहरू पनि मैले हालेका छु, अनि चाहे त्यो बजेट निर्माणमा संशोधन भन्नुहोस् चाहे त्यस पछाडि विधेयकहरूमा मेरा संशोधनहरू जनताका पक्षमा कानून बनाउने विधेयकहरू र त्यसपछि जनताका सरोकारका विषयवस्तुहरू सायद बोल्ने अवसर र त्यो भन्ने अवसर पाएको अवस्थामा कुनै दिन छुटेको छैन संसदमा।
1: तपाईँले निर्वाचित भएर आइसकेपछि निकटतम अथवा प्रतिस्पर्धी अरू पार्टीका उम्मेद्वारहरूसँगको सम्बन्ध छुटिसक्यो अथवा अहिले पनि आफ्नो निर्वाचन क्षेत्रलाई राम्रो बनाउने विषयमा उहाँहरूसँग चाहिँ छलफल सम्वादहरू निरन्तर हुन्छ?
0: होइन, त्यस्तो खालको चाहिँ छलफल सम्वाद त्यति भएको छैन। म जिति
1: तपाईँको कारणले अथवा उहाँहरूको कारणले?
0: होइन, अब मेरो पनि आफ्नो व्यस्तता भयो, उहाँहरूको पनि व्यस्तता होला, हाम्रो बीचमा चाहिँ यो विकास निर्माणका सन्दर्भमा असममा कसरी जाने भन्ने कुरामा, विकास निर्माण यो गर्नुपर्छ भन्ने कुरामा हाम्रो असहमति काहीँ पनि छैन।
1: तर सँगै बसेर सम्वाद
0: बसेर यो योजनालाई यसरी अगाडि बढाएर लैजाने कि यो गरेर अगाडि जाने कि भन्ने कुराहरू हुन सकेका छैन,
1: त्यो हुन आवश्यक छ कि छैन?
0: हुन आवश्यक छ। मैले चाहिँ अब विशेष गरिकन अहिलेको सत्ता पक्ष राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारलाई म सांसद जितेर आइसके पछाडि मैले फोन गरेका थिएँ, उहाँको फोन उठेन। विशेष गरिकन म सत्ता भएको पार्टीका प्रतिद्वन्दी हो, मेरो प्रतिस्पर्धीसँग सहकार्य गरेर जाने र गएर दुई नम्बर क्षेत्रको विकासका निम्ति त्यसले बढी राम्रो होला भन्ने तरिकाले मैले फोन गरेका थिएँ, उहाँको फोन उठेन। अब त्योभन्दा
1: दोस्रो पटक गर्नु
0: मैले गरिन, दोस्रो पटक गरिन, अनि त्यही हो।
1: अहिले काहीँ कहिले काहीँ अकल झुकल यसो
0: त्यो
1: धम्का भेट
0: त्यो पनि भए छैन,
1: तर त्यो गर्दा
0: बरु नेपाली काँग्रेसका उम्मेद्वार मेरो प्रतिस्पर्धी उहाँसँग चाहिँ यसो भेटघाट भयो, त्यो पछाडि पनि हलो हाई यो काठमाडौँमै कुनै ठाउँमा होइन, अनि के छ कस्तो छ भला सुखारी त्यो भेटघाट भएर त्यो हुन सक्यो दुईचोटि कतिचोटि भएको छ, तर विकास निर्माणका सन्दर्भमा त्यो भएको छैन।
1: भूपदेवजीसँग चाहिँ तपाईँको कुरा भएन?
0: मैले चाहिँ फोन गरेँ, उहाँले उठाउनु भएन, अनि त्यो फोन नउठाइसके पछाडि त्योभन्दा पछि मैले फोन गरिनँ, उहाँले पनि त्यो फोन रिप्लाई गर्नु भएन। अब के कारणले हो, अब सत्तामा भएको कारणले यिनले चाहिँ मलाई चाहिँ सत्ता यो विकास निर्माणका लागि गुहार्छन् होला भन्छन् होला भन्ने हो कि के हो त्यो मैले बुझ्न सकेँ।
1: त्यो हारेका र जितेकाको बीचमा राम्रो सम्बन्ध हुँदा क्षेत्र नम्बर दुई अछामका जनतालाई के फाइदा हुन्छ? राम्रो सम्बन्ध भएर तपाईँहरू समन्वय गर्दै अगाडि
0: राम्रो, त्यो त चाहिँ के भन्दाखेरि विकास निर्माणका लागि सबैभन्दा उपयुक्त बाटो त्यही हो। हामीले चुनावताको आफ्ना विचारहरू लियौं लड्यौं, तर हाम्रो चाहिँ के भन्दाखेरिमा साझा एजेण्डा भनेको नै दुई नम्बर क्षेत्रको समग्र विकास हो, त्यहाँको जनताको जीवन स्तरलाई माथि उकास्ने हो, चाहे जोसुकै पार्टीबाट लडे पनि आफ्नो आफ्ना मुद्दाहरू आफ्नो तरिकाले आफ्नो ढंगले आफ्नो उसबाट चाहिँ प्रस्तुत गरे पनि एउटै बिन्दु के हो त भन्दाखेरि दुई नम्बर क्षेत्रको समग्र विकास र त्यहाँको जनताको जीवन स्तरलाई माथि उठाउने
1: भनेपछि अर्को एउटा कोसिस चाहिँ तपाईँ गर्नुहुन्छ फेरि संवादको लागि कि अथवा अब फेरि रिसा खिच्ने गरेर अगाडि बढ्ने जनताहरू त दुखी होला नि फेरि
0: मलाई त्यस्तो छैन म चाहिँ अहिले पनि सबै साथीभाइहरू हामी मिलौं दुई नम्बर क्षेत्रको विकास गरौं मेरो चाहना त्यही हो अहिले पनि म चाहिँ संवाद गर्न संवाद त्यस्तो ठूलो चाहिँ अन्तर्द्वन्द धेरै धेरै संवादै नगर्ने कुरै नगर्ने खालको पनि स्थिति होइन उहाँहरूको आफ्नो चाहिँ के भन्दाखेरि व्यस्तता होला मेरो पनि आफ्नो व्यस्तता हाम्रो बसाइ एक ठाउँमा छैन कोही पूर्व छ कोही पश्चिमको बसाइ छ यहाँ काठमाडौँमा पनि
1: कुनै दिन भेट्नुभयो भने
0: भेट्नुभयो भने त राम्रो यो विकासका निम्ति तपाईँ हामीहरू अगाडि बढौं मैले गर्नुपर्ने मलाई सुझाव दिनुहोस् मैले कहाँ भन्नु पर्यो मैले भन्नुपर्दाखेरि तपाईँ
2: को एकिन तथ्याङ्क संकलन मतदाता नामावलीमा दर्ता गर्ने प्रणाली मतदान केन्द्रको व्यवस्थापन तथा मतपत्रको सुरक्षा जस्ता संवेदनशील पक्षमा विभिन्न कोणबाट अध्ययन भइरहेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो आयोगका अनुसार विदेश स्थित दूतावास वा कन्सुलेटमा मतदान केन्द्र राख्ने हुलाक मार्फत मतदान गराउने प्रतिनिधि मार्फत मत खसाल्ने वा विद्युतीय विधि अपनाउने लगायतका विकल्पहरूमा छलफल भइरहेको छ
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला
4: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार समाचारमा विविधता विचारमा सन्तुलन thahakhabar.com त्यति मात्र होइन मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो छिन छिनको खबर अब थाहा खबर .com मा

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार मधेश प्रदेशका सीमावर्ती क्षेत्रमा हुने राजस्व छली अवैध तस्करी तथा सीमापार अपराध नियन्त्रणमा सशस्त्र प्रहरी बलले आफ्नो निगरानी र कार्यवाहीलाई तीव्रता दिएको छ। सशस्त्र प्रहरीले पछिल्लो तीन महिनाको अवधिमा मधेशका विभिन्न जिल्लाबाट करिब 27,85,00,000 रूपियाँ बराबरका अवैध सामान बरामद गरेको छ।
3: कोशी प्रदेशको राजधानी विराटनगरमा आगामी असोज 22 र 23 गते मुख्यमन्त्री सम्मेलन आयोजना हुने भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा हुन लागेको दुई दिने उच्चस्तरीय सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री सहित मुख्य न्यायाधिवक्ता प्रदेश योजना आयोगका उपाध्यक्ष र उच्च सरकारी अधिकारीको सहभागिता रहनेछ। संघीयता कार्यान्वयनमा देखिएका व्यावहारिक चुनौती फुकाउन तीनै तहका सरकार बीच मजबूत समन्वय कायम गर्न सम्मेलन केन्द्रित हुने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।
4: लगातार वर्षाका कारण सुर्खेतका विभिन्न क्षेत्रमा विद्युत सेवा प्रभावित भएको छ। वर्षाका कारण विद्युत प्रसारणका पुलहरूमा रूख ढल्दा जिल्लाका अधिकांश ठाउँमा विद्युत सेवा प्रभावित भएको हो। विद्युत प्राधिकरण सुर्खेतका अनुसार सुब्बाकुना रामघाट 33 केभी लाइनमा रूख ढलेर अवरूद्ध भएको छ। रूख हटाई मर्मत सम्भारको काम भइरहेकाले उक्त लाइन छुट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको प्राधिकरणले जनाएको छ। यस्तै लम्की बाबिया चौर 33 केभी लाइनमा रूख ढलेर ठूलो क्षति पुगेका कारण तत्काल विद्युत सेवा सञ्चालन गर्न नसकिने प्राधिकरणले बताएको छ। उक्त क्षेत्रमा विद्युत सेवा सञ्चालनका लागि सुर्खेत बाबिया चौक 33 केभी लाइनको फल्ट क्लियर गर्ने प्रयास भइरहेको बताइएको छ। वीरेन्द्र नगर बजार फिडरको 11 केभी लाइनको पोल ढल्दा अधिकांश रूपमा मात्रै आंशिक रूपमा मात्र विद्युत सेवा सञ्चालनमा रहेको छ।
3: विनाशकारी भट्टेको सिबाडी आएको एक महिना पूरा भएको छ। एक महिना बित्दै गर्दा खोज उद्धार तथा राहत वितरण कार्य जारी नै रहेको छ। आजभन्दा ठिक एक महिना अगाडि भदौ 10 गते बिहान आएको अकल्पनीय बाढ़ीको महाविपदले रसुवा नुवाकोट धादिङ सहितका जिल्लाका विभिन्न स्थानमा अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति पुर्याएको थियो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढ़ीबाट हालसम्म 1,453 जनाको मृत्यु भएको छ भने 5,550 जना अझै बेपत्ता छन्।
4: धादिङको कृष्ण भीरमा पहिरो खसेपछि अवरूद्ध पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ। पहिरो पञ्चायतसँगै राजमार्ग एकतर्फी सञ्चालनमा आएको बेनीघाट रोराङ गाउँपालिका सातका वडाध्यक्ष कुमार बस्नेतले जानकारी दिनुभयो। उहाँका अनुसार तत्काल दुईतर्फी बाटो सञ्चालनमा ल्याउन भने समस्या देखिएको छ।
3: वीरगंज स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका आवासीय चिकित्सकले आन्दोलन जारी राखेका छन् भने माग सम्बोधनका लागि हस्तक्षेप गर्न सरकारलाई आग्रह गरेका छन्। उनीहरूले आज विज्ञप्ति जारी गरी कलेज प्रशासनले माग सम्बोधन नगरेकाले आन्दोलन जारी राखेको बताएका छन्। कलेज प्रशासनले माग सम्बोधन गर्नुको सट्टा अनेक खाले दवाब दिइरहेको उनीहरूको आरोप छ। कलेज प्रशासनको दवाबका कारण आवासीय चिकित्सकहरूको मानसिक स्वास्थ्यमा समेत असर परिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले होर्मुज जलमार्ग 7 दिनभित्र पुनः खोल्ने इरानको नयाँ प्रस्ताव अस्वीकार गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रस्तावलाई अस्वीकार गरेको अमेरिकी संचार माध्यमले जनाएका छन्। इरानी विदेश मन्त्री अब्बास अराघसीले अमेरिका समक्ष होर्मुज जलमार्ग खोल्न नयाँ 7 दिने युद्धविराम प्रस्ताव अमेरिका समक्ष राख्नु भएको थियो। इरानले निश्चित शर्त पूरा भए 7 दिनभित्र होर्मुज खोल्ने र त्यसपछि अमेरिका इरानबीच युद्धको स्थायी समाधानका लागि व्यापक वार्ता शुरू गर्ने प्रस्ताव अमेरिका समक्ष राखेको थियो। तर अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको प्रस्ताव अस्वीकार गर्नुभएको हो। इरानका शर्त पूरा नगर्ने बरू इरानमाथि पुनः बमबारी अभियान हुन सक्ने ट्रम्पले बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। इरानले भने आफ्नो राष्ट्रमा हमलाको गल्ती नगर्न अमेरिकालाई चेतावनी दिएको छ। यदि अमेरिकाबाट हमला भएमा अमेरिकी सैन्य केन्द्रहरू ध्वस्त पार्ने चेतावनी इरानको छ। अबको 7 दिनभित्र होर्मुज जलमार्ग खुलाउनका लागि अमेरिकाले आक्रमणको तयारी गरिरहेका विवरण सार्वजनिक भइरहेका छन्। इरानी अर्ध सरकारी समाचार संस्था मेहरका अनुसार संवेदनशील इलाकाहरूमा अमेरिकी सैन्य गतिविधि पनि चलिरहेको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। बीसौं एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा जापान र नेपाल बीचको खेल वर्षाका कारण नतिजा विहीन भएको छ। वर्षाका कारण ढिला गरी शुरू भएको खेल 15 ओभरमा झारिएको थियो भने दोस्रो इनिङ सञ्चालन नै हुन सकेन। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 15 ओभरमा झारिएको खेलमा पूरै ओभरमा 4 विकेट गुमाएर 149 रन बनाएको थियो। नेपालका लागि सन्दीप जोरा लोकेश बमले अर्धशतकीय पारी खेलेका थिए। सन्दीपले 32 बलमा 57 रन बनाउँदा लोकेश बमले 22 बलमा 52 रनको विस्फोटक पारी खेलेका थिए। आसिफ शेखले 21 रन जोडे। शुरूआती ब्याटर कम स्कोरमै आउट भए पनि सन्दीप जोराले नेपालको इनिङ सम्हालेका थिए। नेपालको इनिङ सकिने क्रममा फेरि वर्षा शुरू भएपछि दोस्रो इनिङ शुरू हुन नसकेको हो, जसका कारण अंक बाँडिएको छ। नतिजासँगै नेपाल समूह एमा 2 खेलमा 3 अंक जोडेर विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अफगानिस्तान 2 खेलमा 2 अंकका साथ उपविजेता बनेको छ। क्वार्टर फाइनलमा नेपालले श्रीलंकासँग
4: र आगामी आईसीसी पुरूष टी20 विश्वकप एसिया छनौटको तयारीका लागि भूटानको राष्ट्रिय पुरूष क्रिकेट टोली नेपाल आइपुगेको छ। आज काठमाण्डु आइपुगेको भूटानी टोलीले नेपाल बसाएका क्रममा पोखरामा चारवटा टी ट्वेन्टी अभ्यास खेल खेल्नेछ। भूटानले सेप्टेम्बर 27 र 28 गण्डकी प्रदेश क्रिकेट टोलीसँग 2 खेल खेल्ने तालिका रहेको छ।
3: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: पश्चिमी क्षेत्रमा भारी वर्षाको जोखिम कायमै। नदी तटीय क्षेत्रमा उच्च निगरानी। बाढ़ी पहिरोमा 6 जनाको मृत्यु। चीनसँगको सड़क सञ्जाल विच्छेद हुँदा रसुवामा खाद्य संकट।
3: राष्ट्रसंघको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि भएको सरकारको दावी। जलवायु न्यायबारे नेपालको अडान राखिएको परराष्ट्र मन्त्रालयको भनाई।
4: कंग्रेस महाधिवेशन उद्घाटनमा सत्ता र प्रतिपक्षी दलका प्रमुखलाई निम्तो। देउवा समूह छुट्टै महाधिवेशनको तयारीमा। पाउने 8 लाख क्रियाशील सदस्य तय।
3: हर्मुज खोल्ने इरानको नयाँ प्रस्ताव ट्रम्पद्वारा अस्वीकार। हमलाको गल्ती नगर्न अमेरिकालाई इरानको चेतावनी।
4: र टी20 विश्वकप एसिया छनौटको तयारी गर्न भूटानी क्रिकेट टोली नेपालमा।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। समीक्षा र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

रेडियो थाहा संसार 99.4 एकताको आवाज, समानताको आवाज, निष्पक्ष सक्रियता।

बस्ने आँगनसम्म पुग्न साथी चाहिने बेलाका बा, दुई मुठी जाउलो पनि अर्कैले खुवाइदिनु पर्ने बेला भएकी आमा, भर्खरै आफ्नो जन्मघर छोडेर मसँग बिहे गरी आएकी प्यारी श्रीमती, आफैले आजसम्म खेलेको यो पाखा पखेरो अनि आफ्नै सालनाल गाडेको यो प्राणभन्दा प्यारो धरती, यी सबै छोडेर कहिल्यै नदेखेको बिरानो मुलुक पुगेर रगतलाई पसिनाएर बेच्ने रहर त कहाँ थियो र? मेरै देशमा बसेर कर्मले देश बदल्छु भन्ने सोच र साहस गर्ने मान्छे के गरिन यहाँ? तर यहाँ जे गरे पनि साँझ बिहान हातमुख जोड्न पनि त धौ भयो, अनि अमिलो मन पारेरै होस् कठोर निर्णय गर्नु र प्रदेश हिँड्नु बाहेक मसँग के नै विकल्प रह्यो र?

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: अब त्यहाँ पानी परिरहेको थियो, पानी पर्दाखेरि चाहिँ लाइक त्यहाँनिर एकदमै हिलो हुने अनि त्यहाँनिर हिँड्नै नसक्ने खालको पनि त्यहाँनिर कति ऊ देखिरहेको थियो। अनि त्यहाँ पछि आएर आर्मीहरूले पनि औषधि छर्किनु भयो। अनि अर्को चाहिँ त्यहाँनिर रिलिफ मेटेरियल्सहरू ल्याउने मान्छेहरूले पनि त्यहाँबाट ल्याएको सामानहरूको फोहोरहरू चाहिँ सही ठाउँमा चाहिँ डिस्पोज नगरिदिने, जताततै फालिदिने। त्यसको कारणले चाहिँ जुन हाम्रो होल्डिङ सेन्टर थियो त्यहाँ चाहिँ एकदमै फोहोर चाहिँ एकदमै बढी भएको थियो। अनि हाम्रो सबभन्दा बढी चाहिँ त्यहाँनिर प्लास्टिकको बोतलहरू, किनकि त्यहाँ हाम्रो पिउने पानीहरू अनि इभन त्यहाँ वासरुम जानको लागि पनि त्यहाँ बस्नु भएको मान्छेहरूले चाहिँ सबै मिनरल वाटरै युज गरिराख्नु भएको थियो। अनि त्यसको कारणले पनि त्यहाँनिर हाम्रो फोहोर चाहिँ एकदमै बढी भएर अनि त्यहाँनिर वेस्ट म्यानेजमेन्ट चाहिँ प्रपरली नभएको कारणले चाहिँ बालबालिकाहरू त्यसलाई यताउति फाल्ने, त्यही पछि त्यो खानामा नि पर्न सक्थ्यो। बट हामीले चाहिँ त्यहाँनिर हाम्रो टिमले फुल्ली हेरेर त्यहाँनिर फोहोरहरू उठाउने, फोहोरहरूलाई व्यवस्थापन गर्ने। अनि अर्को चाहिँ हाम्रो बालबालिकाको कुरा गर्नुपर्दाखेरि दे वर ट्रोमाटाइज, किनकि कतिपय बालबालिकाहरू चाहिँ खाने खाना नमान्ने, उहाँहरूलाई चाहिँ हामीले नै आफैले उ गरेर खेलाएर खाना खुवाइदिइरहनु भन्ने। अनि कतिपय बालबालिकाहरू एकरो भएर बसिरहने, उनीहरू घुलमिल हुन नखोज्ने, हो त्यस्तो चाहिँ ऊ एकदमै उभा थियो।
1: हुन्छ, अब अलिकति भिओसीबाट नै समीक्षा दाल हुनुहुन्छ, उहाँले केही थप्नुहुन्छ उहाँले देखेको आफ्नो नजरले?
2: हुन्छ, धन्यवाद सर। जस्तो हामी विपद पछिको समयमा छौँ नि त अहिले, त्यसैले गर्दाखेरि चाहिँ हामीले बालबालिकालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने अति नै आवश्यक भइसकेको समय छ। अनि बालबालिकालाई चाहिँ विपदको बेलामा संरक्षणको अति नै आवश्यकता पनि परेको हुन्छ। बालबालिकाको बाँच्न पाउने अधिकार, त्यस्तै गरी विकासको संरक्षणको र सहभागिताको अधिकार एकदमै सुनिश्चित गरिदिनुपर्ने हामी सबैको दायित्व पनि हो। र त्यही बीचमा चाहिँ बालबालिका भनिरहँदा बालबालिका किशोर किशोरी अवस्थामा पनि पुग्ने अवस्थामा अहिले पनि धेरै किशोर किशोरीहरू त्यो क्षेत्रमा प्रभावित रहिरहनु भएको छ। र किशोर किशोरी उमेरमा आइरहँदा महिनावारीका कुरा पनि आउँछन्। महिनावारीका लागि उचित आहार र पोषणको कुरा भएन भने भोलिको दिनमा जति ल्याक अफ आइरन डिफिसियन्सीले गर्दा पछि आउने चुनौतीहरू चाहिँ त्यो हामीले त्यही ठाउँमा भएका र समग्र क्षेत्रमा भएका किशोर किशोरीमा देख्न सक्छौँ। शारीरिक, मानसिक र सामाजिक सम्पूर्ण विकासको क्रममा चाहिँ एउटा बालबालिकालाई उमेर र युवा उमेरमा हुनेलाई चाहिँ हामीले यो जङ्क फुड भन्दा पनि अलिकति केही कुराहरूमा चाहिँ अलि आहार पोषणको कुराहरूमा चाहिँ जोड दिएर अगाडि लानुपर्छ। र क्राइसिसको बेलामा चाहिँ क्राइसिसले कहिले पनि एज, जेन्डर र आइडेन्टिटी अनि एबिलिटीको कुरा नभन्ने भएकोले गर्दाखेरि चाहिँ हामीले अलिकति एड र सेफ्टीमा चाहिँ इक्वल एसेस र ह्युमन डिग्निटीको कुरालाई जोड्नुपर्छ। र यसमा चाहिँ अलिकति लोकल गभर्मेन्ट अनि त्यसपछि सम्पूर्ण तहका निकायहरूले चाहिँ अलिकति विशेष ध्यान पुर्याउनुपर्छ र भोइलेन्स नहुनलाई, हेरेसमेन्ट नहुनलाई चाहिँ अलिकति इफेक्टिभ मेकानिजमहरू एक्टिभ हुनुपर्छ।
1: विशेष गरेर उहाँले भन्नुभएको कुरा र सुहनजी अनि यता राजु सरले भन्नुभएको कुरा, फिल्डमा देखिएको कुरा को बारेमा र अलिकति सञ्चार माध्यमको हिसाबले हामीले रिपोर्टिङ गरिरहँदाखेरि पनि एक दुई दिन त अब पारीको अवस्था एकदमै दयनीय नै भयो, होइन, त्रिशुली पारीको। र त्योभन्दा पछाडि बिस्तारै बिस्तारै ती क्षेत्रहरूमा कामहरू हुन थाल्यो र यस्तो विपदमा पक्कै पनि हामीले सोचेको जस्तो, हामीले प्लान गरेको, योजना गरेको जस्तो कतिपय कुराहरू नहुने रहेछ भन्ने कुराहरू, र यसको सिकाइबाट अब आगामी दिनमा चाहिँ हाम्रो तयारी अझ मजबुत हुनुपर्ने रहेछ भन्ने कुराहरू चाहिँ प्रष्ट देखिन्छ। अलिकति म वर्ल्ड भिजन इन्टरनेसनलको स्वास्थ्य तथा पोषणको टेक्निकल हेडको रूपमा गणेश पाण्डे सरलाई चाहिँ म अनुरोध गर्न चाहन्छु।
3: धन्यवाद दिलीप सर। अब अहिलेको यो यसबाट सिकाइ भन्दा नै हामीले विगतबाट पनि सिक्यौँ, केही कुरा विगतबाट सिकेको हुनाले नै अहिलेको यो अकल्पनीय त्रासदीपूर्ण अवस्थामा पनि दोस्रो दिनदेखि पक्कै पनि यहाँले भन्नुभयो जस्तै सुरुको चरण चाहिँ के भयो भन्ने नै अनुरोध थियो, किनभने त्यो रूपको कल्पना कसैले गरिएको अवस्था पनि होइन र त्यो अनुसारको तयारी हामीले विगतका चाहिँ विभिन्न परिस्थितिहरूबाट सिकेका ज्ञानले पनि पर्याप्त हुने अवस्था पनि थिएन। तथापि यो जुन खालको ऱ्यापिड रेस्पोन्स गर्ने मेकानिजम बन्यो, त्यसमा देखिएका समस्याहरूलाई छिर्दै हिम्मतका साथ फिल्डमा खटिनु भइकन सबैले काम गर्यौं र त्यसलाई हातेमालो गर्न अब विभिन्न संघ संस्थाहरूले पनि नेपाल सरकारको एउटा यो जुन रेस्पेक्ट गर्दै वान डोर प्रणालीलाई रेस्पेक्ट गर्दै सेवालाई अगाडि बढाउने प्रयत्नहरू भए त्यसको